0: हामी सबै विकासी खेती लाउन थाल्यौं कि होइन नभए त पहिला त बिउ त हामीले घरमै राख्थ्यौँ नि त, धानको बिउ पनि घरमै हुन्थ्यो, मकैको बिउ पनि घरमै हुन्थ्यो, तर अहिले त्यो छैन होइन। हामी हाम्रो यही गाउँघरको मकै लगायौं भने हामीले लगभग भाँच्न पनि सक्दैनौँ, त्यति अग्लो हुन्छ होइन, अनि सानो घोगा हुन्छ। अब बाहिरबाट ल्याएको यो विकासी लगायो भने चाहिँ सानो रुख घोगा ठूलो मकै धेरै फल्ने भन्ने कुराहरू पनि छ, यसले गर्दा हाम्रो रैथाने बालीलाई चाहिँ अलिकति विस्थापित गरिरहेको अवस्था पनि हो र
1: रैथाने बाली जस्तै बाहिरबाट कुनै चिज आएपछि यताको त कम हुने नै भयो, एरिया त्यही नै हो, त्यो एरियामा लाउने त्यसले गर्दा कम नै हुन्छ। रैथाने बाली अब बिस्तारै बिस्तारै केही सीमित ठाउँमा रहने गरी छ, तर कमर्सियली गर्ने ठाउँमा चाहिँ जहाँ चाहिँ अब व्यवसायिक रूपमा खेती गर्नेलाई उहाँहरूले त्यो अलिकति इम्प्रुभ भेराइटी नै उहाँले रुचाउनुहुन्छ, किनभने अघि हजुरले भन्नुभएको थियो उत्पादन बढिदिन्छ, सानो हुन्छ, त्यसलाई हार्भेस्टहरू सकिन्छ, टाइम पनि थोरै लाग्ने, त्यसले गर्दाखेरि किसानले चाहिँ उसमा अलिक बढी फोकस हुन्छ। यसले गर्दाखेरि केही हाम्रा रैथाने जातहरू चाहिँ विस्तार लोप हुने क्रममा, हराउने क्रममा, कम हुने क्रममा छ, र त्यसलाई पनि समर्थन गर्नलाई रैथाने जातका बालीहरूलाई प्रमोट गर्ने खालका प्रोग्रामहरू पनि हामीले गर्छौँ। र यसपालि हामीले विशेष गरी अलिमिति कार्यक्रममा चाहिँ तपाईँको रैथाने बालीको ब्रान्डिङ गर्ने र यसलाई चाहिँ विशेष प्रोडक्सन एरियाको जस्तो मानौँ न, कुनै एउटा विशेष जात छ जुन चाहिँ त्यो ठाउँ मात्र हुन्छ, त्यो ठाउँको एउटा पहिचान दिएर त्यसलाई अलिकति भ्यालुएसन गर्न सकिन्छ भनेर प्रोग्रामहरू ल्याउन खोजेको छ हामी यसपालि, कति सक्छ त्यो चाहिँ भेट्ने बाँकी छ।
0: त्यही त यो अलिकति चिन्ताको विषय पनि हो कि जस्तो लाग्ने होइन, हुन त उत्पादनको क्रममा अब व्यवसायिक हिसाबले बढी उत्पादन हुनु लगाउनु अब त्यो राम्रो कुरा होला, तर हामीले हाम्रो रैथाने जुन बालीहरूलाई संरक्षण गर्न सकेन भने त्यहाँ पनि एउटा दुःखद कुरा हुन सक्छ नि त होइन। त्यो पछि यहाँले अघि भन्नुभएको छ हाम्रो नीतिमा पनि त्यो आउँछ भनेर, यसलाई चाहिँ अझै प्राथमिकता दिनु पर्ला भन्ने हामी पनि अनुरोध गर्न चाहन्छौँ होइन। कुराकानीकै क्रममा हामी रहिरहँदाखेरि गण्डकी प्रदेश सरकारले यो कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत चाहिँ जुन गरिरहेको कामहरू अहिले होइन गत वर्ष र अब गर्ने कामहरूको पनि हामी केही जानकारी पाउने
1: होला। अहिले हामी विशेष गरी प्रोडक्सन बेस्डमा बढी फोकस कामहरू छ, कृषितिर चाहिँ अघि नै कुरा छ, आलुको प्रबन्धन कार्यक्रम भन्ने जस्तै प्रोडक्सनलाई अलिक बढी फोकस गरेको छ, प्रोडक्सन गरेर त्यसमा मार्केटिङ गर्नलाई भ्यालु चेनमै काम गरेको अवस्था छ। अर्को यो फलफुलमा पनि विशेष गरी सुन्तला स्याउमा चाहिँ एकदमै काम गरेको अवस्था छ, अहिले स्याउको उत्पादन धेरै बढेको पनि पाउँछौँ मैले, विशेष मुस्ताङ मलाङतिर हामीले नै गरेको प्रोग्रामले गर्दाखेरि अलिक त्यो बढी भएको देखिन्छ त्यो चाहिँ। अनि अर्को एउटा यो पशुपक्षीतिर चाहिँ पशुमापूर्णको कार्यक्रम भन्ने एउटा चाहिन्छ, जस्तै किसानलाई कस्तो हुन्छ भने यस्ता रोग गर्छ, रोग त उपचारै हुँदैन, खोरेत भयो होइन, बाख्रामा पिपिआर भयो, अघिल्लो दुई चार वर्ष अगाडि लम्बी स्किन डिजिज गाई भइसिन देखिन्थ्यो, त्यो रोगहरू कुकुर बिरालोमा रेबिजको कुरा आयो, त्यसै गरी यतापट्टि बङ्गुरमा क्लासिकल स्वाइन फिभर है, यस्ता रोगहरूले गर्दाखेरि बङ्गुर अथवा यो पशुहरू धेरै मर्ने, धेरै बिरामी पनि देखिन्छ। त्यसरी हामी चाहिँ पाँच छवटा खोप जुन उपचार हुन्थ्यो त्यो खोप हामी चाहिँ पहिले नै अग्रिम लगाएर एभ्री इयर अलिकति पाँच छ वर्ष भयो लगाएर अहिले चाहिँ रोगको प्रकोपहरू कम्थ्यो, रोग नआउँदै लगाउनु पर्छ, भ्याक्सिन लगाउनु पर्यो, अनि भ्याक्सिन हामी चाहिँ अहिले हरेक जिल्लामा एघार जिल्लामै भेटनरी अस्पताल मार्फत त्यो काम चाहिँ भइरहेको हुन्छ। अब चाहिँ एकदमै अलिकति बढी बजेटको कार्यक्रम हाम्रो चाहिँ यो दुधमा उत्पादनमा आधारित प्रोत्साहन हामी दिन्छौँ, र त्यो प्रति लिटर पाँच रुपियाँको दरले किसानले सहकारी जम्मा गरे बापत उहाँले प्रति लिटर एक पाँच रुपियाँ दरले उहाँहरू पाउनुहुन्छ
0: जम्मा गरे बापत।
1: जस्तै उत्पादन आधारित हुने कस्तो भने जस्तै सहकारी हुन्छ है, जस्तै दुध उत्पादन सहकारीहरू सबै जिल्लामा छन्, मनाङ मुस्ताङमा त छैन कि, मुस्ताङ बल्ल सुरु भएको छ, तर जस्तै अरू सबै जिल्लामा छ, त्यो सहकारीमा त किसानले कसैले पाँच लिटर, कसैले दस लिटर, कसैले सय लिटर ल्याउनुहुन्छ, उहाँले एभ्रिडे जम्मा गरेको दुधको अनि जस्तै वर्षमा उसले उहाँले चाहिँ हजार लिटर जम्मा गर्नुभयो भने हजार इन्टु पाँच पाँच हजार रुपियाँ उहाँले चाहिँ पाउनुहुन्छ
0: दुधको भ्यालु चाहिँ उहाँले पाइहाल्नुभयो,
1: उहाँले पाउनुभयो, उहाँले पहिला बेचेको कति रुपियाँ पाउनुभयो, साठी डलर अस्सी कति रुपियाँ पाउनुहुन्छ, प्लस उहाँले चाहिँ पाँच रुपियाँ थप पाउनुहुन्छ।
0: कृषि भन्ने बित्तिकै मल बिउको कुरा त हामीले गर्यौं, अब यसमा सिँचाई पनि हुनु पर्यो नि होइन, सिँचाइ भनेको फेरि यहाँहरूको मन्त्रालय भन्दा फरक पर्ने होला, मन्त्रालय बीचको पनि समन्वयात्मक त्यस्तो भूमिका हुनुपर्ने हो।
1: अहिले एकदमै एउटा एकदम जल्दो बल्दो कुरा, यो जहाँ सिँचाइ छ त्यहाँ कृषि छैन, जहाँ कृषि छ त्यहाँ सिँचाइ छैन भन्ने कुरा चाहिँ सुनिन्छ, त्यसले गर्दाखेरि अहिले अन्तर मन्त्रालय समन्वयको पाटो अलिक अघिल्लो वर्षदेखि नै गरिरहेको थियौँ, र यो वर्षदेखि अलिकति पहिला चाहिँ कुरा मात्रै भयो, अहिले चाहिँ अग्रिम नै हामीले डिमान्डहरू कहाँ कहाँ चाहिन्छ सिँचाइको कृषि गर्ने क्षेत्रमा त्यो मागेर अनि सिँचाइ मन्त्रालय त्यो पठाएछौँ, र सिँचाइ मन्त्रालय त्यो ठाउँमा चाहिँ कति सकिन्छ, सबै ठाउँ सकिन्न, तर त्यो ठाउँलाई प्रायोरिटी दिएर बजेटिङ गर्ने कुरा पनि आइरहेछ। र अर्को यो वन मन्त्रालयसँग पनि अहिले समन्वय गर्नुदेखि चाहिँ हामी विशेष गरी यो खेतीबालीमा चाहिँ बाँदरको आतंक, त्यसै गरी अर्को अरू अन्य जन्तुको आतंकले गर्दा वन्य जन्तुले बाख्रा खाइदिने त्यसरी यो याक चौरीका बच्चाहरू खाइदिने धेरै समस्या छ. त्यसरी मुस्ताङ मनाङ जाने हो भने त्यहाँ याकका बच्चाहरूलाई च्याङ्राको बच्चाहरूलाई दिउँसै नै चितुवा लिएर जाने खाने त्यस्तो समस्याहरू छ. त्यसले गर्दा पनि वनसँग पनि हामीले समन्वय गरेर पनि देखेको अवस्था छ.
0: वन र सिंचाइ अनि कृषिसँगै समन्वयात्मक भूमिकामा अगाडि बढ्नु पर्यो होइन
1: बढ्नु पर्यो सर. अर्को चाहिँ विशेष गरी मनाङ मुक्ताङको लागि जस्तै त्यहाँ याक चौरी एकदमै राम्रो छ है र च्याङ्राको राम्रो छ. त्यहाँ चाहिँ हामी त्यहाँ बस्ने गोठालाहरू हुन्छ नि गोठालाहरू एकदमै त्यहाँ त्यहाँ जानुभयो भने हेर्नु सानो एउटा टहरामा बनाएको टहरामा उहाँहरू बस्नुहुन्छ जहाँ उहाँको खानपिनदेखि शुद्ध त्यहीँ हुन्छ. त्यसले अनि त्यसरी हाम्रो प्रोग्रामहरूले यस्ता ठाउँलाई पनि अलिकति फोकस गरेर कामहरू गर्ने नीति लिएका छौँ.
0: अब कार्यक्रमको अन्तिम अन्तिममा पनि छौँ. विशेष गरी गण्डकी प्रदेशकै कुरा गर्नुपर्दा गण्डकी प्रदेशको कृषि पशुपन्छी होइन यसकोमा सामान्य कुरा यहाँले कसरी जानकारी दिनुहुन्छ हाम्रा श्रोतालाई सरकारवाला हुनुहुन्छ उहाँलाई के सन्देश प्रवाह गर्न चाहनुहुन्छ?
1: अहिले अब कृषि भनेको लगभग जति पहिला थियो त्योभन्दा कम हुँदै गइरहेछ संख्या चाहिँ कृषिमा कृषि कर्म लाग्ने व्यक्तिहरू र त्यो एक तरिकाले ठिकै पनि लाग्छ मलाई मेरो विचारले. किन ठिक हो भने कृषि मात्रै गरेर सानो थोरै एरियामा खेती गरेर उहाँको जीविकोपार्जन चल्ला तर उहाँको चाहिँ लाइफ स्टाइल चेन्ज हुँदैन. उहाँको बालबच्चा पढाउनु पर्ला खर्चहरू बढ्दै गइरहेको छ अहिले होइन. त्यसले अब अलिक कमर्सियल गर्नलाई चाहिँ ठिकै हो र सानसाना गर्नलाई त्यसै मात्रै निर्भर भएर बस्यो भने चाहिँ त्यसले उहाँको लाइफ स्टाइलमा चेन्ज गर्दैन. त्यसैले अलिकति कमर्सियलाइजतिर जाने हो कि होइन र यहाँको जुन खेती प्रणाली छ खेती प्रणाली अलिकति चेन्ज गर्ने होइन. जस्तै अघि नै रैथाने जातको कुरा आएको थियो होइन. अब जहाँ कमर्सियल फार्म गर्नुपर्छ जहाँ चाहिँ अब बढी प्रोडक्सन चाहिन्छ डिमान्ड हाई छ त्यो ठाउँमा अलिकति हामीले कमर्सियल जातकै लाउनु पर्ने हुन्छ र जहाँ अब अलिकति कम डिमान्ड छ जहाँ भनौँ रेसन जात मात्रै हुने खालको छ भने त्यहाँ रेसन जातलाई प्रमोट गर्ने किसिमको कामबाट हामीले गर्नुपर्ने हुन्छ. त्यसले किसानहरूलाई कृषकहरूलाई के भन्न चाहन्छ भने तपाईँहरू जुन गरे पनि जुन खेती गरे पनि तपाईँले कृषि कर्म गर्नुहोस् अथवा पशुपालन गर्नुहोस् अथवा माछा पालन गर्नुहोस् जुन गरे पनि अलिकति कमर्सियल लाइफमा आफूले चाहिँ हिसाब गरेर भनौँ न मैले यति यति रोपनीमा खेती गरेपछि मेरो चाहिँ सबै खर्च जुट्ने र सबै अन्य अरू आवश्यकताहरू पूरा हुने किसिमको छ भने अलिकति बिजनेस प्लान बनाएर गर्दा ठिक हुन्छ भने.
0: यहाँलाई एकदम धेरै धन्यवाद छ.
1: हस् थ्याङ्क यू.
2: अब सुन्दै हुनुहुन्छ गण्डकी प्रदेश सरकारका गतिविधिहरू.
3: गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ. प्रदेश प्रमुख डिलीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदीन अलीले आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेश गर्नु भएको हो. संविधानको धारा 294 उपधारा 3 व्यवस्था बमोजिम आयोगले गत सोमबार एक कार्यक्रमका बीच 7 वार्षिक प्रतिवेदन पेश गरेको हो. प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान हक हितको संरक्षण र सम्वर्धन तथा सशक्तिकरणका लागि आयोग गठन भएको उल्लेख गर्नुभयो. उहाँले नेपालका विभिन्न जाति भाषा संस्कृति र समुदायका बीचमा सअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता राज्यले स्थापना गरेका विभिन्न आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो. प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय मार्फत प्रदेशसभामा छलफलका लागि पेश गरिने प्रदेश प्रमुख भट्टले बताउनुभयो. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह पुनर्संरचना सम्बन्धी सूचना जारी भएसँगै साबिक लेखनाथ नगरपालिका कायम राख्नका लागि गत सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे तथा जिल्ला समन्वय समिति कास्कीका संयोजक लीलाधर पौडेललाई लेखनाथलाई नगरपालिका र मादी गाउँपालिकाले प्रशासकीय संरचनाको लागि सोमबार ध्यानाकर्षण गरेको छ. संयोजक शालिक राम पौडेल संस्थापक नगर प्रमुख साबिक लेखनाथ नगरपालिका र संयोजक ओम प्रकाश गुरूङ मादी गाउँपालिका लगायतले कार्यस्थलमा गई ध्यानाकर्षण गराएका हुन्. गत फाल्गुन 8 गते ढोरपाटन नगरपालिका 7, 8 र 9 फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ. यो बागलुङको खबर रहेको छ. विश्व स्वास्थ्य संगठन प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य कर्मीको टोलीले संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो. फाल्गुन 29 गतेदेखि चैत्र 2 गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोर किशोरीलाई खोप लगाएपछि संक्रमण नियन्त्रणमा आउन थालेको हो. खोप लगाउनुभन्दा पूर्व दैनिक 10-15 जना दादुराका शंकास्पद बिरामी अस्पतालमा आउने गरेकोमा पछिल्लो 8 दिनपछि गत मंगलबार निसीखोला गाउँपालिकाको एकजना शंकास्पद बिरामी बुर्तीबाङ अस्पतालमा भर्ना भएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो। हालसम्म 239 जना शंकास्पद बिरामी फेला परेको थियो। 34 जना शंकास्पद बिरामीको नमूना परीक्षणका लागि काठमाण्डु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा 14 जनामा दादुरा संक्रमण पुष्टि भएको प्रमुख शर्माको भनाई छ।

0: 10 देखि 19 वर्ष उमेर समूहका बाल बालिका तथा किशोर किशोरीलाई खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजू खत्रीले जानकारी दिनुभयो। नवलपरासी बर्दखात सुस्ता पूर्व नवलपुरको पहाड़ी क्षेत्रमा विद्युतका तार र पोल पुगे पनि अझै विद्युत वितरण हुन सकेको छैन। जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला देउराली लगायतका विभिन्न ठाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको प्रसारण लाइन पुग्न नसकेको हो। बुलिङटार गाउँपालिका 4 को अर्खलामा विद्युत वितरण संरचना तार पोल लगायत निर्माण भएको 1 वर्षभन्दा बढ़ी समय बितिसक्दा पनि विद्युत वितरण हुन नसकेको वडाध्यक्ष मीन बहादुर आलेले बताउनुभयो। गण्डकी प्रदेश सरकारको उज्यालो गण्डकी प्रदेश कार्यक्रम अन्तर्गत आर्थिक वर्ष 2076-77 यस क्षेत्रमा कार्यक्रम अघि बढ़ाइएको थियो। युनिकर्न कन्स्ट्रक्सनले पूर्वाधार निर्माणको जिम्मा पाएको भए पनि समयमा काम नसक्दा उक्त क्षेत्रमा विद्युत पुर्याउन नसकिएको कार्यालय प्रमुख शिवनारायण गोसेलीले जानकारी दिनुभयो। तनहुको बन्दीपुरमा गण्डकी प्रदेश स्तरीय गाउँ पर्यटन मार्ट 2083 आयोजना गरिने भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन प्रबन्धन मंच नेपाल बीटोप गण्डकीको प्रदेश सह आयोजनामा सो मार्ट हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। विगतका वर्षहरूमा पोखरा केन्द्रित यो मार्ट पछिल्लो पटक अर्को पर्यटकीय स्थल बन्दीपुरमा हुन लागेको हो। गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रबन्धन गर्ने उद्देश्यसहित आगामी वैशाख 18 र 19 गते मार्ट गर्न लागेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो। मार्ट मार्फत भिजिट मधेस 2083 पोखरा भ्रमण वर्ष र बन्दीपुर भ्रमण वर्षलाई समेत समेट्न खोजिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनुभयो। त्यो संस्करणको माट पहाड़की रानी एवं गाउँ पर्यटनको हब बन्दीपुर हुने र आगामी संस्करणहरू अन्य जिल्लाहरूमा हुने भीटोपका अध्यक्ष शोभा सापकोटाले बताउनुभयो। विश्व ब्याङ्कको सहयोगमा स्तरोन्नति शुरू भएको ब्यास नगरपालिका स्थित 4 वटा जोड्ने सड़कको काम 43% पूरा भएको छ। विक्रम सम्बत 2081 जेठदेखि शुरू भएको उक्त सड़कमा हालसम्म 43% भौतिक प्रगति भएको ब्यास नगरपालिकाले जनाएको छ। विश्व ब्याङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत ब्यास नगरपालिका 7, 9, 10 र 11 जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो।
1: हवस् त, यिनै सामग्रीहरूसँगै आजको कार्यक्रमको समय सकिएको छ। आउँदो साता यही समयमा भेट्ने वाचकका साथ यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा यहाँलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट कार्यक्रम निर्माणका लागि समन्वय गर्नुहुने गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीलाई विशेष धन्यवाद दिँदै हामी सबै विदा हुन्छौं। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जल मार्ग पुनः बन्द। पाकिस्तानमा दुई विस्फोटमा सातजनाको मृत्यु। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि।
2: र फिफा विश्वकप जर्मनी नकआउट चरणमा प्रवेश। आइभोरी कोस्ट 2-1 पराजित। नेदरल्याण्डसको पहिलो जीत। आजै स्पेन र साउदी पनि भेट्ने।
3: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा

0: सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरको सबैभन्दा शुरूमा आजबाट शुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रसंग।
2: स्थापनापछि पहिलो पटक संगठनात्मक परीक्षामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको ऐतिहासिक प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। भरतपुर स्थित गेस्ट हाउस चौरमा दिउँसो 2 बजे सभापति रवि लामिछानी र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ। राजसपा र सभापति रवि लामिछानेको राजनीतिक उद्गम स्थल र राजनीतिक यात्राको महत्वपूर्ण केन्द्रका रूपमा रहेको चितवनमा पहिलो महाधिवेशन आयोजना गरेर राजसपाले चितवन संघको साइनो अझै बलियो बनाउँदैछ। उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण समेत गरिएको छ। कांग्रेसबाट पुष्पा भूषाल, एमालेबाट प्रदीप ग्याउली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्देलले शुभकामना दिनुहुनेछ। श्रम संस्कृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेताको नाम टुंगिएको छैन भने महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार महाधिवेशनको दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। राष्ट्रपतिले यसलाई प्रतिवेदन सत्रका रूपमा परिभाषित गरेको छ, जहाँ विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनैतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै गरी प्रतिवेदनमाथि छलफल सकिएपछि वर्तमान केन्द्रीय समिति स्वत विघटन भई निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू गर्ने महामन्त्री बुर्लाकोटेले जानकारी दिनुभएको छ। त्यस्तै मतदाताका लागि 80 मेसिन तयार गरिनेछ भने त्यसबाट अभ्यासका लागि 10 मेसिन छुट्याइएको छ। उम्मेद्वारी मनोनयन भोलि हुनेछ भने मंगलबार बिहानदेखि पहिलो चरणको मतदान शुरू हुनेछ। मतदान सम्पन्न भएको करिब 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यसैबीच पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुनु अघि बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभएको छ।
3: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
2: यसैबीच सभापतिका लागि 51,000 प्रस्तावक र 1 प्रस्तावक र 51 समर्थक, पदाधिकारीका लागि 41,000 एक प्रस्तावक र 21 समर्थक रहने र केन्द्रीय सदस्यका लागि 21,000 एक प्रस्तावक र 21 समर्थक तोकिने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त, पारदर्शी तथा मर्यादित बनाउन राष्ट्रिय महाधिवेशन निर्वाचन आचार संहिता 2083 जारी समेत गरेको छ। निर्वाचनलाई पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित बनाउने उद्देश्य सहित कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त र सूची वा गुटगत आधारमा प्रचार प्रसार गर्न पूर्ण रूपमा रोक लगाइएको छ। त्यस्तै राष्ट्रपाको पहिलो महाधिवेशनमा करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको छ। महामन्त्री बुर्लाकोटीका अनुसार प्रतिनिधिबाट संकलन गरेको लेबी तथा दर्ता शुल्कबाट खर्चको एक हिस्सा व्यवस्थापन गरिएको छ भने बाँकी रकम सुवेक्षक तथा समर्थकको सहयोगबाट जुटाइएको छ। महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिबाट 5,000 रूपियाँ दर्ता शुल्क लिएको छ भने पार्टीका अनुसार उक्त रकम महाधिवेशन व्यवस्थापन, आवास, यातायात प्रविधि र अन्य प्रशासनिक खर्चमा प्रयोग गरिने समेत महामन्त्री बुर्लाकोटेले बताउनुभयो।
1: आगामी 3 दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकाले त्यस अनुसारको सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाले अनुरोध गरेको छ। शाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। महाशाखाका अनुसार निरन्तरको पानी र ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको हो। सीआईएनसँग कुराकानी गर्दै शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेको सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
4: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने, र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ, यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन। त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। बाढी आउँदैछ, ठूलो बाढी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरुरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं, नजिकको सुरक्षित स्थान त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ, र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
1: मनसून सक्रिय भएसँगै भारी पानी र बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। सीआईएनसँग कुराकानी गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,
5: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भइसकेको छ त्यो सूचना लिएर हिँड्ने, बेलुका 8 बजे पछाडि चाहिँ यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो त्यसको। तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको।
1: यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मेची पहाड़का लागि शास्ती बन्दै गरेको मेची राजमार्गलाई वर्खामा पनि सञ्चालनमा राख्न निर्देशन दिनुभएको छ। मेची राजमार्गको निरीक्षणका क्रममा समस्याग्रस्त राजदुवाली स्थित माईखोला माथिपट्टिको सड़क खण्डको निरीक्षणपछि मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभयो। उहाँले झापाका प्रमुख जिल्ला अधिकारी र सड़क डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईलाई पहिरो गएको स्थानभन्दा वरपर जता सहज हुन्छ त्यताबाट वैकल्पिक ट्र्याक पनि निर्देशन दिनुभयो। आफै गाड़ी चलाएर माइखोला पुग्नुभएका मन्त्री लम्सालले त्यहाँको अवस्था हेरेपछि वैकल्पिक सड़कलाई चाँडो काम गराउन र मेची पहाड़लाई समस्याबाट उकास्न निर्देशन दिनुभएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समृद्धिका लागि योग र ध्यानको महत्व,
6: खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्, हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौ, या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं जो धनले।
1: धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले मंगसिर अन्तिम साताका लागि बोलायो महाधिवेशन। संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा मातृका दाहाल अनिल गिरी र सुदीप कैनीले खबर लेख्नु भएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार सार्वजनिक भयो। विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ पर्नु भएको थियो। अख्तियारबाट पक्राउबारे विस्तृत विवरण आइसकेको थिएन। बिहिबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिएको रहेछ। त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पुजी थमाएर कान्तिपुरमा संलग्न रहेको जानकारी संकलन रहेको जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानीका आधारमा खबर लेखिएको छ। त्यस्तै दोस्रो भित्री पृष्ठमा संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति कहिले शीर्षकमा खबर प्रकाशित छ। यसलाई कुलचन्द्र न्यूपाले लेख्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै 24 वैशाखमा परिषदको बैठक बस्यो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्यो, तर त्यसपछि परिषदको थप सिफारिश गरेको छैन। जबकि विभिन्न संवैधानिक आयोगमा अध्यक्ष र सदस्यसहित 19 पद लामो समयदेखि रिक्त छन्। संविधानको धारा 284 3 परिषदले संवैधानिक आयोगका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिश हुनुपर्ने व्यवस्था छ। तर पद रिक्त भएको लामो समय बितिसक्दा पनि परिषदले सिफारिशका लागि तयारी गरेको देखिँदैन। त्यस्तै बैंकका सीईओको तलब भत्तामा अंकुश निर्धारणको आधार सम्पत्ति र कार्यक्षमता शीर्षकमा अर्को खबर पनि प्रकाशित छ भने बिजुलीमा 100 वा 150 युनिट भन्दा माथि मात्रै भ्याट लगाउँदै सरकार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा शुक्रबार अर्थमन्त्री स्वनिम वाग्लेले 100 वा 150 युनिट भन्दा माथि मात्रै कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको हो।
1: नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले बोलायो महाधिवेशन शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको हो। 26 28 मंगिरमा महाधिवेशन अध्यक्ष लिङदेनको समयजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। राप्रपाबाट बाहिरिएका पूर्व महामन्त्री धौल शमशेर राणा भने राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु भएको छ। 17 जेठमा समर्थकको भेला गरेका राणाले निकट भविष्यमै राष्ट्रवादी शक्ति घोषणा गर्ने बताउनु भएको थियो। डेढ दशकमा दुईपटक उद्घाटन तर संचालनमा आएन बाजुराको ब्लड बैंक शीर्षकमा यो खबर छापिएको छ। बाजुराबाट गगन आईडीले लेख्नु भएको खबर हो। नागरिकको जीवनसँग जोड़िएको स्वास्थ्य क्षेत्रमा पनि राजनैतिक नेतृत्व र जिम्मेवार निकायले कतिसम्म लापरवाही र सस्तो लोकप्रियता खोज्छन् भन्ने कुरूप उदाहरण बनेको छ जिल्ला अस्पताल बाजुराको रक्त संचार सेवा अर्थात ब्लड बैंक। स्थापनाको 16 बितिसक्दा पनि ब्लड बैंक संचालनमा नआउँदा बिरामीका आफन्तले जहिलै तनाव बिहोर्नु परेको खबरमा उल्लेख छ। अर्को खबर जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसीको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको उल्लेख गरिएको छ। अर्ग्यानिक गाउँ घोषणा भएको बारेमा कमल खत्रीले म्याग्दीबाट लेख्नु भएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिकाले प्रांगारिक उत्पादनलाई प्रवर्धन गर्न कुइनेखानी गाउँलाई अर्ग्यानिक गाउँ घोषणा गरेको छ। रघु गंगा गाउँपालिका 8 पर्ने छन्त्याल समुदायको बाहुल्य रहेको कुइनेखानीमा अहिले हुँदै आएको प्रांगारिक खेतीलाई प्रोत्साहन गर्न यस्तो घोषणा गरिएको हो। सत्ता साझेदारीबाटै बजेट संशोधनको प्रस्तावले सुदूरपश्चिम सरकार संकटमा शीर्षकमा तेजराज भट्टले लेख्नु भएको खबर छ। सुदूरपश्चिममा सत्ता सहयात्री दल एमाले सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसँगै प्रदेशको सत्ता गठबन्धन संकटमा देखिएको छ। शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। अर्को खबर, सुदूरपश्चिम प्रदेशले नयाँ गाड़ी किन्न छुट्यायो 30 करोड़ शीर्षकमा छापिएको छ। आर्थिक वर्ष 2083-84 चार पाङ्ग्रे गाड़ी मोटरसाइकल र स्कूटर खरिद गर्न सुदूरपश्चिमको बजेटमा कुल 30 करोड़ 45 लाख रूपियाँ छुट्याइएको छ। एक असारमा सार्वजनिक बजेटमा प्रदेशका मन्त्रालय र मातहतका निकायका लागि चार पाङ्ग्रे सवारी साधन खरिद गर्न 26 करोड़ 35 लाख तथा मोटरसाइकल र स्कूटर खरिद गर्न 4 करोड़ रूपियाँ छुट्याइएको उल्लेख गरिएको छ। औद्योगिक क्षेत्रका उद्योगीले बुझाए 32.5 करोड़ बकेउता भाड़ा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। 85 करोड़ बक्यौता तिर्न सरकारले सूचना जारी गरेपछि धमाधम भाडा तिर्दैछन् उद्योगीहरू। सर्वोच्चको आदेश विपरीत उद्योगमा बिजुली काटिएको उद्योगीहरूको गुनासो रहेको छ। दमक चिसो पानी 33 किलोमिटर सड़क पुरानो ठेक्का तोडेको 3 वर्षपछि नयाँ आह्वान शीर्षकमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको खबर छापिएको छ। कक्षा 12 को नतिजा प्रति शिक्षा मन्त्रीको 5 बुधे प्रष्टीकरण शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ भने भित्रीपन्नामा फेरियो सरकारी विद्यालयको मुहार शीर्षकमा विनय कर्णले कल्याणपुर सप्तरीबाट लेख्नु भएको खबर छ। सप्तरीको सुरुङ्गा नगरपालिका स्थित एउटा सरकारी विद्यालयले उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ। नगरपालिकाको वडा नम्बर 8 रहेको राष्ट्रिय आधारभूत विद्यालय महुलिया अहिले सरकारी विद्यालयको सफल रूपान्तरणको नमूना बनेको हो। भौतिक पूर्वाधार, शैक्षिक गतिविधि, विद्यार्थी मैत्री वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरुङ्गा नगरपालिकामा रहेको 31 विद्यालय मध्येकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित गरिएको उल्लेख गरिएको छ। अर्को खबर, विद्युत आयोजनालाई विवरण पेश गर्न निर्देशन शीर्षकमा छापिएको छ भने वाणिज्य नीतिको कार्यान्वयनमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाइने शीर्षकमा खबर छ। सरकारले वाणिज्य नीति 2081 प्रभावकारी कार्यान्वयनका लागि तयार गरेको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निरन्तर बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी बढ़दो व्यापार घाटालाई नियन्त्रण गर्दै अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ यो योजना स्वीकृत गरेको हो। मन्त्रीस्तरीय निर्णयबाट बिहिबार सो कार्ययोजना स्वीकृत भएको थियो। अर्को खबर, आर्थिक कारोबार दैनिकमा छापिएको छ। पर्यटकले भरियो पोखरा शीर्षकमा दिननाथ बरालले लेख्नु भएको हो। पोखरामा पर्यटकीय स्तरका होटलहरूको अकुपेन्सी करिब 90% पुगेको छ। भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ़ेसँगै होटल अकुपेन्सी 90% पुगेको व्यवसायीहरूले बताएका छन्। मानसरोवर जाने भारतीय पर्यटक पनि बढ़ेको बारेमा सागर परियारले जुम्लाबाट लेख्नु भएको खबर छ। नेपालगंजदेखि हुम्ला हुँदै तिब्बतको मानसरोवर जाने भारतीय पर्यटकको संख्या पनि बढ़ेको छ। बढ़ी मूल्य र न्यून आयतनका वस्तु निर्यातलाई प्राथमिकता शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग आगामी चरणको वार्ताको तयारी चलिरहेका बेलामा इरानले हर्मुज जलमार्ग बन्द गरेको छ। इरानी संचार माध्यमका अनुसार शनिबार हर्मुज बन्द भएको घोषणा गरिएको हो। इरान र अमेरिका बीच गत बुधबार भएको सम्झौतामा 60 दिनको अवधिका लागि हर्मुज जलमार्गलाई सशुल्क रहित र खुला राख्ने उल्लेख गरिएको थियो। 60 दिनभित्र नयाँ विस्तृत वार्ता गर्ने पनि उक्त 14 बुधे समझदारीमा उल्लेख छ। उक्त समझदारीमा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने, इरानलाई यस अवधिमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिइने, 60 दिने अवधिमा हुने वार्तापछि इरानमाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाउने र इरानले आणविक हतियार कार्यक्रम बन्द गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिएको थियो। पश्चिमी अस्ट्रेलियामा बर्फूल देखिएको छ, जसले गर्दा विश्वका सबै महादेशमा यसको संक्रमण पुष्टि भएको जनाइएको छ। ब्राउन स्कुआ नामक आप्रवासी चरामा संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। सो चरा ठूलो आकारको समुद्री मानिने बताइएको छ। र पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्त अन्तर्गत बन्नु जिल्लामा सड़क किनारमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअपमा पनि विस्फोटमा परेको थियो। घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग भएका अर्को सवारी साधनमा पनि दोस्रो विस्फोट हुँदा मानवीय क्षति बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। जर्मनी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ई अन्तर्गत आज बिहान क्यानाडाको टोरन्टोमा भएको खेलमा आइभोरी कोस्टलाई 2-1 हराउँदै एक खेल अगाडि नै नकआउट चरणमा प्रवेश पाएको हो। जर्मनीले 2 खेलबाट 6 अंक जोडेर समूह ई को शीर्ष स्थानमा उक्लिएको छ। यसैबीच नेदरल्याण्डसले स्वीडेनलाई 5-1 पराजित गरेको छ। गैराती भएको खेलमा समूह एफमा नेदरल्याण्डसको यो पहिलो जीत हो। पहिलो खेल जापानसँग बराबरी खेलेको नेदरल्याण्डस 2 खेलबाट 4 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ र नकआउट पुग्ने सम्भावना पनि बलियो छ। पहिलो हार बेहोरेको स्वीडेन भने 3 अंक सहित समूह एफको दोस्रो स्थानमा छ। समूह एच अन्तर्गत अहिले ट्युनिसिया र जापान बीचको खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। पहिलो खेलमा नयाँ टोली केप भार्डेसँग अप्रत्याशित रूपमा बराबरी रोकिएको स्पेन आज साउदी अरेबियासँग खेल्दैछ। खेल अमेरिकाको एटलान्टामा राति 9:45 शुरू हुनेछ। प्रतियोगितामा सन् 2010 को च्याम्पियन स्पेन र एसियाली मुलुक साउदी अरेबिया दुवै पहिलो जीतको खोजीमा हुनेछन्। यसैबीच भोलिको कार्यतालिकामा बेल्जियम र इरान खेल्नेछन् भने उरुग्वे र केप भर्डेको बीचमा खेल हुनेछ। न्यूजील्याण्ड र इजिप्ट अनि अर्जेन्टिना र अस्ट्रिया पनि भोलि नै भिड्नेछन्।
2: योग ध्यान धार्मिक कि वैचारिक शुद्धताको बाटोको सम्वाहक कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
12: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
13: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब योगका कुरा। विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सुन्दरम र समुन्नत तरिकाले जीवन बिताउन जिउन योगको भूमिका महत्वपूर्ण हुने विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ। जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मासँग साथी दीपक आचार्यले पछिल्लो समय योगको प्रसारमा किन प्राथमिकता दिनुभएको भनेर कुराकानी गर्नुभएको छ।
14: मानव विकासको मनुष्यको विकासको मूल विज्ञान नै ध्यान हो। आजसम्म हाम्रो पूर्वीय संस्कृतिमा जुन कुराको खोजी गरियो र आज पश्चिमले पनि जुन कुरालाई सर्लकै अगालेको छ, हाम्रो माग यहाँभन्दा बढी विदेशमा छ। यो केन्द्र बिन्दु नै ध्यान हो। मुख्यत ध्यानको अभ्यास हो जीवन। एकपटक ध्यान लाग्यो भने नि आजसम्मका सबै तनावहरू जलेर सकिन्छन्।
15: लामो समय शिक्षाको क्षेत्रमा लाग्नु भएको थियो, यो योगतर्फ चाहिँ तपाईँ बढी समर्पित किन हुनुभयो?
14: म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट CA हुँ। समाजमा धन सम्पदाको सृजना कसरी गर्ने यो सिकाउनु मेरो पढाइको मेरो शिक्षाको काम हो। विस्तारै मैले के पाएँ भने मेरो भित्री प्राण चाहिँ मनुष्यको जीवनलाई सुख शान्ति र समृद्धिले भर्न मदद गर्ने हो। अब मैले यसका लागि शिक्षा क्षेत्र सबभन्दा बढी उपयुक्त हुन्छ भनेर विस्तारै विस्तारै प्राकृतिक रूपमा प्राङ्गारिक रूपमा म शिक्षा क्षेत्रमा प्रवेश गरेँ। शिक्षाको क्रममा मैले के पाएँ भने सबभन्दा महत्वपूर्ण शिक्षा रहेछ त्यो आध्यात्मिक शिक्षा। त्यो आध्यात्मिक शिक्षामा यो शिक्षामा सेवा गर्दा गर्दै पुग्यौं र हामीले जीवन विज्ञानको शुरूआत गर्यौं। संसारभरि अहिले विश्वका 60 भन्दा बढी देशमा प्रत्यक्ष रूपमा हामीले 20 लाख भन्दा बढी मित्रहरूसँग काम गरिसकेका छौं।
15: मान्छेले पैसामै शान्ति देखेको छ, त्यसैमा सफलता देखेको छ। तपाईँ चाहिँ अब त्यो दुवै भोगेको हिसाबले चाहिँ विज्ञानै भन्नुभएको छ, विज्ञानकै रूपमा यो प्रमाणित भएर गएको छ कि के छ?
14: पैसा कमाउने होइन, पैसा धनको पछाडि दौडिने पनि होइन, आफूमा यस्ता गुणका विकास गर्ने हो र त्यो आकर्षित भएर धन मसँग आओस्, मसँग काम आकर्षित भएर आओस्, साथीभाइहरू मसँग आकर्षित भएर आउन्,
6: खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्। हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौ, या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले। र एकपटक ध्यान लाग्यो भने मेरो जीवनमा नयाँ सृजनशील प्रेरणाहरू आउँछन्। मेरो जीवन कसरी सञ्चालन गर्ने, अरूलाई कसरी मदत गर्ने, मेरा बिग्रिएका काम कसरी बनाउने, मेरो स्वास्थ्य कसरी राम्रो बनाउने, म भित्रबाट खाली हुन्छु नि त। ध्यान लाग्नु भनेको के हो? आफूभित्र खाली हुनु। तर यस्तो खालीपन जुन सबै हर प्रकारले भरिएको छ, पहिलो त योगाभ्यास हो, योगाभ्यासले शरीरलाई सक्रिय बनाउँछ। दोस्रो प्राणायाम हो, प्राणायामले मनलाई सक्रिय बनाउँछ। जुन योग ध्यान बन्दैन, समाधि बन्दैन, त्यो योग खेर गएको समय हो। तेस्रो आफ्नो पूजा इत्यादि जे पनि छ, आफ्नो अनुष्ठान रीतिरिवाज अनुसार जे पनि गरिन्छ, जसको जे पनि छ आफ्नो धर्म संस्कृति अनुसार। चौथो अध्ययन, यी सबै कुराले ध्यान लाग्ने व्यवस्था सृजना गर्न थाल्छन्।
15: गीतामा भनेको जस्तै अब ध्यान योगबाट कर्मयोग, ध्यान योगले हाम्रो कर्मयोगलाई अथवा हाम्रो प्रोफेसनलिजमलाई चाहिँ कसरी बुस्ट गर्छ अथवा उचाइमा लान्छ?
6: कति राम्रो। ऊर्जा ध्यानले के गर्छ भने, एकपटक म ध्यानमा गएपछि नि ममा कर्मको स्वस्फुरणा जन्मिन्छ। मैले के कर्म गर्ने, कसरी गर्ने, त्यो ज्ञान मलाई भित्रबाट आउन थाल्छ। अन्तस् प्रेरणाबाट म कर्म गर्न थाल्छु। अन्तस् प्रेरणाबाट कर्म गरे भने त्यो कर्म कर्मयोग बन्न जान्छ, अनि बिस्तारै ज्ञान योग पनि आउँछ।
15: पछिल्लो समय धेरै मानिसहरू कुलतमा फस्निए होइन, अब यसो तथ्याङ्कहरू हेर्यो भने पनि नेपालको हिसाबले जति शहरीकरण हुँदै गयो, जति बजारीकरण हुँदै गयो, त्यति नै मानिसहरू कुलतमा फस्ने समस्याहरू देखिन्छ। यसको कारण चाहिँ तपाईँले के पाउनु भएको छ?
6: मनुष्य जीवनको मूल खोज खुशीको हो, यो कहिले पनि बिर्सिनुहुन्न। जो व्यक्ति खुशी हुन सक्दैन, आफूभित्रबाट जसले खुशी सिकेको छैन, ऊ कुलतमा फस्छ। खुशी व्यक्तिभित्र छ, त्यो खुशी खोज्न सिकाउनुपर्छ।
1: जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मा संघको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
16: राज्यसभाको प्रथम महाधिवेशन आजदेखि केन्द्रीय समिति 158 सदस्य बन्ने, धवल शमशेर समूह बाहिरेसँगै रापरपाले मंगिर अन्तिम साता बोलायो महाधिवेशन।
1: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता, बिजुलीमा 100 वा 150 युनिट माथि मात्रै भ्याट लगाउने सरकारको तयारी,
16: कक्षा 12 को नतिजाप्रति शिक्षा मन्त्रीको 5 बुधे स्पष्टीकरण, बर्खामा पनि मेची राजमार्ग सञ्चालन गर्न निर्देशन, बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिले तनाव,
1: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जल घाँटी पुनः बन्द, पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि,
16: र फिफा विश्वकपमा जर्मनी नकआउट चरणमा प्रवेश, आइभरी कोस्ट 2-1 पराजित, नेदरल्याण्डसको पहिलो जीत, आज स्पेन र साउदी पनि भिड्ने।
1: साझा खबर कन्तीमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्ला प्रतिनिधि सभा बैठकमा त्यहाँ हुने छलफल र सांसदहरूको विरोध र समर्थनको प्रसंग, जहाँ श्रम संस्कृति पार्टीका सांसद हर्क साङपाङ जहिले उठेर विरोध जनाउँदै विभिन्न आफ्ना विचारहरू पनि राख्ने गर्नुभएको छ। पछिल्लो समयमा प्रधानमन्त्री बालेन शाहले आफ्नो तर्फबाट फेभरेट अथवा आफूलाई मनपर्ने टीमले विश्वकप खेलेको छैन भनेर उल्लेख गर्नुभएको थियो। नेपालले कुनै दिन विश्वकप खेल्नुपर्छ भन्ने उहाँको संकेत थियो। एउटा बन्द कोठा देखाइएको छ संसदको बैठक जस्तो, र त्यहाँ सांसद राई जस्ता देखिने व्यक्ति दाय देब्रेपट्टिको हातमा मोबाइल माथि उठाएर अगाडि माइक पक्रेर केही भनिराखेको जस्तो देखाइएको छ, तल यस्तो देखिएको छ। प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले वर्ल्ड कप खेलेको छैन भनेर पोस्टिनु भयो र कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय।
16: हवस् त, प्राविधिक साथी रविराज धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गर्नुभयो, विदा भयो। तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः सांसद र संसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले CIN ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेछु।
2: यहाँलाई हार्दिक धन्यवाद छ।
1: अहिले पछिल्लो समयमा धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ?
2: यो परिस्थिति अनुसार अगाडि बढेको, स्वाभाविक होइन। परिस्थिति जे माग्यो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्द बल्द समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
1: यो हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो?
2: म कहिले पनि कुनै विषय म तयारी गर्दिन, म सोतै जान्छु होइन। त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु।
1: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ, जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
2: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो। एकल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु। मैले म मन्त्री हुँदा पनि हिजो पिएसए कसैलाई दिन मेरो फोन म आफै उठाउँछु, र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
1: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
2: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त, तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन, त्यसले गर्दा जनता त खुसी हुँदैन। रिसाउँछ, उनको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैन, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
1: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको, कि विकास निर्माण फलाना झैझगता यस्ता कुराहरू बढी आउने गर्छ
2: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त, समाजमा भएका घटनाहरू होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ, र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु।
1: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको, त्यस्तो खालको हुन्छ कि भन्दा
2: आम लोकले, आम जनता
1: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा
2: बाहिरबाट सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ।
1: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
2: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
1: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिने अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
2: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनुपर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
1: अनि अहिले अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर। भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नुभयो, यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
2: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ। हामीले के भन्यौँ भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफलले भाग लिनुपर्छ, यस कारणले भाग लिनुपर्छ। जनताका जल्दा बल्दा थुप्रै समस्या छन् नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं। जुन किसिमको सामान्य प्रधानमन्त्री वारेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, हामीले भनेको छौँ रेकर्ड पनि हटाउनुपर्छ हामीले भनिरहेका छौँ, यो भनिरहेको बखतमा तर बजेट बारेमा छलफल गरिन सकिएन भनेदेखि जनताले चुनिएरको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने बितेकोलाई अगाडि लैजाउँ भने हामी अगाडि बढिरहेछौँ
1: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
2: अनि सदन शर्मा हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्, किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन, त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ।
1: तर परराष्ट्र मन्त्रीले त भनिसक्नुभयो त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको वरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर,
2: त्यो उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँलाई पनि थाहा छ नि छैन, सब आम नेपाली जनतालाई थाहा छ नि त, हामीले यति भन्यौं, अब गल्ती नै हो भने उहाँले चाहिँ अब सदनमा आएर बोल्दा कुन ठूलो कुरो भयो त भएन नि।
1: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन? जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक तहबाट?
2: अहिले हाम्रो सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह कसो कमान्डमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या, अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरि राख्नु भएको छैन भने पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन, तर चिज हो मलाई के लाग्छ रवि लान्छाले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन।
1: तपाईँहरूको संकेत चाहिँ उहाँको आफ्नै स्वस्फूर्त धारणा होइन कि भन्नेमा?
2: अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ धैर्य गर्नुपर्छ थाहा भइहाल्छ।
1: अनि अहिले जुन खालको बहस संसदमा चलिराख्दाखेरि सुरुमा त तपाईँहरूले प्रधानमन्त्रीले बोल्नु भएन बोल्नु भएन बोल्नु भएन बोल्नुहोस् बोल्नुहोस् बोल्नुहोस् भन्नुभयो, अनि आएर बोल्नुभयो प्रश्नोत्तर एकाएक हुन गयो होइन, अब त्यो खालको हिसाबले आगामी दिनमा फेरि प्रधानमन्त्री बेला बेलामा बोलिराख्नुपर्छ भनेर त्यो तपाईँहरूको माग निरन्तर रहिराख्ने हो कि एक प्रकारको त्यो झस्को जस्तो चाहिँ भयो सांसदहरूलाई?
2: होइन त हामीले भन्दा नियमावली बोलेको चिज हो नि त, नियमावली बोलेको चिज कानुनमा भएको विधिमा भएको होइन,
1: सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको
2: प्रश्नोत्तरको कार्यक्रम भयो नि त, अब उहाँ कति बेला आउनुहुन्छ के गर्नुहुन्छ आफ्नो ठाउँमा छ, तर उहाँ प्रधानमन्त्री भइसकेपछि जनताले को भावना जुन सदस्यहरूले जुन प्रतिनिधि सदस्यहरूले प्रकट गर्छ नि त्यसलाई त उहाँले सम्बोधन गर्नै पर्यो नि।
1: अनि विगतमा पनि तपाईँले मन्त्रीको रूपमा सांसदको रूपमा भएर काम गरिराखेको अवस्थालाई हेर्ने हो भने सांसदसँगको प्रधानमन्त्रीको प्रश्नोत्तरमा हामीले के सुधार गर्न सक्यौं भने विवाद पनि हुँदैन र नबोल्ने पनि हुँदैन, त्यो संवाद चलिराख्छ भन्ने लाग्छ?
2: त्यो सम्वाद चलाइराख्नुपर्छ नि,
1: पहिले चाहिँ लिखित रूपमै दुई दिन तीन दिन अगाडि बुझाउनुपर्छ, त्यो खालको ठिक हो
2: त्यो त्यो विधिमा के छ भने सदस्यले कुन कुन प्रश्न गर्ने भन्ने सन्दर्भमा तयार गर्ने होइन, तयार गरेर त्यो प्रधानमन्त्रीका सचिवलाई पठाउने अनि प्रधानमन्त्रीले आएर जवाब दिने चलन थियो,
1: त्यो गर्दाखेरि फेरि बनावटी हुने पनि डर हुन्थ्यो कि हुँदैन,
2: त्यो चाहिँ अभ्यास र प्रथा थियो होइन, अब अहिले यसलाई परिमार्जित गर्नुपर्छ भन्ने पनि छैन, तर जनताले उठाएका सवालहरू प्रतिनिधि सभाका सदस्य मान्यहरूले राखेको कुराहरूको बारेमा संवाद छलफल गर्नुपर्छ, त्यसको जवाब प्रधानमन्त्रीले दिनुपर्छ
1: मौखिक रूपमा कि लिखित रूपमा?
2: त्यो चाहिँ चलन चल्ती चाहिँ मौखिक रूपमै छ,
1: लिखितमा पनि थियो नि दुई तिन दिन अगाडि,
2: त्यो चाहिँ यसो त्यो चाहिँ के जवाब दिने चाहिँ मौखिक रूपमै हो होइन, प्रश्न गर्ने चाहिँ लिखित रूपमा थियो,
1: त्यसलाई निरन्तर गर्यो भने यसो विवाद हुँदैन भन्ने तपाईँहरूको सुझाव?
2: त्यस्तो मलाई के लाग्छ भने नि अब प्रधानमन्त्रीलाई सधैँ त मान्यहरूले भेट्ने छलफल गर्ने अवसर हुनु नि त, जनताका थुप्रै समस्याहरू त आइरहेको बेलामा अनि सात सात दिनमा गर्दा उपयुक्त हुन्छ भन्ने मान्यतामा हामीले त्यही गरेको थियो पहिलाको प्रथा र अभ्यास, अब त्यसलाई निरन्तर गर्दै त्यही राम्रो हुन्छ।
1: अब बजेटको कुरा गरौं, बजेट हुन त अब विपक्षी दल भएको कारणले एकदम राम्रो भनिदिनुभयो भने तपाईँलाई पार्टीगत रूपमा अथवा संगठनको हिसाबले पनि गाह्रो अप्ठ्यारो पर्ने होला, एउटा सांसदको रूपमा र पूर्व मन्त्रीको रूपमा हेर्दाखेरि यसको सबल र दुर्बल पक्षहरू के छन् मानिस?
2: पहिलो कुरो चाहिँ ठिकलाई ठिक बेठीलाई बेठिक भन्ने मेरो आदर बानी छ होइन,
1: तपाईँ भन्नुहुन्छ
2: म भन्छु एकदम.
1: त्यसो भए अहिलेको आगामी आर्थिक वर्षको के छ स्थिति?
2: यस्तो क्या, फागुन 21 निर्वाचनले राजपालाई 5 वर्ष तिमी शासन गर भनेर म्यान्डेट दियो, अनि रान्ती रूपमा पनि उमेर क्रमै क्रमभङ्ग त भएको हो नि त, क्रमभङ्ग हो. तर त्यो चिज चाहिँ नयाँ आयो, तर सबै चिज उहाँले नयाँ भन्दा बजेट चाहिँ नयाँ आएन,
1: पुरानै जस्ताको त्यस्तै
2: बजेट नयाँ आएन. तपाईँ सुन त
1: भनेको छेउटुको केही नयाँ भएन कि तपाईँको
2: जस्तै नि अहिले समस्या कहाँ छ भन्दाखेरि जनता घरमा चुलो बराबरेन महत्वपूर्ण हो, जनताको छोराछोरीले स्कुल जान पाए पाएन महत्वपूर्ण कुरो हो नि त होइन, अनि मजदुरले चाहिँ तातो घाममा गिटी कुरिरहेछन् उसको बारेमा के सम्बोधन भयो, अनि सयौं सयौं युवाहरू चाहिँ अहिले विदेशमा गइरहेछन्, नेपालमा रोजगारको व्यवस्था सिर्जना कसरी गर्ने, अनि देशव्यापी रूपमा अहिले चाहिँ ठूलो समस्या बाधा र आतंक छ, यसको समाधान कसरी गर्ने होइन, यस्तो थुप्रै चिजहरू छन् यसलाई सम्बोधन गर्ने पर्ने कुरो नयाँ हुनु पर्थ्यो. त्यो देखिएन, त्यो देखिएन, त्यो नदेखिएको कारणबाट मलाई के लाग्छ भने हामीले गरिबी कसरी घटाउने, जनताको जुन इन्कम कसरी बढाउने होइन भन्ने सन्दर्भ होइन, त कंक्रिट रूपमा आउनु पर्थ्यो, त्यो कंक्रिट रूपमा देखिँदैन. त्यसले गर्दाखेरि मलाई के लाग्छ भने जुन बाहिर हल्ला छ नि त, बाहिर त विशाल बाँसुरी बजाएछ, हेर्नुहोस् त्यो बाँसुरी बजेको ट्युन मिलेको छैन.
1: राम्रो कुरा चाहिँ के छ बजेटमा?
2: राम्रो कुरो त मलाई के लाग्छ भने उहाँले मेहनत गर्नुभयो होला होइन, छलफल गर्नुभयो होला होइन, मेरो ले अध्ययन गर्दाखेरि राम्रो कुरो केही देखिनँ, पहिलाकै कुराहरू छन्।
1: धनकुटा क्षेत्रको लागि चाहिँ बजेटले के के कुरा उल्लेख गरेछ?
2: पहिलो कुरो चाहिँ धनकुटामा मैले के भनेको थिएँ नि, हामीलाई निर्वाचन जितिसकेपछि सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले हामीलाई डाक्नु भएको थियो, उहाँले के भन्नुभएको थियो भने तत्कालका समस्याहरू के के छन् त्यसलाई कसरी समाधान गर्ने, दीर्घकालीन रूपमा गर्नपर्ने के काम छ भन्नुहोस् भनेर उहाँले हामीलाई भन्नुभएको, र मैले धेरै अधुरो योजना छन् ती योजना पहिलो कुरो पूरा गरौं, त्यसपछि दीर्घकालीन योजना गरौं भनेर हामीले यही निवेदन गर्यौं. उहाँले यति मात्रै भन्नुभयो त्यस बेला, यसपटि बाँकी रहेको योजनाहरू सम्पन्न गर्ने भन्ने होइन, अरू राष्ट्रिय गौरवको योजनाहरू अर्को चोटि गर्ने, यसरी सुसारको काम गर्छु उहाँले भन्नुभयो थियो क्या, तर त्यो देखिएन. धनकुटामा के छ भने सबभन्दा चाहिँ जनताको इन्कम होइन, आमदानी इन्कम बेमौसमी तरकारीहरू मलाई लाग्छ बंगलादेश डाइरेक्ट चाहिँ 2 अरब 3 अरबको जान्छ नि,
1: बंगलादेश
2: जान्छ क्या
1: धनकुटाबाट
2: सिलगढी हुँदैन. त्यसको बारेमा मैले के भनेको थिएँ भने शिव भण्डार बनाऊ, ठुल्ठुलो
1: शिव भण्डार
2: बनाऊ,
1: सिसान केन्द्रको लागि
2: बनाऊ, त्यहाँ तरकारीहरू जम्मा गर्छ होइन, जम्मा गर्छ अनि त्यस पछाडि स्थानीय तहले त्यसलाई चाहिँ किनबेच गरिदिने, किन्ने अनि त्यसले बजारको व्यवस्थाकरण गर्ने, त्यो बाटो जाँदा उपयुक्त हुन्छ किसानको बारेमा पनि, त्यो पनि देखिँदैन. अनि अर्को कुरो के छ भने येबकारको राजधानी धनकुटा हो, येबकार चाहिँ प्रशस्ति भन्छ राम्रो भन्छ, त्यहाँबाट धेरै ठाउँमा जान्छ देशहरूमा जान्छ, त्यसलाई पनि शिव भण्डार बनाऊ होइन, प्रशोधन केन्द्र होइन बनाऊ भने त्यो पनि देखिन्न. अनि योजनाहरूको सवालमा सडकहरू थुप्रै छन् त, ती सडकहरूलाई पनि बनाउने पैसा प्रशस्ति हुनुपर्छ भनेको थियो, त्यो पनि देखिन्न. अनि स्वास्थ्य चौकीहरू होइन त्यो पनि काम गरौँ भने त्यस्तो प्राप्त बजेट देखिन्न. त्यसले गर्दाखेरि मैले हिजो पनि के भनेछु भने यो बजेटलाई पुनर्लेखन गर्ने हो कि धनकुटा जिल्लालाई कसरी सम्बोधन गर्ने एउटा वातावरण बनाउनको निम्ति मैले अपिल गरेको छु, मैले निवेदन गरेको छु.
1: तपाईँको कुरा सुन्दा त धनकुटाको विषयमा त बजेटमा केही उल्लेखै छैन जस्तो मात्र सुन्यो
2: होइन, केही परेको छ
1: त्यो परेको कुरा पनि भन्नुभयो भने
2: त्यो परेको भनेको 5 करोड 3 करोडको के अर्थ हुन्छ? यस्तो नि त्यहाँ राष्ट्रिय गौरवको योजना छ कि हाम्रो 5 वटा, जस्तै के भनेदेखि भेरेटादेखि रविरा लागि जाने त निरन्तर हो नि त, अनि चतरादेखि ओलङ्को जङ्गल जाने, चतरादेखि लेगुवा जाने, अनि मध्य पहाड़ीको चाहिँ के छ भने झापादेखि बैतडी जान्छ नि त, त्यो चाहिँ के भने बसन्त भगवान, त्यो त राष्ट्रिय गौरवको योजनाहरू, त्यो त पढ्दै आएको चिज हो, नयाँ चिज चाहिँ मैले भन्न खोजेको.
1: अनि अर्को भनेको अहिले धेरै चर्चा, यो अहिले चर्चा अलि बढी पूर्वतिरको सांसद कोशीको सांसदको कारणले भएको होला, समस्या फेरि पश्चिमसम्म हो, यो जुन वन्य जन्तु र मानव बीचको द्वन्द्व विशेष गरी बाँदरको विषय पनि, यसमा चाहिँ तपाईँले आफ्नो निर्वाचन क्षेत्रको त्यहाँ धनकुटाका हरेक सांसद जो निर्वाचित हुनुभयो चुनावको बेलामा बाँदर अथवा वन्यजन्तुको आक्रमणबाट बचाइदिन्छु भनेर भनेको छ, अनि कतिको बचाउन सकियो अथवा सकिएन अहिलेसम्म?
2: मैले जनता बीचमा जाँदाखेरि पहिलो समस्या बाँदरको समस्या हो। बाँदरको कारणले गर्दाखेरि हामीले दाल भात तरकारी खान पाएन, हामीले उत्पादन गरेको सब्जी खान पाएन, हामीले उत्पादन गरेको फलफूल खान पाएन भन्न पहिलो उहाँहरूको माग थियो। त्यो मागलाई मैले पूरा गरिदिन्छु भनेको छु, म सम्बोधन हुन्छ भन्छ। त्यसैले मैले सदनमा पनि भनिसके, धेरैचोटि कुरा उठाइसकेको छु, अरू मान्यजीहरूले नि कुरा उठाउनु भएको छ। हामी के चाहन्छौ भने बाँदर नियन्त्रण भएन भने गाउँमा पहाड़मा मान्छे कोही बस्दैन, धमधम बस्दै जाने कुरो चलिरहेको छ। अब अहिले के समस्या छ भने गेटिस लिएर हिँड्न पर्ने हुन्छ नि, गुलेली लिएर हिँड्न पर्ने, अनि थाल छटाउनु पर्ने, अनि कहीँ जानुपर्ने मान्छे खोजेर बाली रुङ लाउनु पर्ने, एकदम किसानहरूको बाँदरको कारणले बिजोग छ। त्यसैले हामीले भने बाँदर ठुलो कि मान्छे ठुलो त, हामीले मान्छेको ज्यान पहिला बचाउने कि बाँदरको भन्ने सन्दर्भमा यसलाई द्वन्द्व त नभनौ, यो चलिरहेको छ। म के भन्न चाहन्छु भने यहीँबाट बाँदर नियन्त्रण हुन्छ, यसमा दुविधा छैन। यसका प्रकृति कसरी जाने भन्ने
1: हो, तपाईँबाट यो कुरा सुन्न चाहन्छौ कि यसको अब कसरी नियन्त्रण गर्ने, यसको पक्कै पनि तपाईँले पनि केही पूर्व मन्त्री अथवा पूर्व सांसद भइसकेको कारणले पनि केही न केही त तपाईँको मनमा होला नि त, कसरी हुन्छ यो सम्भव?
2: अब यसको विकल्पहरू थुप्रै छ। एउटा विकल्प भनेको चाहिँ अब स्थानीय तहमा ठुल्ठूलो खोर बनाइदिने होइन,
1: बाँदरको
2: खोर बनाउने होइन, कानून बनाएर होइन त्यहाँ राख्ने, अब त्यसलाई चाहिँ खाने चिजहरू उपलब्ध गराइदिने,
1: भनेको छोपेर लगेर त्यहाँ खोरमा राख्नु पर्यो,
2: राखिदिने। एउटा त्यो पनि पर्छ, अर्को त्यो चाहिँ भ्याक्सिटो मिलाइदिने
1: छुइ लगाउने
2: त्यो पनि हुन्छ, अनि अर्को जनतालाई के एउटा चाहिँ प्रत्येक हामी एक एउटा पाल्छौँ पनि भनेको छ नि, पाल्छौँ पनि त्यो पनि भनेको छन्, त्यो पाल्ने पनि एउटा हुन्छ। अर्को अरू देशमा बिक्री बट्टा गर्ने चलन पनि छ, त्यसको कानुन के छ होइन त्यो पनि गर्न सकिन्छ। अर्को कुरो अब जनताको बाली नाली नष्ट गर्ने, जनतालाई भोकै बनाउने बाँदरलाई जनताले चाहिँ प्रतिकार गर्न पाउनुपर्छ भन्ने मान्यता छ,
1: त्यो भनेको मार्न पाउनुपर्छ भन्ने,
2: त्यो त नजर प्रतिकार गर्नुपर्छ दर ढङ्गले, त्यसमा जे पनि हुन सक्ने,
1: प्रतिकार गर्दा त अब
2: जे पनि हुन सक्ने भयो।
1: अनि अर्को कुरा, जस्तो अघि तपाईँले धनकुटाबाट तरकारी फलफूल निर्यात भएको कुरा पनि सुनाउनु भयो, अनि धनकुटाको तरकारी फलफूलहरू देशका अरू विभिन्न शहरमा पुगेको बारेमा हामीलाई पनि त्यो साझा खबरमा रिपोर्टहरू प्रसारण प्राप्त भयो, धनकुटाबाट हामीले त्यो गरि नै राखेका छौं। अब त्यो उत्पाद, त्यहाँको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सबभन्दा ठूलो हात सांसदको हो कि स्थानीय सरकारको हो कि अथवा संघीय सरकारको हो, कसले अझ बढी भूमिका खेल्नुपर्छ?
2: हामीले पहल प्रयत्न गर्ने हो, त्यसमा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर त्यसको व्यवस्थापन गर्ने हो।
1: अहिलेसम्म नेकपा एमाले पनि पटक पटक सरकारमा पुग्यो, तपाईँ आफै मन्त्रीमा पनि रहनुभयो, सांसद पनि रहनुभयो, विगतमा कति काम भइसक्यो, कति बाँकी छ अब यसको लागि?
2: अब पहिलो कुरो, धनकुटाका जनता हामी जनप्रतिनिधि भइराख्दाखेरि 17% गरिब थियो क्या
1: धनकुटामा, कति वर्ष अगाडिको कुरा,
2: आजभन्दा 9-10 वर्ष अगाडिको होइन,
1: 17% गरिबी त्यतिखेर
2: थियो भने अहिले हामीले चाहिँ गरिबी चाहिँ मलाई लाग्छ 5% नै छैन, जनताको चुलो सबैको चुलो बल छैन, गरिबी छैन जुन, अनि जनताको इन्कम चाहिँ हिजो चाहिँ थोरै थियो नि त, अहिले जनताको गोजीमा होइन अलिक पैसा बढेको छ, इन्कम बढ्यो, अनि जनताको खाना लाउनका निम्ति नि समस्या छैन, त्यो समस्या नहुने वातावरण चाहिँ हामी जुन दिन जनप्रति भयो नि त्यो दिनदेखि हामीले राम्रो ढङ्गको धनकुटा जिल्लाको बारे राम्रो ढङ्गको नीति बनायौं, राम्रो ढङ्गले त्यसलाई व्यवहारी बनायौं, अनि त्यहाँका जनप्रतिले राम्रो काम गर्नुभयो स्थानीय तहले, अनि प्रदेशले पनि राम्रो भूमिका निर्वाह गरेर हामीले पनि राम्रो भूमिका निर्वाह गरेको राम्रो, धनकुटाको जनता खुसी छ, हामीबाट बेखुसी छैन, त्यसैले गर्दा धनकुटा जनताले सधैँभरि हाम्रो पार्टी नेकपा एमालेलाई अभिमत जाहेर गरिरहेको छ।
1: त्यो भनेको एमाले गर्दा भयो कि अथवा सरकारको अरू संरचना, अरू गैर एमालेको सरकारको कारणले पनि अथवा अरू मन्त्री अथवा अहिलेको सरकारले पनि त्यसमा केही न केही भूमिका खेलिराखेको छ?
2: अब लगातारमा प्रदेश र संघमा हाम्रै पार्टीको प्रतिनिधि छ, हामीले पनि पहल गर्यौं, प्रयत्न गर्यौं, र स्थानीय तह पनि हाम्रै धेरै छ होइन, यसले गर्दाखेरि हाम्रो पार्टीको पनि महत्वपूर्ण भूमिका छ, महत्वपूर्ण भूमिकाको साथै जनप्रतिनिधि खेलेको भूमिका, र जसको सरकार भयो नि सरकार हो नि त, एमाले काङ्ग्रेस माओवादीको सरकार हुँदाखेरि सरकारले पनि

0: एक ढंगले हाम्रो कारणबाट सहजै सँगले काम गर्ने वातावरण बन्यो।
1: अनि जहिले कुनै न कुनै बेलामा सरकारमा गइराख्ने पार्टी अथवा सरकारमा पुगिराख्ने नेतृत्व लगभग झन्डै झन्डै पाँच वर्षको लागि, अब अहिलेको पछिको अवस्थामा के हुन्छ थाहा छैन, तर अहिले भन्दाखेरि त पाँच वर्ष त आराम विश्राम गर्नुपर्ने अवस्था आयो। नेता कार्यकर्ताको रूपमा चाहिँ कतिको छटपटी अथवा त्यस्तो न्यास्रो जस्तो महसुस हुँदो रहेछ कि कस्तो हुँदो रहेछ मानिस?
0: मलाई चाहिँ ठिकै लाग्छ। म चाहिँ कस्तो छ,
1: तपाईँ चाहिँ खुसी हुनुहुन्छ पार्टी सरकारमा बस्नु नपरेको?
0: मलाई चाहिँ कस्तो लाग्छ भने नि, अब जनताको दिएको म्यान्डेटलाई हामीले तलमाथि गर्नु भयो नि। जनताले के भन, तिमी प्रतिपक्षमा बस, शासन गरेर नयाँ पार्टीलाई देऊ भनिसकेपछि यसो मैले टिकट टिप्पणी गर्न पनि केही जरुरी छैन। जसले जनताको भारी मत लिएर जित्यो उसले राम्रो ढंगले मुलुकमा सुशासन, विकास निर्माण, आर्थिक समृद्धि होइन, विदेशसँग कूटनीति र भाइचारक सम्बन्ध रोजगारको व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ।
1: अनि अहिले संसदमा तपाईँले अलि अथवा प्रतिपक्षी दलका सांसदले आलोचना सरकारको बढ़ी गरिदिँदाखेरि चाहिँ मन्त्रीहरूसँग अथवा सत्तापक्षीय सांसदसँग सम्बन्ध कस्तो छ होला, यिनीहरू अनौपचारिक रूपमा कस्तो गर्छन् होला भन्ने धेरैको चासो जिज्ञासा हुन्छ। अनौपचारिक रूपमा कस्तो हुन्छ साँच्चीकै सरकारका मन्त्रीसँग, कहिलेकाहीँ प्रधानमन्त्री होला अथवा सांसदहरूसँग?
0: हामीले यति मात्रै भनेको, पिच बाटो छ, तपाईँहरू पिच बाटोमा गाडी कुदाउनुहोस्, कालना कुनी नहिँड्नुहोस् भन्न हामीले सरकारलाई सजग गराउन चाहेको। मेरो त सबै मान्यहरूसँग सबैसँग राम्रै रिलेसन छ।
1: यो अभिव्यक्ति दिएका कारणले व्यक्तिगत रूपमा संवाद चलिराखेको अथवा बोलचालै बन्द भएको स्थिति त्यस्तो केही त
0: होइन? हिजो जुन ढंगले मैले कुरो उठाएँ नि त सदनमा, होइन, अहिले चाहिँ हामीले नियम मिस्नु हुँदैन, नियमलाई तलमाथि नगरौँ हामीले बनाएको भनिसकेपछि धेरै राष्ट्रपतिको मान्यहरूले मलाई बधाई र शुभकामना दिनुभयो। तपाईँले सरकारलाई ठिक ट्याक मनाउनुपर्छ उहाँले भन्नुभएको छ।
1: तपाईँले कता कता होइन अब त राष्ट्रपतिरै साथीभाइहरूले बोलाइराखेका छन् भनेर तपाईँले अभिव्यक्ति दिएको हो कि अथवा कुन सांसदले दिएको सुनिराखेको थियो?
0: मैले त त्यस्तो छैन, म त एमाले पार्टीको मान्छे होइन, त्यस्तो किन हो र जनताले चुनाएको त्यही सूर्य चिन्ह भोटाएर, मैले त भनेको छैन, कसैले भनेको होला होला, त्यस्तो होइन होला।
1: अनि मन्त्री प्रधानमन्त्रीसँग पनि कहिले काहीँ अनौपचारिक भेट हुन्छ यो संसदमा प्रतिपक्ष र विपक्षी बाहेक?
0: उहाँले एकचोटि डाक्नु भएको थियो गयौँ होइन,
1: तेस्रोमा सांसदहरूलाई भेट्न खोज्दाखेरि,
0: अनि अस्ति सदनमा, सदनमा त आएको बेला त भेट हुन्छ है, किन
1: प्रधानमन्त्रीसँग पनि हुन्छ?
0: हुन्छ।
1: त्यतिखेर चाहिँ के भन्नुहुन्छ, यसरी तपाईँले नबोल्दै हुन्थ्यो भन्ने खालको त्यस्तो कुनै अभिव्यक्तिहरू?
0: होइन, लोकतन्त्रमा बोल्ने त काम स्वाभाविक हो नि, यसलाई कुन ठुलो कुरो मान्नु पर्यो, उहाँ रमाइलो मान्छे हो होइन, ठिकै छ, व्यवहार राम्रै गर्छ।
1: अनि संसदीय समितिहरूमा सक्रियताको विषयलाई लिएर तपाईँको पहिलेको पनि त्यो अनुभव तपाईँले नजिकबाट त्यो अवलोकन गर्नुभएको कारणले अहिलेका संसदीय समितिहरू बाहिर हेर्दाखेरि कहिलेकाहीँ समितिहरू पनि सक्रिय हुन सकेनन् कि भन्ने पनि छ, प्रतिपक्षी दलको बुझाइ के हो संसदीय समितिको सक्रियताबारे?
0: अब यसको बारे मेरो ढिकी धेरै टिकट टिप्पणी गर्नु मन छैन होइन, तर व्यक्ति पनि महत्वपूर्ण रोल हुँदो रहेछ क्या, अलिक परिपक्व नभएका साथीहरू हुनुहुन्छ, त्यसले गर्दा जुन ढंगले गाइड गरेर लानुपर्ने नि त्यो लान सक्नु भएको छैन, आयोलाई सचाउने सुधार्ने कुराहरू उहाँले गरिराख्नु भएको छ
1: सभापतिको रूपमा भनेको उहाँहरूको
0: सभापति नै महत्वपूर्ण भूमिका हो नि त, मूल नेतृत्व हो नि त,
1: भनेको उहाँहरूको अलिक परिपक्वता अथवा
0: छैन
1: छैन
0: छैन कमजोरी।
1: अनि यसमा विपक्षी दलहरूको सांसदहरूको भूमिका के हुन्छ?
0: अन्त हिजो यो पूर्वाधार समितिको केन्द्रदेखि मिटिङै स्थगित गराउनुभयो साथीहरूले होइन, अनि हामीले त
1: तपाईँ चाहिँ पूर्वाधार विकास समिति,
0: मैले तपाईँलाई पहिला पनि मेरो सुन्नु भएछ कि मैले पहिला नै उहाँहरूलाई चाहिँ विधिको बारेमा समिति कसरी सञ्चालन गर्ने बारे मैले पहिल्यै उहाँहरूलाई भनेको नि त, सल्लाह सुझाव दिएको मिटिङमै।
1: अहिले पनि मानव बैठक स्थगित भयो भने के कसो कारणले मैले केही सहयोग गर्न सक्छु कि अनुभवको आधारमा भनेर तपाईँ आफै पनि त अगाडि सर्नुपर्छ होला नि समितिलाई?
0: अहिले परिस्थिति तयार भएपछि त म गर्छु, मेरो भूमिका महत्वपूर्ण हुन्छ।
1: अहिले परिस्थिति तयार भइसकेका छैन,
0: अनि यो हामी बजेटमा छलफलछौ नि त,
1: बजेट बारेको छलफल सकेपछि चाहिँ अब समितितर्फ तपाईँको फेरि प्रस्तुति त्यहाँ देख्न पाइने
0: भयो।
1: अनि समितिलाई विगतको कस्तो भयो भने झनै 80% समितिको निर्देशन पालना भएन भनेर हामीले पटक पटक भनिराख्नु पर्यो, अब सुध्रिन्छ कि अथवा अझ स्थिति बिग्रेला के लाग्छ तपाईँलाई?
0: यो दो बाटोमा छ
1: भन्नाले
0: दो बाटो भनेको नि सब सब्रिने कि बिग्रिने दो बाटोमा उभिएको छ, अब यसले यात्रा ओह्रालो गर्छ कि उकालो गर्छ, तेर्सो गर्छ यात्रा,
1: त्यसलाई के कुराले निर्धारण गर्ने हो?
0: गर्छ त्यो उन्द्रोमा भर पर्ने चिज हो नि त, अब राम्रै ढंगले सबले चाहिँ जुन हुन्छ नि त तेर्सो बाटो हिँड्यो भने होइन राम्रै हो, उहाँले पेलपाल गरेर उकालोको यात्रा हिँड्नु भने भेटेको होइन, उकालो जान सक्छ चढ्न सक्दैन, ओह्रालो उहाँले कमजोरी गर्नु ओह्रालो पनि लाग्न सक्छ।
1: यदि सरकारमा रहेको पार्टीको सांसदको संख्या बढ्दै गर्दाखेरि समितिमा विपक्षी दलका सांसदहरूको विचार अथवा भूमिका त्यो दबाइने त्यस्तो खालको डर हुन्छ कि हुँदैन, अथवा तपाईँहरू त्यसरी डराइराख्नु भएको छ कि छैन?
0: त्यत्रो जनताले भारी मत दिएर पठाएर उहाँको प्रतिनिधि गर्न आइसकेपछि डराउनु पर्ने, कोहीसँग झुक्नु पर्ने, कोहीसँग सिर्नी रहनु पर्ने कुनै जरुरी छैन।
1: तर समितिमा त फेरि अल्पमत र बहुमतको कुरा आउँदा त फेरि विपक्षीको पुग्दैन।
0: यस्तो ठिक कुरोलाई हामी उठाइराख्ने हो होइन, हामी विधिमै चल्ने लोकतन्त्रलाई मान्ने भएको कारणबाट मलाई के लाग्छ भने उहाँले पनि विवेक पुर्याएर निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ।
1: अनि अघि सुरुमा मैले तपाईँलाई सोधेको थिएँ कि सचिवालयको आवश्यकता अथवा तपाईँ फोन अरूलाई उठाउन दिने आफै उठाउने भन्ने कुराले चुनावको बेलामा थिएन।
0: त्यत्रो जनताले भारी मत दिएर पठाएर उहाँको प्रतिनिधि गर्न आइसकेपछि डराउनु पर्ने, कोहीसँग झुक्नु पर्ने, कोहीसँग सिर्नी रहनु पर्ने कुनै जरुरी छैन।
1: तर समितिमा त फेरि अल्पमत र बहुमतको कुरा आउँदा त फेरि विपक्ष

0: समयमा सभामुखहरूको बैठकले स्वकीय राख्ने भनेर सरकारसँग अनुरोध गर्ने भन्ने निर्णय गर्यो, यसबारेमा तपाईँको विचार के हो?
1: यो त स्पष्ट छ त, पहिला अरू देशको तपाईँले प्र्याक्टिस हेर्नुहोस् क्या, संघको जुन छ नि त इन्डिया माइनस संघको हेर्नु त कति प्रभावकारी छ, एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ, हाम्रो देशमा केही छैन, काम धेरै छ, भारी बोकाएको छ, होइन, अब कानुन पनि बनाउनु पर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नै पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
0: भनेको सचिवालय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थ।
1: सुन्नुहोस्, त्यो भएको हुँदाखेरि मलाई के लाग्छ, स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ,
0: कतिजना त्यो चाहियो सांसदलाई?
1: सुन्न, किनभने उसले कानुन बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न, डकुमेन्टहरू चाहिन्छ अनि चाहिन्छ नि, सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ मलाई लाग्छ,
0: एकजना
1: दिनुभयो, उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि, अहिले के छ भने उसले कानुनको बारेमा जान्नु पर्यो, उसले अरू देशको बारेमा ज्ञान जान्नु पर्यो, होइन, चान्सुनी कुरा होइन नि, होइन, जनताले चिन्नु, त्यो देखिन्न, त्यो दिनुपर्छ भन्ने मान्यता मेरो छ।
0: कति एकजना अहिले दिँदै दिँदै आएको पहिलेको एकजनाको अभ्यासलाई अझ बढाउनु पर्छ भने
1: तपाईँहरूमा भन्ने छ।
0: अनि यसमा स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
1: यो कामको बाँडफाँड हो कि, जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ, होइन, त्यो नभएको अन्त कसरी हो?
0: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेका सुनिन्छ नि,
1: विज्ञ केलाई भन्ने,
0: अलिक कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो?
1: होइन, जनता त भन्दा जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि, त्यो कानुन पढ्ने सर्टिफिकेटले गोला आफ्नो मलाई होइन, यो विज्ञको बारेमा चाहिँ म एकदम उछु कि,
0: तर फेरि स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त,
1: अनि दायरा छ नि, त्यसको त विधि छ नि त, बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भन्ने छ नि त, त्यो त बाहिर हल्ला भयो क्या, मिडियामा जस्तै हल्ला हुन्छ नि त, श्रीमती राख राख भन्छ त्यसै आमा, अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि, बिए पास अनिवार्य भने छ, यसो बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न, तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने, एउटा शक्तिशाली बनाउनु त सहीहरू चाहियो नि, चाहियो नि त।
0: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
1: होइन त, सरकार पहिला थियो उसले काट्यो, किन निवेदन पर्यो त, उहाँहरूलाई पनि आवश्यक छ, आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त, बढी छ नि त उनीहरूको,
0: भने चाहिँ स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भन्ने तपाईँलाई लाग्छ?
1: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विस्फोट हुन्छ थाहा भएन, उकुस मुकुस छ।
0: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस,
1: तपाईँलाई धेरै धेरै धन्यवाद छ, अवसर दिनुभयो।
0: आजलाई संवाद श्रृंखला हेलो सांसदको अन्त्यमा आइपुगेका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईसँग हामीले उहाँसँग कुराकानी गर्यौं, र अर्को संवाद श्रृंखला हेलो सांसदको अर्को श्रृंखलामा अर्को सांसद र व्यक्ति विषयको बारेमा संवाद लिएर उपस्थित हुनेछौं। अबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: California.
1: Extreme energy drink.
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही असार 6 गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही असार 6 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767420227
3: 24027।
2: सम्पर्क मोबाइल नम्बर 9857225597
3: 9511918918।
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
6: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: सुनमुख देशको आर्थिक सामाजिक र दिगो विकासका लागि पनि विज्ञान र प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण छ। वैज्ञानिक अनुसन्धान, नवीन प्रविधि र डिजिटल रूपान्तरणले नेपालको समृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सेवा सुधार, कृषि उत्पादकत्व वृद्धि र वातावरणीय सन्तुलन जस्ता क्षेत्रमा ठूलो योगदान दिन सक्छ। विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले देशको समृद्धि, औद्योगिकरण तथा दिगो विकासको मार्ग खोल्न सक्छ। सरकारले वैज्ञानिक अनुसन्धान, प्रविधिमा लगानी र प्रविधिमा आधारित नीति निर्माणलाई प्राथमिकता दिएमा देशलाई आधुनिक र आत्मनिर्भर राष्ट्र बनाउन सकिन्छ। आजको कार्यक्रममा हामी विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम, अबको योजना, अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकाल। ढकालज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
2: हस्, धन्यवाद।
1: तपाईँसँग आज हामी विज्ञान प्रविधिको क्षेत्रमा नास्टले गरिरहेको अनुसन्धान, काम, अवसर, चुनौती र नवप्रवर्धनको विषयमा केन्द्रित रहेर अलिक बढ़ी कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ नास्टले अहिले मुख्य रूपमा कुन कुन क्षेत्रमा अनुसन्धान गरिरहेको छ, किनकि तपाईँ धेरै अनुसन्धानमा आफै संलग्न हुनुहुन्छ।
2: अब मलाई लाग्छ मैले नास्टमा काम गर्न थालेको विगत 15 वर्षदेखिको अनुभव छ र हामी वास्तवमा अनुसन्धान मात्रै गर्दैनौ कि यो देशमा साँच्चै प्रविधि भित्र्याउनेदेखि अनुसन्धानमा लाग्ने वैज्ञानिकहरूलाई सपोर्ट गर्ने एउटा सिस्टम पनि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले दिँदै गरेको छ। यो कन्टेक्स्टमा हामीले गरेका

0: यी अनुसन्धानहरूलाई चाहिँ विस्तारै हामीले के देखिराखेका छौं भने बजारसँग नजोडिएको अनुसन्धान अथवा हामीले समस्याको समाधान गर्न नसकेको अनुसन्धान भन्ने जुन अवगालहरू आइराखेका छन् त्यसका लागि पनि घनीभूत रूपमा काम गरिराखेका छौं। एक दोस्रो हाम्रा प्रयोगशालाहरू अथवा त्यहाँ हुने उपकरणहरू त्यहाँ हुने विज्ञ र वैज्ञानिकहरू प्राज्ञिक व्यक्तित्वहरूको जुन क्षमता हुन्छ दक्षता हुन्छ त्यसको लागि विकास नगरेसम्म अथवा प्रयोगशालाको स्तरोन्नति नगरेसम्म चाहिँ हाम्रो देशले पाउन सक्ने बेनिफिट विज्ञान र प्रविधिबाट लिन सक्दैन भन्ने मानसिकताका साथ चाहिँ हामीले हाम्रा गतिविधिहरू अनुसन्धानका काम कारवाहीहरू र त्यसलाई चाहिने वातावरण चाहिँ बनाउनु पर्छ भन्ने लेभलमा हामीले लामो संघर्ष गर्यौं, आवाज उठायौं र त्यसैको फलस्वरूप अहिले जसरी हामीले केही डिपार्चरका कुराहरू पनि शुरू गरिसकेका छौं, जसरी राज्य संघीय संरचनाबाट प्रादेशिक स्ट्रक्चरमा गइसकेको छ भने त्यसमा पनि हामीले प्रदेश प्रदेशमा पनि स्थापनाका नास्टका आफ्ना विभिन्न विधामा अनुसन्धान केन्द्र खोल्ने कामदेखि लिएर वैज्ञानिकहरूलाई रिक्रूट गर्ने मेकानिजममा पनि हात हालिराखेका छौं। त्यसैले समग्र भन्दाखेरि हामीले आफूले मात्रै अनुसन्धान गर्ने गरिराखेका छैनौं, यो देशलाई चाहिने वातावरण बनाउने काम त्यसको लागि भोलिका दिनमा आवश्यक पर्न सक्ने जनशक्तिको तयार गर्ने काम र तिनीहरूलाई युवा जनशक्ति जो पलायन भए भनेर डराइराखेका छौं उहाँहरूलाई हामीले नेपालभित्रै रोक्ने प्रयास चाहिँ काम गरिराखेका छौं। रोक्नुको इन द सेन्स उहाँहरूलाई गइहाल्नुहोस् भन्ने होइन कि अन्तर्राष्ट्रिय लेभलमा हुन सक्ने अनुसन्धानको बाटो देखाउने काम गरिराखेका छौं जसले उहाँहरूलाई यही बसे पनि त गर्न सकिँदो रहेछ भन्ने पृष्ठभूमि बनाउने काम गरिराखेका छौं। हामीले पासपोर्ट खोज्ने काम सर्टिफिकेट रोक्ने काम लुकाउने कामबाट होइन कि यहीँ बसेर पनि गर्न सकिन्छ है भन्ने पृष्ठभूमि तयार गर्नको लागि वातावरण बनाउँदै
1: एकदम अब त्यो वातावरण बनाउँदाखेरिका समस्या चुनौती अवसर हामी केही बेरपछि कुरा गर्छौ। अहिले तपाईँ आफै पनि केही अनुसन्धानमा संलग्न हुनुहुन्छ, जस्तो तपाईँले सँग हामीले पहिला पनि कुरा गरेका थियौं यो प्लास्टिकबाट यो इन्धनको चाहिँ निकाल्ने काम होइन र अहिले पछिल्लो पटक पनि तपाईँहरू अरू अनुसन्धान भन्नुहुन्छ, मलाई अलिकति चाहिँ तपाईँ आफै संलग्न भएको अनुसन्धान मध्ये त्यो प्लास्टिकबाट हामीले इन्धन चाहिँ कसरी निकाल्ने भनेर अनुसन्धान गरिरहेको थियो त्यो कहाँ पुग्यो के भइरहेछ?
0: ओके, साह्रै राम्रो प्रश्न उठाउनुभयो, मलाई लाग्छ यो एउटा समय सन्दर्भ पनि मिल्यो भन्ने लाग्छ। हामीलाई के लाग्यो भने हामी वैज्ञानिकहरूले काम गर्ने भनेको दुईटा चीज हेरेर हो, एउटा हाम्रो प्राकृतिक स्रोत साधन कति छ त्यसलाई बेस्ट उपयोग कसरी गर्ने भन्ने हो, अर्को हामी कहाँनिर समस्याग्रस्त छौं त्यो समस्याको समाधानहरू के हुन सक्छन् भन्ने नै हो। मैले देखेको, म जापानमा पीएचडी गर्दा मेरो विषय चाहिँ यो पानीलाई शुद्धिकरण गर्ने प्रविधिमा काम गर्ने थियो। मैले पीएचडी सकेँ, 5-7 वर्ष जति पोस्ट डक गरेँ र त्यही विधामा काम गरिराखेको थिएँ। जब म नेपाल फर्किएँ र नास्टमा जोइन गरेँ र मलाई लाग्यो कि नेपाल ऊर्जा संकटले भरिभराउ छ,
1: हजुर,
0: पेट्रोल पम्पमा लाइन देखिन्थ्यो, हामी बायोडिजल सजीवनका कुरा धेरै गर्थ्यौं त्यो बेलामा। त्यो अभियानमा म जोडिएँ र मैले प्रयोगशाला स्थापना गरेँ र जसमा बायोडिजल अथवा यो खेर गएका तेलहरूलाई डिजेलमा रूपान्तर गर्ने अनुसन्धानबाट मैले मेरो प्रयोगशाला मेरो आफ्ना गतिविधिहरू केन्द्रित गरे
1: शुरूमा,
0: हजुर, र त्यसरी शुरू गरिसकेको अनुसन्धानले जुन फ्यूलको प्रोसेसिङ इन्जिनियरिङ भनौं अथवा फ्यूलको प्रोपर्टीजहरू हेर्ने अध्ययन गर्ने काम सँगसँगै अब फेरि अर्को समस्या के आयो भने नेपाल सरकारले प्लास्टिकमाथि प्रतिबन्ध लगाउन थाल्यो। मैले मन्त्रालयमा गएर तत्कालीन सचिव मन्त्रीज्यूसँग कुरा गरे, तपाईहरूले जे कल्पना गरेर प्लास्टिकमाथि प्रतिबन्ध भनिराख्नु भएको छ त्यो अल्टिमेट सोल्युसन हुँदै होइन, किनभने अहिले हामीले सम्झिएको वान टाइम युजको प्लास्टिक मात्रै तपाईँले समस्या देख्नु भएको छ, तर हाम्रो जीवनमा प्लास्टिक अभिन्न भइसकेको छ, नभई नहुने भइसकेको छ। झोला मात्रै प्रतिबन्ध गरेर हामी उम्कँदैनौ होइन, हामीले चढ्ने अहिले गाडी पनि प्लास्टिकबाट बनेर आएका छन्, हामीले लगाउने कोट ज्याकेट जे लगाए पनि प्लास्टिकका छन्,
1: तपाईँहरूमा अहिले बोलिरहँदाखेरि हाम्रो माइक्रोफोनदेखि
0: लिएर सबै चिज प्लास्टिकले छ भनिसकेपछि यो एक दिन त बिग्रिएर जान्छ, यसलाई प्रशोधन गर्नुपर्छ, यसलाई म्यानेजमेन्ट गर्नुपर्छ। अहिले हामीले देखेको सपना के हो भने कि त सिस्टोलमा लगाएर थुपारिदिने कि बागमतीमा लगाएर बगाइदिने, यसले त समस्या समाधान दिँदैन। त्यो तत्कालीन मुख्य सचिवज्यू लीलामणि पौडेल हुनुहुन्थ्यो, उहाँले बागमती सफाई अभियान भनेर सयौं हप्तासम्म त्यो अभियान चलाउनुभयो। म आफै पनि त्यो अभियानमा जोडिएर उहाँलाई सिधै भने कि यो समाधान होइन, त्यसो भए मैले जानेको गरेँ के गरौं भन्नुभयो। मसँग प्रविधि छ, मसँग आइडिया छ, म तपाईँलाई दिन्छु, मलाई 1 करोड रूपियाँ दिनुहोस्, म तपाईँलाई 1 वर्षभित्र प्रविधि दिन्छु भनिसकेपछि उहाँले अन द स्पट तपाईँको प्रोजेक्ट एक्सेप्ट भयो, ल आउनुहोस् बरु के गर्नु छलफल गरौं भनिसकेपछि त्यो परियोजना लिएर आउनलाई मलाई 6 महिना त लाग्यो। त्यो बेलामा मैले मन्त्रालयसँग पनि गएर डिफेन्ड गरेँ, प्लास्टिकको प्रतिबन्ध लगाउने नेपाल सरकार, तपाईँ वैज्ञानिक फेरि प्लास्टिकको व्यवस्थापनमा अनुसन्धान गर्ने भन्ने लेभलको कुरा आयो। मैले के भने तपाईँलाई समस्या रहेछ भन्ने मलाई थाहा भयो नि त, अब किनभने प्रतिबन्ध लगाउने ठाउँमा आइसक्नु र त्यो प्रतिबन्धले सबै टोटल सोल्युसन दिँदैन भन्ने थाहा पाएपछि मलाई अनुसन्धान गर्नै पर्ने लागेर म यतातिर जम्प हुन लागेको भनेर जवाफ दिइसकेपछि त्यो पनि इन्डोर्स भयो। र मैले काम थालिसकेपछि हामीले 1 केजी प्लास्टिकबाट 1 लिटरसम्म चाहिँ इन्धन निर्माण गर्यौं, त्यसमा 60% जति डिजल, 20-30% पेट्रोल र अरू प्याराफिनहरू हुन्छ। र त्यो काम हामीले गरिसकेपछि त्यसलाई स्केल अप गरौं न त, सानो ल्याब स्केलबाट मात्रै हुँदैन भन्ने हिसाबले एउटा जापानको इको पार्टी थियो जसले जापानबाट एउटा ट्रक लिएर आयो र त्यसको टेक्नोलोजीको डेमो गर्यो र त्यसबाट हामी अलि बढी प्रभावित भयौं। उहाँले एउटा 1 केजीको प्लान्ट पनि मलाई छोडेर जानुभयो र त्यसबाट हामीले थुप्रै प्लास्टिकका टाइपहरू त्यसबाट केबाट के बन्छ कति बन्छ भन्ने लेभलको अनुसन्धान गर्नलाई ठूलो सहयोग पुग्यो। र त्यति भइसकेपछि त्यही बीचमा नेपाल सरकारसँग 1 करोड़को बजेट पनि मैले प्राप्त गरेँ र त्यसबाट एउटा भवन बनाए, उपकरण चाहिने जे चिज छ त्यो लिएर आउने काम गरेँ र पुलचोकका विद्यार्थीहरू, केयूका विद्यार्थीहरू, अस्कलका विद्यार्थीहरू, त्रिचन्द्रका विद्यार्थीहरू मसँग थेसिस गर्न आए। यसको अर्थ अहिले 30-40 जना विद्यार्थीले यही प्लास्टिकबाट इन्धनमा लैजाने लेभलको अनुसन्धान गर्ने एउटा माहौल बन्यो। भनेपछि हामीले चाहेको त इको सिस्टम हो नि त, आफै व्यापारी होइन, म उद्यमी होइन, म उद्योग खोल्ने होइन, त्यो खोल्नु पनि पर्छ। विदेशतिर प्रोफेसरहरूले, रिसर्चरहरूले लाइसेन्स लिने काम, लाइसेन्स बेच्ने काम, आफै उद्योग चलाउने काम गर्छन्। हामीले मलाई लाग्छ अब हाम्रो देशमा पनि त्यस्ता परिवेशहरू बनाउनु पर्नेछ। र त्यति गरिसकेपछि हामीले के गर्यौं भने 1 केजी प्लास्टिकबाट 1 लिटर डिजल निकाल्न सकिन्छ भने स्कोपिङ गर्न थाल्यौं, कुन नगरपालिकाबाट कति प्लास्टिक निस्कन्छ र त्यसबाट कति डिजल अथवा पेट्रोल बनाउन सकिन्छ त्यसको हिसाब किताब निकालेर ती तत्त नगरपालिकालाई आइडिया दिउन त भन्ने हिसाबले म करिब 30-40 जना जति मेयरहरूलाई देशैभरिका मेयरहरूसँग विभिन्न वर्कसप मार्फत, सेमिनार मार्फत उहाँहरूसँग भेटघाटको कार्यक्रममा हिँडे र त्यसबाट मलाई के अनुभूति भयो भने सबैले वाह वाह गर्नुभयो, रमाउनु भयो। म यसरी भन्छु, अझ त्यहाँभन्दा बढी विज्ञानबाट चमत्कार देखिरहनु भयो। हामी चमत्कारमा विश्वास गर्दैनौ, विज्ञानमा तथ्य हुन्छ, सत्य हुन्छ, गर्न सकिने विधि हुन्छ, तौर तरिका हुन्छ र यसो काम गरौं भनेर कन्भिन्स गर्न खोज्दा खोज्दै पनि धेरै वर्ष बितिसकेको छ र
1: अहिले कहाँ पुग्यो त,
0: अहिले ठ्याक्क भन्नै पर्दाखेरि एउटा लेभलको एक्सेप्टेन्स लेभल बनिसकेको छ। तर अब इन्भेस्टरहरूलाई चाहिने जुन इको सिस्टम हो नि, जो नेपालमा छँदै छैन, आइडिया आयो, आइडियाबाट त्यसलाई हामीले स्टार्टअपको रूपमा एउटा प्रोडक्ट बन्छ भन्ने भ्यालिडेसन गर्यौं र त्यसबाट बनेको जुन डिजेल छ त्यो डिजेललाई हामीले इण्डियाको प्रयोगशालामा लगेर टेस्ट गर्यौं र त्यसबाट बनेको फाइनल त्यो प्युरिफिकेसन गरिसकेपछि बनेको प्रोडक्टलाई भेरिफाई गर्दा अहिले ऑयल निगमले यूरो 4 स्ट्यान्डर्डको तेल बेच्छ, तर हामीले यूरो 6 स्ट्यान्डर्डको तेल म्यानुफ्याक्चर गर्ने काम हाम्रै ल्याबबाट गर्यो, अझ उच्च स्तर, उन्नत स्तरको होइन। र त्यो गरिसकेपछि हाम्रो अहिले हिँडिराखेको कारमा 10-20% त्यो पेट्रोलबाट प्लास्टिकबाट निस्किएको पेट्रोल होस् अथवा डिजेल मिसाउनलाई कुनै आपत्ति छैन, त्यो काम गर्न सकिन्छ। अब उद्योग खोल्नु पर्यो, उद्योग खोल्नको लागि नयाँ इन्भेस्टर चाहिन्छ, कि त प्रदेश सरकारले अथवा स्थानीय सरकारले पैसा हालिदिनु पर्यो, हालिदिएर पनि त्यसलाई रन गर्नलाई त एउटा न एउटा उद्यमी तयार हुनु पर्यो। र यस्तो नेपालमा एउटा चलन के छ भने मैले अहिले भने जस्तो चमत्कारमा मात्रै विश्वास गर्ने, रमाउने, कुरा गर्ने, अध्ययन गर्ने र छोड्ने।
1: यसलाई यसरी बुझौं न, तपाईँहरूको अनुसन्धानले, नास्टको अनुसन्धान जो तपाईँ आफै पनि त्यसमा संलग्न हुनुहुन्थ्यो मुख्य रूपमा, तपाईँ आफै रविन्द्र प्रसाद ढकालज्यू, तपाईँहरूको अनुसन्धानले 1 किलो फोहोरबाट 1 लिटर इन्धन उत्पादन गर्न सकिन्छ, त्यो पनि अहिलेको भइरहेको इन्धनभन्दा उच्च उन्नत स्तरको इन्धन चाहिँ उत्पादन हुन्छ भन्ने कुरो अनुसन्धानबाट पुष्टि भयो। तर त्यसलाई साँच्चै व्यावसायिक रूपमा चाहिँ उत्पादन गर्नको लागि हामी कहाँ लगानीको वातावरण बनेन, त्यो अनुसारको पैसा भएन, गर्न सकिएन।
0: पक्कै पनि अहिले सम्माननीय प्रधानमन्त्रीज्यू जुन बेलामा काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो, उहाँसँग पनि भेटेर मैले यो कुरा गरे, हामीले सकिन्छ भने टिएकुको फोहोर यहीँ टिएकु काठमाडौँभित्रै राखौँ, किनभने त काठमाडौँको फोहोर हो, किन नुवाकोटलाई फाल्ने? अहिले हामी त सिस्टोलमा गएर किन पुरेर फाल्ने भन्ने हिसाबले पनि प्रस्ताव राखेको थिएँ। उहाँले भन्नुभयो कि अहिले हामी ग्लोबल टेन्डरको फन्दामा छौं, यो सबै इको सिस्टम बनाउनलाई केही समय लाग्छ भन्दै गर्दा अहिलेको जुन परिवर्तन भएको छ, अब आउने दिनमा म आशा गर्छु कि
1: हामी आउँदा दिनमा के गर्न सकिन्छ केही बेरपछि समग्रमा भन्छौँ। जो रविन्द्र ढकालज्यू, अहिलेको कुरा गर्दा अघि सुरुमा तपाईँले भन्नुभएको थियो हाम्रो अनुसन्धानहरू चाहिँ यो प्रयोगशालामा मात्रै सीमित भए भन्ने गुनासो आलोचना सुनिन्छ भन्नुभएको थियो। साँच्चै पनि नै यो अहिलेको उदाहरणले पनि यो अनुसन्धान चाहिँ प्रयोगशालामै सीमित भइरहेछ।
0: म त्यसो भन्दिनँ, किनभने मलाई लाग्छ प्रयोगशालाबाट बाहिर निस्किसकेका छ ले लगानी गर्ने मान्छे र ठाउँ खोजिराखेको छ, र त्यो वातावरण नभइदिएको कारणले त्यो बजारमा नगएको मात्रै हो। त्यसकारणले प्रयोगशालामा अड्कियो भन्ने कुरामा म विश्वास गर्दिन, किनभने हामीले देखेका छौं
1: व्यावसायिक रूपमा जान चाहिँ कठिनाई
0: भइराखेको छ।
1: जस्तो अब हाइड्रोजनबाट चाहिँ इन्धन ऊर्जा निकालेर गाडी चलाउन सकिने, खाना पकाउन सकिने भन्ने कुरा चाहिँ हाम्रो अनुसन्धानले देखाइरहेको
0: छ,
1: त्यसलाई व्यावसायिक रूपमा ढाल्नको लागि पनि अझै सकिया छैन।
0: होइन, त्यो त नेपालको मात्रै समस्या होइन, संसारभरिकै वैज्ञानिकहरूलाई के समस्या छ भने हाइड्रोजनलाई मेन स्ट्रिम फ्युल बनाउनको लागि अझै 10-15 वर्ष धेरै संघर्ष गर्नुपर्छ।
1: विश्वकै चुनौती,
0: प्लास्टिककै केसमा पनि फोहोर मैला व्यवस्थापन र हामीले गर्न खोजेको प्रयासलाई व्यवहारमा लिएर आउनको लागि अरू केही 5-7 वर्ष कुर्नु पर्यो भने पनि म टाढाको सम्झिन्न, किनभने हामी वैज्ञानिकहरूसँग एटलिस्ट धैर्यता हुनुपर्छ।
1: आज हामीसँग नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका मुख्य वैज्ञानिक अधिकृत रविन्द्र प्रसाद ढकाल हुनुहुन्छ। आज हामी उहाँसँग नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा भइरहेको अनुसन्धान र त्यसलाई व्यावहारिक रूपमा चाहिँ ढाल्नको लागि भइरहेका चुनौती, समस्या र समाधानको उपायमा केन्द्रित गरेर कुरा गरिरहेका छौं। ढकालज्यू, तपाईँले भर्खरै यो प्लास्टिकबाट इन्धन निकाल्ने तपाईँहरूको त्यो प्रयोगशालाको सफल परीक्षण र त्यसलाई व्यावसायिक रूपमा ल्याउनको लागि चाहिँ अहिले समस्या भइरहेको र आगामी दिनमा चाहिँ तपाईँहरूले आशा जगाउनु भएको कुरा गर्नुभयो। अब यस्तै अर्को अनुसन्धान पनि मान्ने तपाईँ संलग्न हुनुहुन्छ, अंगारको बारेमा अलिकति भनिदिनुहोस् न।
0: यो पनि एकदम यही फोहोर मैलासँगै जोडिएको कुरा हो। अब क्विने फोहोर चाहिँ हामीले अहिले के गरिराखेका छौं भने धेरैले कल्पना गर्छौं कि यसलाई कम्पोस्ट बनाउने नै अन्तिम हतियार हो भन्छौं, होइन? कम्पोस्ट गराउँदाखेरि मिथेन ग्यास निस्कन्छ। हामीले के सोच्यौं भने विज्ञान एउटै हो, प्लास्टिकबाट डिजेल बनाउने विज्ञान र यो क्विने फोहोरलाई अंगार बनाउने विज्ञान पनि एउटै हो, जसलाई हामी अंग्रेजीमा पाइरोलाइसिस भन्छौं, र त्यो लगायतका अरू विभिन्न प्रविधिहरू हुन्छन्, र त्यो मध्ये नेपालले एडप्ट गर्न सक्ने प्रविधि अथवा अनुकूलन गरेर प्रयोग गरेर अगाडि बढाउन सक्ने प्रविधि भनेको चाहिँ हामीले तताएर त्यसलाई कार्बनलाई बाहिर निकाल्न सक्यौं खोज्यौं भने चाहिँ त्यसबाट हामी चारकोल बनाउन सक्छौं। यसलाई हामीले नगरपालिकाको फोहोर मात्रै होइन, हाम्रो वनबाट निस्किएको जुन झाडी छ, ती झाडीजन्य वस्तु जसलाई हामीले जीवनभरि प्रयोग गर्दैनौं, अहिले नेपालभरि फैलिएका यो सामुदायिक वनहरू छन्, र ती सामुदायिक वनमा हरेक नागरिकले परिश्रम गर्छन् र 1 वर्ष झाडी सफाई गर्छन्, र सफाई गरिसकेको निस्किएको जुन बाई प्रोडक्ट हुन्छ त्यही जंगलमै छोडेर घर आउनुहुन्छ। तर हामीले सोल्युसन के दिइराखेका छौं भने तपाईँले जो जंगलमा फाँडेर छोड्नुभएको जुन पात पतिङ्गर छ अथवा वनमारा छ अथवा नगरपालिकाले निकालेको क्विने फोहोर छ, तिनलाई केही समय तताउँ, तताइसकेपछि त्यसलाई कार्बनमा कन्भर्ट गरौं र त्यसलाई जमिन मुनि राखिदिने हो भने 500 वर्षदेखि 1000 वर्षसम्म कार्बन सिक्वेस्ट्रेसनको रूपमा, कार्बनकै रूपमा हामी जमिनमा राख्न सक्छौं। यसले नाफा के हुन्छ त भन्दा, अहिले हामीले त्यो पनि काम गर्यौं कि एडिबीको प्रोजेक्ट लिएर आयौं 5 करोड़ जतिको, त्यस्तै 5 करोड़ जतिकै सामुदायिक वन र त्यसको जीवनसँग किसानको जीवनस्तर उकास्ने भनेर डार्विन इनिसिएटिभ बेलायतबाट पनि केही चार पाँचवटा त्यस्ता संघ संस्थाहरूसँग समन्वय गर्दै एउटा प्रोजेक्ट लिएर आयौं, त्यो पनि 5 करोड़ जतिकै थियो। र त्यहाँबाट निकालिएको नतिजाको आधारमा हामी के भन्न सक्छौं भने अहिलेको हामीले युरिया भने पनि डीएपी भने पनि रासायनिक मल बराबरको गुण भएका चीज हामीले तीनै चारकोलमा गाईको पिसाब, मान्छेको पिसाब अथवा स्कूलबाट विद्यार्थीहरूले निकाल्ने जुन पिसाब हुनुहुन्छ त्यसलाई संकलन गरेर पनि मलको रूपमा परिणत गर्ने र त्यसलाई हामीले जमिन मुनि राख्ने अथवा होइन हामीलाई युरिया हाल्ने बानी परिसक्यो भनेको छ भने पनि युरिया अथवा डीएपी रासायनिक मलहरूलाई पनि त्यही बायोचार भन्छौ जुन अंगार त्यो भित्र राखेर जमिन मुनि पुर्याउन सकियो भने अहिले रासायनिक मलको जुन हाहाकार परिराखेको छ त्यसबाट हामीले धेरै थोरै भने पनि त्राण दिन सक्छौ किसानलाई। त्यसले पानी आफ्नो तौलभन्दा 4 गुणा बढी बोक्न सक्छ, त्यसले मल बोक्न सक्छ, मल पनि बोक्छ हावाले उडाउने अथवा घामले उडाउने पानीले बगाएर लैजाने चीजबाट रोक्छ र बिरुवाले चाहिएको बेलामा जरालाई अस्मोसिसको विधिबाट उपलब्ध गराउँछ। यो लेभलको पदार्थ बनाउनको लागि हामी सक्षम छौं, गरिसकेका छौं र तिनै हामीले निकालिएको अनुसन्धानका नतिजा मैले अहिले भने एउटा एडेबीको प्रोजेक्ट मार्फत अर्को डार्विन इनिसिएटिभको प्रोजेक्ट मार्फत र त्यसपछि निरन्तर रूपमा नास्टको प्रयोगशाला म आफैले नेतृत्व गरेको केयूटीयूदेखि लिएर रामपुर क्याम्पस एएफयूका विद्यार्थीहरूलाई मैले धेरैजनालाई मास्टर्स गराएँ, ब्याचलर्सको प्रोजेक्टहरू गराएँ, करिब करिब 20-25 जना त्यो पनि बायोचारको फिल्डमा अहिले काम गरिराख्नु भएको छ। हामीले पब्लिकेशन गर्यौं, त्यो ट्र्याक रेकर्ड हामीले स्थापित गर्यौं र अहिले बिस्तारै गण्डकी प्रदेशलाई गएर मुख्यमन्त्रीज्यूलाई मैले आफ्नो प्रेजेन्टेशन राखिसकेपछि ल अब मैले के गर्नु पर्यो भन्नुभयो, मैले उहाँलाई पनि भने कि अहिले तपाईँले अनुदानमा एउटा उद्योग राखिदिनुहोस्, हामी आइडिया दिन्छौं र त्यो आइडिया तपाईँले यो आइडिया चाहिँ गण्डकी प्रदेशले प्रयोग गरोस् भनिसकेपछि हामीले एउटा फिजिबिलिटी रिपोर्ट बनाएर दियौं, आइडिया दियौं र त्यो व्यवसाय उन्मुख भएर उद्योग स्थापना भइसकेको छ। उद्योग स्थापना भइसकेको छ तर उत्पादनको लागि फाइनान्सिङमा लड़ाई गरिराखेको कुरा तिनी व्यवसायीको मुखबाट मैले बेला बेलामा सुन्ने गरेको छु। त्यसकारणले अब अहिले भनेको जस्तो प्लास्टिकमा उद्योग शुरू हुन
1: बाँकी छ,
0: बायोचारमा उद्योग शुरू भइसकेका छ, त्यो अपरेशनमा जान बाँकी छ भनिसकेपछि
1: यसको कठिनाई चाहिँ त्यो के अरे प्लास्टिकलाई इन्धन बनाउनु र यो अंगारलाई रासायनिक मल जस्तो बनाउनुमा चाहिँ त्यो प्रक्रियागत झन्झट अथवा त्यो खर्च कुन हिसाबमा के रहेछ?
0: करिब करिब उस्तै हो, करिब करिब उस्तै हो। एउटै प्रविधि हो, विज्ञान एउटै हो, त्यही चीजलाई हामीले प्रयोग गरेर दुईटा फरक प्रोडक्ट बनाउन छायौं। अब अहिले मानौं कि हामी दैनिक रूपमा जसरी फोहोर काठमाडौँबाट नुवाकोट फालिराखेका छौं तिनलाई पनि चारकोलमा कन्भर्ट गर्यौं भने अहिले गनाउने बागमतीलाई शुद्ध बनाउनको लागि पनि नगनाउने बनाउनको लागि पनि काम लाग्न सक्छ, किनभने त्यही बायोचार हामीले यो सिसडोलको लिचेट लिएर आएर प्रयोगशालामा टेस्ट गरेर यो लिचेटलाई सफा गरेर खोलामा फाल्नुभन्दा अगाडि ट्रिटमेन्ट गर्नको लागि त्यही चारकोल उपयुक्त हुन्छ। भनिसकेपछि हामीले फालेको कुइने फोहोरलाई चारकोलमा बनाएर त्यही चारकोल प्रयोग गरेर हामीले लिचेटलाई पनि ट्रिट गरेर शुद्ध पानी बागमतीमा होस् त्रिशुलीमा होस् मिसाउन सक्छ।
1: एकदम महत्वपूर्ण कुरा भन्नुभयो रविन्द्र ढकालज्यू, तपाईँहरूले गरिरहेको अनुसन्धान नेपालले भोगिरहेको धेरै समस्यालाई समाधान गर्ने खालको, जस्तो अहिले नेपालले प्रदूषण भोगेको बागमती लगायतका खोला नालामा चाहिँ नदीहरू चाहिँ फोहोर दुर्गन्धित भएको चाहिँ समस्या भोगिरहेको र सँगसँगै इन्धन र रासायनिक मलको समस्या भोगिरहँदाखेरि एउटा इन्धनको समस्या नि समाधान हुने, रासायनिक मलको समस्या नि समाधान हुने, बागमतीको फोहोरको दुर्गन्ध नि समाधान हुने, प्लास्टिकबाट उत्पन्न हुने त्यो प्रदूषण पनि समाधान हुने, सबै कुरो समाधान गर्न सक्ने गरी एउटा कुरा गर्दा दोहोरो फाइदा
0: होइन,
1: त्यो अनुसारको अनुसन्धान गरिरहनु भएको छ, मात्र यसलाई चाहिँ हामीले व्यावसायिक रूपमा र व्यावहारिक रूपमा ढाल्न
0: बाँकी छ
1: होइन।
0: त्यस कारणले नै अहिले विज्ञान प्रविधि र नव
1: प्रवर्तन, म त्यसमा एकछिनपछि आउँछु, अब तपाईँहरूले गरिरहेको अनुसन्धानलाई चाहिँ हामीले कसरी त्यसलाई व्यावहारिक रूपमा चाहिँ व्यावसायिक रूपमा चाहिँ रूपान्तरण गर्न सकिन्छ भनेर म केही बेरपछि आउँछु। र तपाईँ नास्टको मुख्य वैज्ञानिक अधिकृत हुनुहुन्छ रविन्द्र प्रसाद ढकालज्यू र नास्टका विभिन्न अनुसन्धानमूलक काममा तपाईँ सक्रिय रूपमा लागिरहनु भएको छ र आज हामी तपाईँसँग नास्टले गरिरहेका काम र विज्ञान प्रविधिको क्षेत्रमा नेपालको अहिलेको अवस्था र अब नवप्रवर्तन मन्त्रालय गठन भइसकेपछि यसबाट हामीले गर्न सक्ने आशा अपेक्षा कुरा गरिरहेका छौं र हामी शुरूमा चाहिँ नास्टको अनुसन्धानमूलक कामहरूमा केन्द्रित गरेर कुरा गरिरहेका छौं। तपाईँले दुईटा उदाहरण नास्टले गरिरहेको दुईटा उदाहरण भन्नुभयो, एउटा प्लास्टिकबाट इन्धन बनाउने र अंगारबाट चाहिँ रासायनिक मल जस्तै मल बनाउने, होइन? अहिले नेपालले भोगिरहेको दुईटा मुख्य समस्या, त्यो समस्या समाधान गर्ने गरी तपाईँहरूको अनुसन्धानले सफल देखाइसकेका छ, मात्र यसलाई व्यावहारिक र व्यावसायिक रूपमा चाहिँ आउन बाँकी छ भन्ने कुरा गर्नुभयो। अब यो सँगै नास्टले अरू गरिरहेका काम चाहिँ अलिकति पछिल्ला यो वर्ष समयमा भइरहेका अरू उदाहरणहरू भन्नुहोस्, त्यसपछि हामी अघि भने जस्तै यो विज्ञान प्रविधिका अरू कुरा गर्छौं।
0: मलाई अलिकति फ्रिडम पनि छ किनभने म वास्तवमा ल्याबमा मात्रै काम गरिन, मैले सचिवको भूमिकामा पनि करिब करिब 3 वर्ष जति सचिवको भूमिकामा रहेँ। त्यो बीचमा त्यो दौरानमा हामीले 2-3 कामहरू गरेका छौं। म त्यहाँभन्दा अगाडि पनि लैजाउँला, हामीले जडीबुटीका प्रशोधनका कुरादेखि लिएर क्लाइमेट चेन्जमा धेरै काम गर्ने, अरू क्लाइमेट चेन्जमा काम गरिराखेलाई सपोर्ट गर्नेदेखि लिएर, र हामीले अर्को एउटा महत्वपूर्ण पाटोमा चाहिँ के काम गरिराखेका छौं थियौं भने, हामीले 7 प्रदेशमा हामीले अनुसन्धान केन्द्रहरू खोल्यौं जहाँ कृषि र खाद्य प्रविधि, त्यसपछि गएर चुरे संरक्षणका अनुसन्धान, शहरी विकास र पर्यावरण निर्माण, त्यस्तै गरेर ग्रीन माउन्टेन इकोनोमी जहाँ जसले टुरिज्मलाई सपोर्ट गर्न सकोस्, परम्परागत प्रविधि जसले चाहिँ हाम्रो आयुर्वेदिकदेखि लिएर थुप्रै परम्परागत भनौँ न, हामीसँग करुवा छ, ढाका टोपी छ, यी सबै चिजहरूलाई कसरी विकास गर्ने, त्यहाँ विज्ञान कसरी छिराउनेदेखि लिएर यो डिजिटल मार्फत सेवा मार्फत चाहिँ कसरी नेपालका युवाहरूलाई इन्गेज गराउने, एआईका टुल्सहरू कसरी प्रयोग गर्ने, साइबर सेक्युरिटीका कुराहरू कसरी मान्छेलाई जानकारी दिने भन्नेदेखि लिएर जडीबुटीको प्रशोधनका विज्ञानहरू गर्नुपर्छ भन्ने हिसाबले 7 प्रदेशमा 1-1 थीम बोकेर हामीले अनुसन्धान केन्द्रहरू खोल्यौं र त्यहाँ काम गर्नको लागि हामीले रिसर्चरहरू नियुक्त गर्ने प्रक्रिया शुरू गर्यौं। तर बजेटको अभावका कारणले गर्दा, कहीँ पोलिसीगत निर्माणका कुराले गर्दा हामीले ठ्याक्कै पोलिसी डिराइभ गरेर लैजान नसकेको कारणले गति दिन नसकेको कुरा सत्य हो। तर पनि हामीले प्रयास गरिराखेका छौं, अझै केही वर्ष पछाडिसम्म पालो पाइयो गर्ने मौका पाइयो भने हामी त्यो काम गर्न सक्छौं भन्ने एउटा अवधारणा हो मेरो, होइन? र अर्को पाटो चाहिँ हामीले स्याटेलाइटको युगमा पनि नेपाललाई प्रवेश गरायौं, न्यानो स्याटेलाइट सही सानो एउटा स्याटेलाइट थियो, त्यो जापान पठायौं, त्यसको नेपाल बसेर म्यानेजमेन्ट गर्ने जिम्मेवारी मैले बोकेँ। अर्को त्यहाँ 2 हाम्रा इन्जिनियर जापान जानुभयो, न्यानो स्याटेलाइट बनाउनुभयो र त्यो लन्च गरेको स्याटेलाइटले 2.5 वर्षसम्म पृथ्वीलाई चक्कर लगायो, त्यो खस्यो र त्यसपछि फर्केर आउने इन्जिनियरहरूले अर्को 7 जतिलाई ट्रेनिङ दिनुभयो, उहाँहरूले पनि डाँफे नाम गरेको एउटा पेलोड बनाउनुभयो, त्यो उडाउन सकिएन किनभने त्यो बेलामा भिसी र सचिव कोही पनि उपस्थित नभएको हुनाले हाम्रो त्यो टाइम लाइनमा हामीले त्यो सपोर्ट गर्न सकेनौँ र त्यो रोकियो। र त्यसैको नलेजबाट हामीले काठमाडौँ युनिभर्सिटीका हाई स्कूलका विद्यार्थीहरू र अरू सार्वजनिक विद्यालयका 11-12 पढ्ने विद्यार्थीहरूलाई अलिकति सपोर्ट गर्दै र हाम्रो ग्राउन्ड स्टेसन नास्टको ग्राउन्ड स्टेसन प्रयोग गर्ने गरेर हाई स्कूलका विद्यार्थीहरूलाई स्याटेलाइट बनाउन लगायौं र त्यो मुनाल नाम गरेको स्याटेलाइट भारतको इसरोबाट लन्च गर्यौं। तर अनफर्चुनेटली केही माथि गएर 500 किलोमिटरको हाराहारी पुगेर त्यो रकेट नै खसेको कारणले हाम्रो स्याटेलाइट पनि हरायो। र अब बिस्तारै अर्को एउटा 6-7 कक्षा पढ्दै गरेका चेपाङका विद्यार्थीहरूले पनि स्याटेलाइट निर्माण गरेर चाइनाबाट लन्चिङ सफल भयो, त्यसको लागि पनि हामीले नास्टबाट ग्राउन्ड स्टेशनदेखि लिएर कम्युनिकेशनमा ठूलो सहयोग गर्यौं, जसको कारणले गर्दा हामी विज्ञान र प्रविधिमा काम गर्न सक्ने युवा जनशक्ति त्यसलाई अझै हाई स्कूल लेभलमा पेनिट्रेसन गराउँदै युवा जनशक्तिलाई अलि बढी सशक्त, अलि बढी व्यावहारिक र अलि चाहिँ बढी संसारसँग एकाकार हुन सक्ने जनशक्ति निर्माणको लागि भनेर काम गर्दै जाँदा अहिले पुलचोकले यही स्पेस टेक्नोलोजीमा विद्यार्थीलाई पढाउन थालिसकेको छ। भनिसकेपछि त हामीले स्याटेलाइटमा नेपालले न आफ्नो स्याटेलाइट छ, न स्याटेलाइट नेपालमा बनाउन सकिन्छ भनेर कल्पना गरिएको छ, न नेपालबाट काम गर्न सकिन्छ, त्यो माहौलबाट बिस्तारै नेपालमै स्याटेलाइट बनाऊ, यहीँबाट लन्च गरौं हुँदाहुँदै अहिले हाम्रा केही युवाहरू नास्टभित्रै बसेर रकेट पनि निर्माण गर्दै रकेट मलाई लाग्छ उहाँले अहिले केही 100 मिटरको मात्रै ट्रायल गरिराख्नु भएको छ, त्यसलाई 10 किलोमिटरसम्म लन्च गर्ने प्रयास गर्दै हुनुहुन्छ। त्यहाँभन्दा बढी जान हामी नेपालबाट सक्दैनौं, कि त भारतको सहयोग, कि चाइनाको सहयोग, अथवा कुनै मित्र राष्ट्रको सहयोग लिनुपर्छ, किनभने संसारभरि जम्मा 12 देशबाट मात्रै रकेटहरू लन्चिङ गर्ने फेसिलिटी छ। त्यसकारणले हामीसँग प्रविधि विकास गर्नको लागि युवा जनशक्तिलाई मोटिभेट गर्यौं, इन्सपायर गर्यौं भने नेपालमा पनि काम हुन्छ भन्ने माहौल चाहिँ हामीले काम गरिराखेका छौं, गरेर देखाउँदै थियौं र अझै पनि हामीले देखाउँछौं भन्ने हो।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम, अबको योजना, अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकालसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
6: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 4110-6690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
8: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी विज्ञान र प्रविधि तथा अनुसन्धानको क्षेत्रमा भइरहेका काम, अबको योजना, अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकालसँग कुरा गरिरहेका छौं। रविन्द्र ढकालज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग नेपालले विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा गरिरहेको कामको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले नास्टबाट गरिरहेको काम, अनुसन्धानका कामहरू कुनै प्रयोगमा आइसकेका छन्, कुनै विश्व बजारमा प्रतिस्पर्धा गर्ने कामहरू पनि नेपालले गरिरहेको छ, कुनै अनुसन्धान र प्रयोगशालामा एउटा सफल भएको छ, कुनै त्यसलाई चाहिँ व्यावसायिक रूपमा ल्याउन बाँकी छ भन्ने कुरा गर्नुभयो। अब हामी चाहिँ अलिकति नेपालमा विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा अवसर, चुनौती र समस्या समाधानको लागि चाहिँ अहिले सरकारले गरिरहेको काम र गर्नुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरौं। तपाईँहरूले नेपालमा बसेर वैज्ञानिकहरू, तपाईँहरू जस्ता वैज्ञानिकहरू हुनुहुन्छ, तपाईँले भर्खरै भन्नुभयो, त्यस्ता युवाहरूलाई तपाईँहरूले चाहिँ प्रेरणा दिइरहनु भएको छ, काममा लगाइरहनु भएको छ, आफूले पनि अनुसन्धान गर्ने विज्ञान प्रविधिको क्षेत्रमा र विज्ञान प्रविधिको क्षेत्रमा लाग्न खोज्ने युवाहरूलाई पनि उत्प्रेरणासहित अघि बढाउनको लागि चाहिँ के कस्ता चुनौती छन्, समस्या छन्?
3: धेरै छन् वास्तवमा। एउटा त हामीले भनिराखेको, सधैँ उठाइराखेको आवाज चाहिँ के थियो भने लगानी कम भयो विज्ञान प्रविधिमा भन्ने थियो, र विशेष गरेर अनुसन्धानमा हामीले के पाइराखेका छौं भने अहिले 0.38% मात्रै लगानी छ त्यो जीडीपीको। हामीले खोजेको जीडीपीको 1% लगानी हो। अहिले यो वर्ष महावीर पुन्ज्यू जो माननीय मन्त्रीज्यू हुनुहुन्छ, उहाँको केही प्रयासबाट नेपाल सरकारले एक्सेप्ट गर्यो कि नेपाललाई नयाँ मन्त्रालय बनाउन दिएर एउटा पर्यावरण अथवा वातावरण बनाउनको लागि सहयोग गर्ने भन्दै 1% यो वर्षको बजेटको 1% छुट्याइदिएको छ। हामीले खोजेको त वास्तवमा ट्रान्सलेसनै गर्ने हो भने 65 अरब थियो, अहिले हामीले 4.5 अरब त्यो मन्त्रालयमा आएको छ, किनभने यो वर्षको बजेटको 1% भनेको त्यही 4.5 अरब जति हुन आउँछ। अब हामीले खोजेको चाहिँ विकास बजेटको 1% भएको हुनाले, र अब हामीले खोजेको के भने 65 अरब हो, यो ग्याप छ हामीले देखिराखेका छौं। जरूरी छैन कि नेपाल सरकारले जम्मै त्यो बाँकी रहेको 64% पनि 61 अरब पनि छुट्याउनु पर्छ भन्ने होइन। नेपाल सरकारले के गरिदिन सक्छ
2: भने एकछिनपछि आउँला, के गर्न सक्छ भन्ने कुरा म एकछिनपछि अलिकति यो धेरैलाई अहिले लागिरहेको हुन सक्छ कि विज्ञान प्रविधि भन्ने मन्त्रालय छँदै थियो, यो नवप्रवर्तन जोड्नुपर्नेको कारण चाहिँ विज्ञान प्रविधि र नवप्रवर्तनमा फरक चाहिँ के हो?
3: विज्ञान भनेको त्यसले एउटा सिद्धान्तको कुरा गर्छ, विज्ञानले जहाँ फण्डामेन्टलका कुरा किन हुन्छ, कसरी हुन्छ, के गर्न सकिन्छ को आइडिया दिन्छ। प्रविधिले समाजका समस्या देखाइदिन्छ र त्यहाँ जोड्ने बाटो पनि देखाइदिन्छ। र तर अब नवप्रवर्तन भनेको चाहिँ अहिले हामीलाई थाहा छ कि साइन्स चाहिँ विज्ञान चाहिँ ग्लोबल हुन्छ, विश्वको लागि काम लाग्छ, तर इनोभेसन लोकल हुन्छ भन्ने हुन्छ। त्यस कारणले गर्दा यो नवप्रवर्तन भयो भने नेपालमै बसेर नेपालको लागि, नेपालको बजारको लागि, नेपालको समाजको लागि चाहिने प्रविधि अथवा विज्ञान के हुन सक्छन् भन्ने खोज्नको लागि एउटा वातावरण बनाउने काम चाहिँ अहिले थपिएको टर्मिनोलोजी नवप्रवर्तनले गर्छ र गर्नुपर्छ भन्ने हो। विज्ञान प्रविधि मन्त्रालय पहिला थियो, शुरूमा थियो, जुन बेलामा एकजना सांसदलाई मन्त्री बनाउनको लागि भनेर खोलियो पहिलो स्टेज,
2: एकदम
3: होइन। त्यस पछाडि त्यसमा वातावरण जोडियो र वातावरणले कन्ट्रोल गर्यो, विज्ञान प्रविधि पूरै छायामा पर्यो र वातावरणले पूरै छायो। वन जोगाउँ अनि डडेलो नलगाउँ, प्लास्टिक प्रतिबन्ध लगाउँका चीजले प्रतिबन्ध लगाउँदै त्यो लेभलको वातावरणले प्रभाव पारेको कारणले विज्ञान र प्रविधि त्यो बेलामा पनि केही न केही छायामा पर्यो। र पछि बिस्तारै होइन, यो त विज्ञान पढ्ने युवाहरू त युनिभर्सिटीमा छन्, शिक्षामा छन् भन्ने हिसाबले शिक्षासँग लगाएर जोडियो। शिक्षामा करिब करिब 2 खरबको बजेट आउँछ, विज्ञानमा करिब करिब 50 करोड़को बजेट आउँछ। यो इम्ब्यालेन्स भएको कारणले जुन छायामा परेको थियो, यसरी छायामा बसेर काम गर्नुभन्दा एउटा स्वायत्त निकाय भएर अथवा स्वायत्त मन्त्रालय भएर काम गर्दाखेरि चाहिँ अलि बढी प्रभावकारी हुन्छ। त्यहाँका ब्युरोक्रेसीलाई पनि विज्ञान र प्रविधिको समस्या के हो, कुन कुन प्रोजेक्ट उपयुक्त हुन सक्छन्, ती कुराहरूलाई जोड्ने बाटो के हुन सक्छ भन्ने कुरा चाहिँ सजिलै चाँडै बुझाउन सकिने माहौल चाहिँ अब बन्छ कि भन्ने चाहिँ मेरो विश्वास।
2: तपाईहरू जे होस् धेरै आशावादी हुनुहुन्छ, अब विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमै देशले काम गर्न सक्छ, पहिले जस्तो अरू शाखा अरू क्षेत्रको छायामा विज्ञान प्रविधि र अनुसन्धान मूलक क्षेत्र पर्दैन,
3: पर्नु हुँदैन, पर्नु हुँदैन्थ्यो, पर्यो, अब पर्नु हुँदैन र अब पर्दैन भन्ने चाहिँ हाम्रो विश्वास हो।
2: एकदम अब अघि नै तपाईँले रविन्द्र ढकालज्यू यो युवाहरूलाई तपाईँहरूले प्रेरणा दिएको कुरा गरिरहनु भएको थियो होइन, यो स्टार्टअप र युवा वैज्ञानिकहरूलाई तपाईँहरूले कसरी सहयोग गर्नुहुन्छ, जस्तो कुनै युवा सुनिरहनु भएको छ उहाँलाई यो अनुसन्धानमूलक विज्ञान प्रविधिको क्षेत्रमा काम गर्ने रुचि छ, त्यो अनुसारको ज्ञान प्रविधि उहाँसँग चाहिँ शिक्षा पनि होला होइन, उहाँलाई काम गर्ने रुचि छ भने तपाईँहरूसँग कसरी जोडिन सक्नुहुन्छ?
3: पक्कै पनि जोडिने हामीसँग आधार छ, किनभने अहिले भनिएको जस्तो मन्त्रालयले पोलिसी बनाउँछ, नियम बनाउँछ, रेगुलेट गर्छ, तर मन्त्रालय आफैले अनुसन्धान गरेर बस्दैन। अब हामीलाई चाहिएको के हो भने एक्जिक्युसन गर्ने एजेन्सी हो, र त्यो अहिलेको विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय अन्तर्गत रहेका तीनवटा निकाय मैले अलि भन्दिनै पर्ने छ, एउटा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, अर्को फोरेन्सिक विधि विज्ञान प्रयोगशाला र अर्को चाहिँ यो प्लानेटोरियम, अहिले बीपी प्लानेटोरियम भन्ने थियो, अहिले चाहिँ बजेट भाषणबाट कार्यक्रम आउँदाखेरि विश्वेश्वर प्रसाद भन्ने हटाएर प्लानेटोरियम भन्ने टर्मिनोलोजीका साथ त्यो एउटा चाहिँ त्यहाँ
2: सङ्ग्रहमा
3: भएको संग्रहालयलाई एउटा यी तीनवटा चाहिँ एजेन्सीको रूपमा अहिले मन्त्रालयले फोर्सी गरिराखेको छ। अब काम गर्ने ठाउँ भनेको अहिलेलाई अहिलेको लागि यी तीनै एजेन्सी हो, तर हाम्रो आग्रह चाहिँ के हो भने त्यहाँ अनुसन्धान मिसिङ भइराखेको छ। हामीलाई एउटा डर पनि के छ भने वैज्ञानिकहरूलाई निरन्तर अनुसन्धान गर्न दियो भने मात्रै उहाँहरूबाट इनोभेसन हुन सक्छ अथवा नवप्रवर्तन बल्ल निस्कन सक्छ, र अरू नेपाल सरकारका अरू मन्त्रालय अन्तर्गत पनि त्यस्ता अनुसन्धान केन्द्रहरू छन्, तिनलाई पनि कसरी सहयोग गर्ने, विश्वविद्यालयलाई कसरी जोड्ने। अब हामी शिक्षाबाट बाहिर आयौंको अर्थ अब हामी विश्वविद्यालयलाई भुलौं भन्ने होइन, किनभने अनुसन्धान गर्ने काम कसले गर्न सक्छ प्रभावकारी ढंगले भने युवाले गर्न सक्छ। युवा कहाँ हुन्छन्? विश्वविद्यालयमा पढ़िराखेका हुन्छन्, र तीनै विश्वविद्यालयमा रहेका युवा वैज्ञानिकहरूलाई काम गर्ने इकोसिस्टम बनाइदिने काम चाहिँ नास जस्ता एजेन्सीले गर्न सक्छ, नेपाल सरकारले बजेट दिने र त्यसले काम गरेका कामका गतिविधिहरूमा छलफल गर्ने, यदि हामीले काम गर्न सकेनौं भने तपाईँहरूको काम गराईमा यो चीज परिमार्जन गर्नुहोस् अथवा स्ट्रक्चरलाई परिमार्जन गरौं, यसरी गरौं भन्ने हिसाबले छलफल चल्न सक्छ, तर काम गर्ने एजेन्सी चाहिँ मलाई लाग्छ नास जस्ता प्रयोगशाला जहाँ बसेर युवा वैज्ञानिकहरूले काम गर्न सक्छन्। अब युवालाई कसरी जोड्न सकिन्छ भन्ने कुरामा म अलिकति पछाडि आउन चाहे, यो कोविडको बेलामा म सम्झन चाहन्छु कि त्यो बेलामा भ्याक्सिन भएन, मास्क भएन, मान्छे डाक्टरसँग जान डराउने अथवा डाक्टर पनि बिरामीसँग छोइन डराउनेको जुन माहौल थियो, त्यो बेलामा म नास्टको प्रविधि संकायको प्रमुख थिएँ, र त्यो बेलामा हामीले एउटा इनोभेसनको कार्यक्रम राखिसकेका थियौं, तर कोविड लागेको कारणले गर्दा अब बजेट छैन नेपाल सरकारसँग भनेर टोटल उहाँहरूले प्रतिबन्ध लगाइदिनु भयो, अब कार्यक्रम सबै बन्द गराइदिउँ र अहिलेको वर्ष हामीले काम तलब मात्रै खानुस् भन्ने टाइपको कुरा आयो। मैले गएर तत्कालीन रक्षा मन्त्री पनि हुनुहुन्थ्यो ईश्वर पोखरेल, जसले यो क्लाइमेट यो सरी कोविडका विरूद्ध लड्नको लागि प्रतिकारको लागि उच्च निकायको रूपमा उहाँलाई जिम्मेवारी दिएको थियो, मैले उहाँसँग कुरा गरेँ कि यो बेलामा पनि वैज्ञानिकलाई सुत्न भन्नुभयो भने यो देशले कहिले सुख पाउँदैन। त्यति भनिसकेपछि त्यो 3 करोड़ बजेट उहाँहरूले रिलिज गरिदिनुभयो र त्यसबाट हामीले प्रस्ताव आह्वान गर्यौं र कोविडका विरूद्ध लड्ने प्रविधि विकास गर्न सक्ने युवाहरूलाई तपाईँहरूले जे जे काम गर्न सक्नुहुन्छ, जे आइडिया छ त्यो आइडिया लिएर आउनुहोस्, तपाईँहरूलाई हामी फण्डिङ गर्छौं भनेर 10 लाख रूपियाँसम्म फण्डिङ गर्ने गरेर 31 त्यस्ता प्रोजेक्टहरूलाई फण्डिङ गर्यौं। त्यो मध्ये केही बजारमा पुगे, केहीले तत्कालीन हिसाबमा स्वाब कलेक्सनको लागि स्वाब निर्माण गर्नेदेखि लिएर केही टेक्नोलोजी प्रविधिहरू विकास भए र कसैले सेनिटाइजरहरू बनाउनु भयो। यो लेभलको हामीले काम गरिसकेपछि त्यस्तै युवाहरूलाई हामी जोड़िराखेका छौं र अर्को चाहिँ नास्टमा विधिवत रूपमा नजोड़िएका युवाहरूलाई पनि हामीले के गरिराखेका छौं त भन्दा इन्टर्नको रूपमा काम गर्न सक्नुहुन्छ। तपाईँले विश्वविद्यालयमा उपकरण नदेखिकन ग्रेजुएट हुनुहुन्छ, तर नास्टमा आउनुहोस्, मिलेर काम गरौं, तपाईँले उपकरण चलाएरै अनुसन्धान गरेरै तपाईँको डिग्री पनि हातमा पर्छ। त्यो माहौल हामीले अहिले बनाइराखेका छौं। म सचिव हुनुभन्दा पहिला करिब 10-15 जना मात्रै हामीले रिसर्चर लिइराखेका थियौं। म त्यहाँ भइसकेपछि त्यो संख्यालाई बढ़ाएर 100 पुर्याएँ र त्यसले इमिडिएटली के पार्दो रहेछ असर भन्दा, एकै वर्षको दौरानमा हामीले वर्षको 20-25 मात्रै पब्लिकेशन गर्थ्यौं। त्यो बेलामा लास्ट इयर मात्रै हामीले 100 हाराहारीमा पब्लिकेशन गर्यौं। यसले के देखाउँछ भने, युवालाई मौका दिने हो भने, काम गर्ने ठाउँ दिने हो भने हामी हाम्रा रिसर्चका गतिविधिलाई अगाडि बढ़ाउन सक्छौं र त्यो काम नास्टले गरिराखेको छ, गर्न सकिन्छ, गर्नुपर्छ भन्ने लाग्छ। त्यसैले युवाहरूलाई यहाँ नेपालमा केही गर्न सकिँदैन, केही गर्न हुँदैन, यो देशमा बस्ने होइन भन्ने माहौल अथवा चिन्तन नगर्नुहोस्। काम गर्ने ठाउँ छ, तर जान खोज्नेलाई हामी रोक्दैनौं। जानुस् र फर्किएर आउनुहोस्, किनभने यो ब्रेन ड्रेन मात्रै होइन, ब्रेन गेन पनि हुन्छ र यसबाट हामी ब्रेन सर्कुलेसन गर्न सक्छौं। जसरी म जापानमा 10 बसे र फर्किएर आए, होइन, मैले आफूले जानेका ज्ञान, सिप, कला, कौशल, जे जे हुन्छ विज्ञान प्रविधिमा प्रयोग गरिराखेको छु। त्यसैले मेरो आग्रह चाहिँ युवाहरूलाई के हो भने, नेपालको वैज्ञानिकहरूसँगको नेटवर्क नटुटाउनुहोस्, यहाँको समस्या बुझेर जानुस्, कहीँ जानुहुन्छ भने पनि समस्या बुझेर जानुस्, आइडिया लिएर जानुस् र तपाईँलाई भोलि फर्कने बाटो चाहिँ त्यो दुईटा चिजले दिन्छ। एउटा यहाँको वैज्ञानिकसँग सम्बन्ध भइसकेपछि कहाँ काम गर्ने हो, कुन ठाउँमा छ, कहाँ छ, प्रयोगशालामा के उपलब्ध छ, उपकरणहरू कहाँ कहाँ के छन्, त्यो पनि थाहा पाउनुपर्ने हुन्छ। अर्को, साँच्चै नेपालको समस्या के हो त, नेपालको आवश्यकता के हो त, र त्यसको लागि चाहिँ त्यो उद्योग सम्बन्धान, अब अहिलेको नवप्रवर्तन मन्त्रालयले अब ती युवाहरूलाई हामीले लैजाने भनेको अब अनुसन्धान मात्रै गरेर बस्नुहोस् भन्ने होइन, उहाँहरूलाई लैजाने बाटो भनेको स्टार्टअपमा हो, उद्योगमा हो। त्यो जानको लागि अहिले चाइनाले जसरी विकास गर्यो, कोरियाले जसरी विकास गर्यो, त्यो मोडेल भनेको के हो भने, तपाईँले विश्वविद्यालयमा समस्या दिनुहोस्, थर्ड इयर पढ्दै गरेका विद्यार्थीले समस्यामा थेसिस गर्छन्, फोर्थ इयरबाट उनीहरूले आइडिया बनाउँदै आफ्नो प्रोजेक्ट फोर्थ इयरमा रिसर्च गरेर प्रोडक्ट निकाल्छन् र चौथो वर्ष सकिएपछि उद्योगमा छिर्छन्, सिधै छिर्छन्, उनलाई अब तालिम पनि चाहिँदैन। त्यो मोडेललाई उनीहरू विकास गरे। अब हामीले पनि गर्नुपर्ने, सस्तोमा 50-60 हजार रुपियाँ दिनु 6 महिनाको लागि, उनीहरूले राम्रो तपाईँको समस्या जे जे छ त्यसमा रिसर्च गर्छन्, थेसिस बनाएर लेख्छन् र त्यसबाट आफ्नो क्षमता पनि विकास गर्छन्, पब्लिकेशन पनि हुन्छ, उद्योगलाई चाहिने समाधान पनि पाउनुहुन्छ र उद्योगसँग जोड्ने आरएनडीको लागि उद्योगले लगानी गर्यो भने बाँकी रहेको, अहिले मैले भनेको थिएँ नि, 4 अरब त नेपाल सरकारले लगानी गर्यो, 61 अरबको जुन आवश्यकता छ त्यो उद्योगले पनि दिनुपर्छ।
2: तपाईँ नास्टका मुख्य वैज्ञानिक अधिकृत हुनुहुन्छ। नेपाली युवा वैज्ञानिकहरूले आफ्नै देशमा बसेर पनि गर्न सक्ने अनुसन्धानको क्षेत्रमा, विज्ञान प्रविधिको क्षेत्रमा गर्न सक्ने ठाउँ धेरै छ। तपाईँहरू आफैले गरिरहनु भएको छ, तपाईँसँगै अरू साथीहरूले गरिरहनु भएको छ भने युवाहरूलाई पनि तपाईँहरूले अवसर दिनुभएको छ र अहिले अब कक्षा 12 नतिजा आउने बेला भएको छ र अब त्यो नतिजाबाट पास हुने विद्यार्थीले पनि यदि विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा म अब ज्ञान लिन्छु, उच्च शिक्षा त्यसमा हासिल गर्छु भन्ने सोच्नुहुन्छ भने देशभित्रै काम गर्ने पर्याप्त ठाउँ अवसर छन्।
3: म अहिले त्यसो भन्न सक्दिनँ किनभने पर्याप्त ठाउँ भन्ने बित्तिकै अहिले 5 लाख विद्यार्थीले दिएको जाँचबाट निस्केका सबै विद्यार्थीलाई एकैचोटि हामीले एब्जर्भ गर्न सक्दैनौँ। यो त यो हामीसँग, मैले अहिले पनि भन्छु, विज्ञानमा धैर्यता चाहिन्छ, हाम्रा संस्थाहरूमा पनि धैर्यता चाहिन्छ। एकैचोटि पुरानालाई फालेर भत्काएर हामी नयाँ चिज मान्छे हुलेर यो बनिहाल्छ भन्ने चाहिँ मलाई लाग्दैन। यो दुनियाँमा कुनै पनि देश त्यसरी बनाएको छैन।
2: क्रमिक रूपमा
3: सुधार गर्दै धैर्य हुँदै र उहाँहरूले कोही इन्जिनियर बन्नुहोला, कोही डाक्टर बन्नुहोला, कोही वैज्ञानिक बन्नुहोला, आफआफ्ना विधामा काम गर्न सकिन्छ। र अर्को महत्वपूर्ण पाटो भनेको प्राविधिक जनशक्तिको संख्या प्रतिशत अथवा अनुपात जे भने पनि अहिले हाम्रो करिब 20% मात्रै छ, त्यसलाई 70% पुर्याउने भनेर 16 पञ्चवर्षीय योजनाले लिपिबद्ध गरेर राखेको छ। अब यसको अर्थ के हो भने, 60-70% प्राविधिक जनशक्ति नभएको देश विकास हुँदैन भन्ने कुरा चाहिँ प्राज्ञिक रूपमा प्रमाणित भएको छ। अरू सबै देशमा जहाँ जहाँ यो फेरि यो प्राज्ञिक भनेको अथवा प्राविधिक भनेको चाहिँ सिटिबिटी पनि प्राविधिक हो, यसरी सम्झौं। सबै मान्छे विश्वविद्यालयमै जानुपर्छ भन्ने छैन, सिटिबिटी जान पनि सकिन्छ, त्यहाँबाट सिप एउटा केही न केही टेक्नोलोजी सिक्यो भने पनि हुन्छ नै। तर देशको लागि करिब 60-70% जनशक्ति प्राविधिक नलेजले सिपले कलाले लैस भएको हुनुपर्छ भन्ने छ। अब हाम्रो च्यालेन्ज के हो भने 20% थोरैमा पनि 60 सम्झन कल्पना गरौं न अब 5 वर्षमा
4: हजुर
3: त्यो पुर्याउनको लागि पनि अहिले धेरैलाई के लाग्छ भने विज्ञान अहजिलो छ, थोरैले पढे पुग्छ, 2-3 जनाले रिसर्च गर्यो भने अरूलाई प्रोडक्ट आइहाल्छ, हामीले मोबाइल किन्ने हो किन चाहियो मोबाइल विकास होइन कि हामीले ती पैसा कमाउनको लागि बजारलाई हामीले सपोर्ट गर्नको लागि हामी आफैले बनाउनुपर्छ। जसरी अहिले भने हामी स्याटेलाइट बनाउनको लागि केही न केही माहौल गराउँदै गर्दा 40-50 जना त आफ्नै हातले स्याटेलाइट बनाउन सक्ने भए नि, त्यस्तै हामीले 20-30 जनालाई त प्लास्टिकबाट इन्धन निकाल्न सक्ने ज्ञान लिएर त बसे नि होइन, बायोचारमा पनि एग्रिकल्चरमा कसरी जोड्न सकिन्छ भन्ने जुन ट्रान्जिसन त हामीले लिएर आयौं नि। त्यस्तै युवाहरूले पनि कहिलेकाहीँ के हुन्छ भने तपाईँसँग केही कुरा आइडिया हुन सक्छ, त्यसलाई प्रोडक्ट र बजारसम्म लैजाने बेलामा धेरै ठाउँमा ठोक्किनुपर्ने हुन्छ र त्यो इकोसिस्टम बुझाउने काम सिकाउने काम बाटो बिराउनु भयो भने फेरि समातेर ल्याएर बाटोमा राखिदिने काम चाहिँ त्यो मेन्टरसिप हामी दिन सक्छौ। अलिकति पाका पुस्ताहरूले पनि त्यो सपोर्ट गर्न सक्ने भएको हुनाले हामी मिल्यौं सहकार्य गर्यौं र तपाईँले सिरियस भएर जनताको लागि म सेवा गर्छु यो देश बनाउन सकिन्छ भनेर लाग्नुभयो भन्ने चाहिँ सम्भव छ र म सबैलाई नेपालमै बस्नुहोस् भनेर अहिल्यै यही अहिले भएको ठाउँको पोजिसनबाट म भन्न सक्दिन किनभने लगानी साह्रै न्यून छ, हामीले प्रयोगशालाको संख्या बढाउनुपर्छ, हामीले 7 अनुसन्धान केन्द्र देशैभरि खोलेका छौं त्यसलाई तन्काउनुपर्छ र अहिले भइराखेका जनशक्ति मेरो एउटै प्रयोगशाला जहाँ मैले काम गरिराखेको छु र त्यहाँ 20-25 जना राख्न सक्छु तर अहिले नास्ट भरि नै हामीले करिब करिब त्यो 20-25 जना 25-30 जना 40-50 जना मात्रै बाहिरबाट लिएर आएर राखिराखेका छौं, त्यसलाई हामीले अझै धेरै गुणा बढाउन सक्छौ, त्यसको लागि लगानी चाहिन्छ, काम गर्ने वातावरण।
4: अब म यसमै आएँ अन्त्यमा ढकालज्यू, तपाईँ अब नास्टमा धेरै वर्षदेखि अनुसन्धानमूलक क्षेत्रमा काम गरिरहनु भएको छ र युवाहरूलाई पनि तपाईँहरूले प्रेरणा दिइरहनु भएको छ, आफू पनि काम गरिरहनु भएको छ। अहिले विश्व चाहिँ कृत्रिम बुद्धिमत्ता एआई रोबोटिक्स र डिजिटल प्रविधितर्फ तीव्र गतिमा अघि बढ़िरहेको छ, नेपालले पनि यस दौड़मा प्रतिस्पर्धा गर्नु छ र तपाईँहरूले गरिरहेको अनुसन्धानमूलक कामलाई पनि व्यावसायिक र व्यावहारिक रूपमा ढाल्नु छ। अघि नै हामीले जति कुरा गरौं विज्ञान प्रविधि क्षेत्रमा जति अनुसन्धान भइरहेका छन् त्यसलाई पनि व्यावसायिक र व्यावहारिक रूपमा ढाल्नु छ र विश्वले अहिलेका प्रविधिसँग चाहिँ गरिरहेको प्रतिस्पर्धामा नेपाल पनि मिसिनुपर्नेछ। सरकारले के गर्दियो भने तपाईँहरूले अघि भन्नुभयो नि लगानीको चाहिँ कम छ, हामी सबैलाई चाहिँ गर्न गाह्रो छ भन्ने कुरा गरिरहनु भएको छ, के भइदियो भने नेपालले पनि विश्वसँग प्रतिस्पर्धात्मक रूपमा यो अनुसन्धानको क्षेत्रमा अघि बढ्न सक्छ होला?
3: साह्रै राम्रो र सान्दर्भिक प्रश्न सोध्नुभयो भन्ने लाग्छ। अहिले नेपाल सरकार जुन नयाँ भावनाका साथ जुन नयाँ मुभमेन्टका साथ अहिले जसरी काम गरौं भनेर भुटभुटीका साथ आइराख्नु भएको छ, अब यसमा हामीले विश्वभरि छरिएर रहेका नेपाली हुनु एउटा, अर्को विश्वले विज्ञान र प्रविधिमा फड्को मारिसक्नु हामीले नमार्नुको कारणले गर्दा हामीले फलो गर्नुपर्ने एउटा के हो भने विज्ञान कूटनीति हो। विज्ञान कूटनीतिभित्र प्रविधि कूटनीति पनि पर्छ, प्रविधि हस्तान्तरणका कुराहरू पनि पर्छ, जसको लागि हामी अङ्ग्रेजीमा भन्छौँ साइन्स डिप्लोमेसी। अहिले जस्तोमा हाम्रो माननीय मन्त्रीज्यू चाइना गएर आउनु भएको छ, विज्ञान प्रविधिलाई तपाईँहरूले सपोर्ट गर्नु पर्यो भन्ने आवाज उठाइराख्नु भएको छ, एकदम सान्दर्भिक बेला आएको छ। त्यसकारणले भारतले विज्ञान र प्रविधिको विकासबाट धेरै छलाङ मार्यो, चाइनाले मार्यो, अमेरिकाले मारिसकेको छ, जापानले मारिसकेको छ, युरोपले मारिसकेको छ भने हामी त्यो छलाङ मार्नको लागि ती देशहरूको एउटा कोलाबोरेशनको लागि हाम्रा वैज्ञानिकहरूलाई इन्गेज गराउने ढिलो भइसकेको छ। साइन्स डिप्लोमेसीमा काम गर्नको लागि अहिले जसरी ओपन कम्पिटिसन मार्फत राजदूतहरू मागिराखेको छ, आशा गरौं कोही वैज्ञानिकहरू त्यहाँ पनि परुन्। एक दोस्रो, हामीले प्रविधि हस्तान्तरणको लागि प्रविधि विकासको लागि र हाम्रा युवा जनशक्तिहरूलाई काम गर्ने प्लेटफर्म उपलब्ध गराउनको लागि सहकार्य आवश्यक छ। हामी सबै एकैचोटि गर्न सक्दैनौं भने अहिले भारतको सीएसआईआरले के भनिराखेको छ भने तपाईँले नेपालका युवा वैज्ञानिकलाई छान्नुहोस् मिलेर काम गरौं हाम्रो प्रयोगशालामा पनि काम गर्ने ठाउँ बनाइदिन्छौं भन्ने लेभलको नास्टसँगको उहाँहरूले तत्परता देखाउनु भएको छ। दोस्रो कुरा त्यो भयो। तेस्रो नेपाल सरकारले अहिले जुन नयाँ मन्त्रालय गठन गर्दैछ त्यहाँभित्र
4: गठन गरिसकेको
3: छ त्यहाँ ओएनएम सर्वेका कुरा कस्ता जनशक्ति राख्ने भन्ने कुरा छ र अर्को विज्ञान प्रविधि बुझेका अथवा हाइली प्रोफाइल बनाइसकेका मान्छेहरूलाई ल्याटरल इन्ट्रीको पोइन्टबाट जसरी पार्श्व प्रवेश भनौ न अब होइन पछाडिबाट प्रवेश गर्न मिल्ने हिसाबले अहिले जुन निजामती कानूनमा पनि संशोधन गर्ने गरेर नेपाल सरकार लागिसकेको छ हामीले भारतको नमूना के देख्छौं भने सीएसआईआरको डीजी चाहिँ भारत सरकारको विज्ञान मन्त्रालयको सचिवको भूमिकामा रहन्छ भनिसकेपछि अनुसन्धानका कुरा नवप्रवर्तनका कुरा इकोसिस्टमका कुरा त्यो वातावरण बुझ्ने मान्छेलाई ब्युरोक्रेसीको सामान्य प्रशासन चलाएर आइराखेका मान्छे हुनुभन्दा कोही न कोही विज्ञान र प्रविधिमा
4: विज्ञता
3: हासिल गरिसकेको व्यक्तिलाई त्यो पोजिसनमा लैजान सकियो भने पनि त्यसले एउटा ढोका खोल्छ भन्ने लाग्छ र त्यस्तै अर्को कुरा चाहिँ के हो भने यो चलायमान हुन खोजिराखेका युवा जमातलाई मोबिलाइज गर्नको लागि उहाँहरूको धारणा बुझ्नको लागि अब हामीले हाम्रा संरचनाहरूमा रूपान्तर गर्नु छ भने पनि गर्नुपर्छ हामीले उहाँहरूलाई काम गर्ने ठाउँ पनि उपलब्ध गराउनुपर्छ र त्यसको लागि लगानीको प्रत्याभूति आफूले गर्न सक्दैन भने धेरै गाह्रो पनि छैन जस्तो नेपाल सरकारको अर्थ मन्त्रालयले नै जापान सरकारलाई कोरियन सरकारलाई चाइनिज सरकारलाई भारतीय सरकारलाई केही प्रतिशत चाहिँ तिमीले लगानी विज्ञान र प्रविधिमा गरिदेऊ मात्रै भनिदियो भने त्यो कोलाबोरेशनको माहौल बन्न सक्छ र त्यसकारणले गर्दा हामी के चाहन्छौं भने नेपाल सरकारको पोजिटिभ धारणा हुनु पर्यो अहिलेको सिम्टमले हुने लक्ष्य देखिया छ र त्यो डिरेक्सनमा लैजानको लागि माननीय मन्त्रीज्यू उहाँको अरू कुनै स्वार्थ देखिँदैन केही कल्पना गर्नुभएको छैन म तीन वर्षभित्रमा विज्ञान प्रविधिलाई स्थापित गरेर युवालाई हस्तान्तरण गरेर छोडिदिन्छु भन्ने लेभलमा जुन एउटा प्यासनका साथ लाग्नु भएको छ त्यो स्पिरिटलाई हामी युवा वैज्ञानिकहरू सबैले सपोर्ट गर्ने र त्यो इकोसिस्टम त्यो माहौल बनाउनको लागि हामीले सहकार्य गर्यौं हातेमालो गर्यौं भने चाहिँ नेपालमा विज्ञान र प्रविधिको विकासको लागि धेरै काम गर्न सकिन्छ अब अर्को कुरा उद्योग मन्त्रालयमा यो स्टार्टअपका कुरादेखि लिएर ती सबै त्यता जोडिएका छन् यी दुईटाको एउटा ब्रिजिङ गर्ने काम पनि आवश्यक छ त्यसो भयो भने मात्रै त्यो नवप्रवर्तनले सार्थकता पाउँछ
4: धेरै धेरै धन्यवाद ढकालज्यू तपाईँको यो महत्वपूर्ण समय विचार सुझाव र यो अनुभवको लागि फेरि पनि धेरै धेरै धन्यवाद
3: र मेरो विशेष गरेर अहि भने जस्तो हामी प्रयोगशालामा अड्किराखेको भनिराख्नु भएको थियो तपाईँले अड्किएका छैनौं हामी बाहिर जान कोसिस गरिराखेका
4: जाम भएको छ त्यो खुल्न पर्यो
3: त्यो खुल्नु पर्यो त्यो पाइपमा अझै अड्किएको छ त्यसलाई खोलौं भन्ने हाम्रो प्रयास हो त्यो भेन्टिलेसन गर्ने मौका जुन तपाईँले उपलब्ध गराइदिनु भयो मैले जसरी सर्वसाधारणलाई हामीले गरिराखेका गतिविधि हामीले चाहेका कुरा हाम्रो डिरेक्सन हामी के गर्न खोजिराखेका छौं चाहन्छौं कता जाने हो र यो देश अथवा संसार कसरी विकास भएको छ हामी किन अड्किराखेका छौं भन्ने जुन कन्टेन्टमा केन्द्रित भएर जसरी मेरो कुरा सुन्ने अथवा राख्ने प्लेटफर्म दिनुभयो त्यसको लागि यो उज्यालालाई धन्यवाद दिन चाहन्छु
4: उहाँ हुनुहुन्थ्यो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकाल आज हामीले विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम अबको योजना अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गर्यौं काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिन लागेको छ बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमी सिन्हा बिदा हुन्छु नमस्कार

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
4: सजिलो लागु हुनेछन्।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि।
9: थप जानकारी तथा बुकिङका लागि
10: 0942538888 98012588888।
11: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
12: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कम टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि। सभापति लामी छाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक। कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। पश्चिम तराईमा तातो लहरको जोखिम। आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै। रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा कुराकाउ र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 सालमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। रासोपाको पहिलो महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। लाई व्यवस्थित बनाउन आवश्यक सबै जसो व्यवस्थापनको काम पूरा भएको रासोपाका प्रवक्ता मनिष झाले बताउनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशी स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ। राजनैतिक, आर्थिक, सांगठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन्। हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको छ। बन्द 17 उद्योग संघ चितवनको सभाहालमा हुनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारीसहित 158 केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनुभयो। महाधिवेशनमा 3,918 प्रतिनिधि हुनेछन्। त्यसमा 300 प्रतिनिधि रासोपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ। रासोपाले पार्टी सदस्य 5,00,000 पुर्याएको जनाएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार 610 पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने 4,063 अधिवेशन गरिएको छ। यस्तै 6 प्रदेशको 64 जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनौट भइसकेका छन्। मधेश, प्रदेश र निर्वाचन हुन बाँकी रहेका 13 जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिनुभयो। यसैबीच रासोपाको महाधिवेशन उद्घाटनको दिन आज गाड़ी पार्किङ स्थल व्यवस्थापन सहित उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी गुड्न रोक लगाइएको छ। चितवन भरतपुरका 4 ठाउँमा पार्किङ स्थल तय गरिएको छ। पूर्व पश्चिम राजमार्गको 24 कोठीदेखि पूर्व र भरतपुर बाइपास सड़कको मालपोत चोकदेखि पश्चिममा कार्यक्रम स्थल छ। कार्यक्रम स्थलतर्फ आउने भित्री बाटोका 9 ठाउँमा गाड़ी रोकिनेछन्। त्यसै गरी भरतपुरको केन्द्रीय बस पार्कको खाली जमीनमा 4 पाङ्रे र 2 पाङ्रे गाड़ीहरू पार्क गर्न सकिने प्रहरीले जनाएको छ। पूर्वबाट आउने गाड़ीहरू त्यहाँ पार्क हुनेछन्। बाइपास सड़कको विशाल चोक आड़को चौरमा पनि 4 पाङ्रे र 2 पाङ्रे गाड़ी पार्क हुनेछन्। चितवन माविको खेल मैदानमा पनि साना ठूला गाड़ीहरू पार्क गरिनेछ। भरतपुर अस्पताल अगाडि 2 पाङ्रेका लागि पार्किङ स्थल तय भएको चितवन प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र

0: पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेद्वारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो 1 बजेदेखि शुरू हुनेछ। उम्मेद्वारी मनोनयन पत्र दर्ता दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ। उम्मेद्वारहरूको प्रारम्भिक नामावली भोलि बेलुका 6 बजे सार्वजनिक गरिनेछ। उम्मेद्वार विरूद्ध दावी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म तोकिएको छ। दावी तथा विरोध परेका उम्मेद्वारबारे जाँचबुझ बेलुका 7 बजेदेखि 9 बजेसम्म गरिनेछ भने उम्मेद्वारी फिर्ता लिने अन्तिम समय राति सभा 9 बजेसम्म निर्धारण गरिएको छ। कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनको लागि पहिलो चरणको मतदान पर्सि असार 9 गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सभापति पदका लागि 51,000 र अन्य पदाधिकारीका लागि 41,000 रूपियाँ उम्मेद्वारी शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी शुल्क 21,000 रूपियाँ तोकिएको छ। मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायमै छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै जसो क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। विशेष गरी बागमती प्रदेशदेखि पूर्वको भागमा वर्षा भएको हो। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रको 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि कोशी प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षासँगै नदी खोलानालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह छ। मनसून पूर्वी नेपालमा सक्रिय भए पनि पश्चिम तथा मध्य क्षेत्रमा केही भागमा गर्मीको प्रभाव कायमै छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही ठाउँमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेश को तराई क्षेत्रका केही ठाउँमा पनि तापक्रम बढ़ने अनुमान छ। अत्यधिक गर्मीका कारण पश्चिम तराई क्षेत्रको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ। महाशाखाका अनुसार यस वर्षको मनसून जून 13 तारीकमा प्रवेश गर्नुपर्ने औषध मितिभन्दा 6 दिन ढिला गरी अस्ति जून 19 तारीकमा पूर्वी नेपालबाट भित्रिएको हो। प्रारम्भिक चरणमा मनसून कमजोर रहेकोले देशभर फैलिन अझै केही समय लाग्ने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नारा सहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रसंघ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकोले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। नेपालमा 2036 माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। सरकारले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 तारीकका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ, जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचार प्रसार भइरहेको छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको, योगलाई सर्वव्यापी बनाइनुपर्ने यसबारेको अभियान चलाउँदै आउनुभएका डाक्टर हरिप्रसाद पोखरेल बताउनुहुन्छ। चर्चित हास्य कलाकार खेम शर्मा चतुरीको निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा शर्माको आज बिहान निधन भएको हो। हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत कलाकार शर्माको निधन भएको जानकारी दिनुभएको छ। पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत 7 वर्षदेखि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले टेलिफिल्म चतुरीको दाउपेश सहित थुप्रै टेलिफिल्म र फिल्ममा काम गर्नुभएको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच स्विजरल्याण्डमा उच्च स्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्य पूर्वको रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवत जावत गरिरहेको जनाएको छ। रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्च स्तरीय प्रतिनिधि मण्डलबीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अरागची र प्रमुख वार्ताकार मोहम्मद बागेर कालिवाफले गरेका छन्। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान सहित अन्य विशेष दूतहरू सहभागी छन्। शान्तिवार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेनाका प्रमुख असीम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको यो वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडर बीचको खेल गोलरहित बराबरी भएको छ। यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। कुराकाओ जर्मनीसँग 7-1 गोलले पराजित भएको थियो भने इक्वेडर आइवरी कोस्टसँग 1 गोलले पराजित भएको थियो। आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले 1-1 अंक बाँडेका छन्। विश्वकप फुटबलमा अहिले बिहान पाउने 10 बजे ट्युनिसिया र जापानले खेल्दैछन्। गैराती भएको खेलमा आइवरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। त्यस्तै स्वीडेनमाथि 5-1 गोलको फराकिलो जित निकाल्दै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सभापति लामी छाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक। कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। पश्चिम तराईमा तातो लहरको जोखिम। आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता हुँदै हर्मुज जलमार्गबारे विवाद फेरि चर्कियो। र विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: 9841954 Website jhule.com.nt.
8: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943333 4955।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। वर्षा र सहकालका देवताको रूपमा पूजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा हिजो बेलुका भोटो देखाएसँगै विधिवत रूपमा सम्पन्न भएको छ। नेपालको सबैभन्दा लामो तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्राका रूपमा परिचित यो जात्रा तिथि अनुसार झण्डै 2 महिनासम्म मनाउने गरिन्छ। गएको वैशाख 8 गते ललितपुरको पुलचोकबाट शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको देवतालाई 32 हात अग्लो रथमा विराजमान गराई परिक्रमा समेत गराइएको थियो। परिक्रमा अनुसार तिथि हेराई थतीटोलबाट रथलाई पश्चिमतर्फ तानेर जावलाखेल ल्याइन्छ र जावलाखेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने चलन छ। राष्ट्र प्रमुख तथा विशिष्ट अतिथिको उपस्थितिमा भोटो देखाउने परम्परा अनुसार यस वर्षको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह बालेन लगायत सहभागी हुनुभएको थियो। हजारौं भक्तजन तथा दर्शकको उपस्थितिमा हिजो आयोजित कार्यक्रममा गुठी संस्थान ललितपुरका वरिष्ठ सहायक श्रीकृष्ण बाडेले परम्परा अनुसार रथको माथिल्लो भागबाट भक्तजनलाई भोटो प्रदर्शन गर्नुभयो। भोटो प्रदर्शन भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर सानो खटमा राखी बाजागाजासहित बुङ्गमती लगिएको छ। ललितपुरको जावलाखेलमा रहेको सदर चिड़ियाखानामा बर्ड फ्लू H5N1 को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिड़ियाखानाका प्रमुख सत्यनारायण शाहमाथि छानबिन हुने भएको छ। कोषका अध्यक्ष एवं कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई चिड़ियाखाना प्रमुखको पदबाट हटाएको छ। कोषले चिड़ियाखानामा फैलिएको बर्ड फ्लू र जीवजन्तु मरेको कारणबारे छानबिन गर्न प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा 3 सदस्यीय समिति पनि बनाएको हो। समितिको सदस्यमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डाक्टर मधु छेत्री हुनुहुन्छ। समितिलाई 1 हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख शाहलाई केन्द्रीय कार्यालयमा तानेको हो। चिड़ियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिएको मन्त्रालयले जनाएको छ। पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिड़ियाखानाका जीव जन्तुमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको थियो। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर 3 जना लागू औषधका कारोबारीलाई हिजो बालकुमारीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका 5 का 25 वर्षीय अशोक भूल, सप्तरी राजगढ़ गाउँपालिका 3 का 20 वर्षीय नीरज कुमार मण्डल तथा पर्सा पर्टेवा सुगौली गाउँपालिका 4 का 39 वर्षीय किशोर प्रसाद ओझैया रहेका लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गराज रेग्मीले जानकारी दिनुभयो। उनीहरूलाई पक्राउ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरी भाग्ने क्रममा चेतावनी स्वरूप 2 राउण्ड हवाई फायर गरी रोकिन अनुरोध गर्दा नरोकी भागेकोले किशोरी प्रसाद ओरैयाजको दाहिने खुट्टाको घुँडामुनि एक राउण्ड गोली प्रहार गरी उनी सहित तीनजनालाई समातेको प्रहरीले जनाएको छ। गोली लागि घाइते भएका किशोरी प्रसादको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो। र काठमाडौँको त्रिवी क्रिकेट मैदानमा चलिरहेको पीएल सिंह मेमोरियल टी ट्वेन्टी कप क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो भरतपुर महानगर र पोखरा महानगरले जित निकालेका छन्। पहिलो खेलमा भरतपुरले वीरगंजलाई 74 रनले र दोस्रो खेलमा पोखराले विराटनगरलाई 9 विकेटले पराजित गर्यो। आज काठमाडौँ महानगर र वीरगंज महानगर तथा ललितपुर महानगर र भरतपुर महानगर बीच खेल हुँदैछ। प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगंज गरी 6 महानगरपालिकाबाट राष्ट्रिय खेलाड़ी सहितको टोली प्रतिस्पर्धामा छन्। प्रतियोगिताको विजेताले 11 लाख रूपियाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले 5 लाख रूपियाँ पाउनेछ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक। भोटो प्रदर्शनसँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकियो। मूर्तिलाई रथबाट निकालेर बाजागाजासहित बुंगमती लगियो। र बर्ड फ्लू संक्रमणको सूचना लुकाएको आरोपमा चिड़ियाखानाका प्रमुख शाह छानबिनमा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउँछु।

कलम मसंग भइदिएको भए भविष्य देख्ने आँखा मसंग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर र चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही असार 6 गते शनिबार
5: पाग्रुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही असार 6 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0767-242-2027। सम्पर्क मोबाइल नम्बर 98-577-2597।
6: 98-511-81-918।
8: रेडियो दिदी बहिनी 95.2 MHz।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा। फोन 061-552-493-552-494-582-778।
5: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
6: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
5: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
6: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
5: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
7: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39-691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ। चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: खुशी को खबर खुशी को खबर खुशी को खबर
1: हाड़ चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही असार 6 गते शनिबार
3: पाबुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही असार 6 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0674 2027
4: 24027।
3: सम्पर्क मोबाइल नम्बर 98572597
4: 98581898।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
7: विशेषताहरू,
6: विषय विज्ञद्वारा अध्यापन गराइने,
7: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444-543-333।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
1: नेपाली मुभिज च्यानल।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल भने जानुहुने छैन। एमालेबाट नेता प्रदीप नेवाली र नेपाली कम्युनिष्ट पार्टीबाट नेता वर्षमान पुन सहभागी हुने बताइएको छ।
1: बाजुरामा आज बिहान बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। बुढ़ीगंगा नगरपालिका वडा नम्बर 8 रिठा बजार स्थित साफे बगर मारदाडी सड़क खण्डमा ब्रेक फेल भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बिहान 7:10 बजे महेन्द्रनगरबाट बाजुराको मारदाडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001-13-55 नम्बरको बस 81 ब्रेक फेल भई सड़कको बायाँ नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो। अस्थायी प्रहरी पोस्ट रिठा बजार, प्रहरी चौकी बारजुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले 24 जना घाइतेलाई उद्धार गरी 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल मारतडी र 1 जना घाइतेलाई प्रादेशिक अस्पताल बयलबाट आसाम पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसमा चालक सहित 33 जना सवार रहेकामा 9 जना यात्रु सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीको भनाइ छ।
0: पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा डुबेर 5 जनाको मृत्यु भएको छ। सुर्खेतमा मात्रै हिजो डुबेर 3 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10 की 14 वर्षीय सम्झना थापा र 12 वर्षीय कल्पना राउतको हिजो साँझ टुनी खोलामा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। यस्तै दलितको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको हिजो नै दहतालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उता पोखरीमा डुबेर 12मा 2 बालिकाको मृत्यु भएको छ। 12 को कलैया उपमहानगरपालिका 6 पर्सा टोलस्थित एक पोखरीमा हिजो नहुने क्रममा डुबेर कलैया उपमहानगरपालिका 6 पर्सा टोलकी 6 वर्षीय सृजना कुमारी मण्डल र सोही ठाउँकी 5 वर्षीय अञ्जली कुमारी मण्डलको मृत्यु भएको हो। स्थानीय दिपेन्द्र शाहको हाँस पाल्ने पोखरीमा नहुन गएका 2 बालिका डुबेका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालमा चिकित्सकले 2 बालिकाको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक मीन बहादुर खलेले जानकारी दिनुभएको छ। आवश्यक सावधानी नअपनाउँदा पछिल्ला समय डुबेर मृत्यु हुने घटना बढ़िरहेको छ।
1: मनसुनी वायुको प्रभावले आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले पछिल्लो 12 घण्टामा संखुवासभाको नुम वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै 124 मिलिमिटर वर्षा मापन गरिएको छ। बिहान पनि कोशी प्रदेशका केही ठाउँमा मेकर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भएको छ। दिउँसो भारी वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। कोशी बाहेक देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ, जसका कारण बिहान बागमती गण्डकी तथा कर्णाली प्रदेशका पहाड़ी भागका केही स्थानमा हल्का वर्षा भएको छ। दिउँसो बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाड़ी भूभागका केही स्थानमा मेकर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही क्षेत्रमा तातो लहरको जोखिम छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराईका क्षेत्रका केही स्थानमा तापक्रम बढ़नेछ। राति पनि कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन्धि 2014 गरेको निर्णय अनुसार सन्धि 2015 जून 21 देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा आज बिहान राष्ट्रिय खेलकुद परिषद परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेसँगै अमेरिका र इरानबीच स्विजरल्याण्डमा वार्ता शुरू हुन लागेको छ। विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज बन्दको घोषणा गरिए पनि त्यहाँबाट जहाजहरू चलिरहेको अमेरिकी सेनाको दावी छ। इरानले लेबनानमा जारी इजरायली आक्रमणको विरूद्धमा होर्मुज बन्द गर्ने निर्णय गरेको थियो। उता स्विजरल्याण्डमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स तथा इरानका सभामुख मोहम्मद बागिर गालिबाफ तथा विदेश मन्त्री अब्बास अराघची सहितका प्रतिनिधिबीच वार्ता शुरू हुन लागेको बीबीसीले जनाएको छ। भौतिक रूपमा हुन लागेको नयाँ चरणको वार्तामा आणविक मुद्दा र लेबनान युद्ध विराम प्रमुख विषय रहनै बताइएको छ। इरानले अमेरिका र इरानबीच हालै सम्पन्न शान्ति समझदारीको पहिलो शर्त नै लेबनान सहित सबै मोर्चामा सैन्य गतिविधि रोक्नु रहेको दावी गरेको छ। गत जून 17 अमेरिका र इरानबीच युद्ध अन्त्य तथा हुर्मुज जलडम्बरूमध्ये पुनर्संचालन गर्ने विषयमा प्रारम्भिक समझदारी भएको थियो। उक्त समझदारीमा लेबनानमा शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने विषय पनि समावेश गरिएको थियो। स्विजरल्याण्ड प्रस्थान गर्नुअघि अमेरिकी उपराष्ट्रपति भान्सले लेबनान शान्ति स्थापनाको प्रगति सन्तोषजनक रूपमा अघि बढ़ेको दावी गर्नुभएको थियो।
0: र अब खेल समाचार। फिफा विश्वकप फुटबलमा ट्युनिसिया विरूद्ध जापानले फराकिलो जित निकालेको छ। आज बिहान भएको समूह एफको खेलमा जापानले ट्युनिसिया विरूद्ध 4-0 गोलको जित निकालेको हो। यससँगै जापानले नकआउट चरणको सम्भावनालाई बलियो बनाएको छ। ट्युनिसिया भने समूह चरणबाटै बाहिरिने जोखिममा परेको छ। यसै समूहमा गैराती भएको खेलमा ब्रायन ब्रोबी र कोडी गाक्पोको उत्कृष्ट 2-2 गोलको मद्दतले नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोलको शानदार जित निकालेको थियो। यससँगै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। आज बिहान भएको खेलमा नवप्रवेशी कुरासाओले इक्वेडरलाई बराबरीमा रोकेको छ। कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै नकआउट चरणमा प्रवेशको सम्भावना कायम राखेको हो। कुरासाओ पहिलो खेलमा जर्मनीसँग पराजित भएको थियो। यसै समूहमा राति भएको खेलमा जर्मनीले आइभरी कोस्ट विरूद्ध 2-1 गोलको संघर्षपूर्ण पुनरागमन जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको छ। फिफा विश्वकपमा आज राति 9:50 स्पेन र साउदी अरेबिया तथा 9:15 बेल्जियम र इरान बीच प्रतिस्पर्धा हुनेछ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सत्तासीन रासोपाको प्रथम महाधिवेशन आज चितवनमा शुरू हुँदै कांग्रेस सभापति थापा सहभागी हुने।
1: बाजुरामा बिहान भएको बस दुर्घटनामा 24 घाइते। पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा पोखरीमा डुबेर 5 मृत्यु।
0: मनसुनी वायुको प्रभावले कोशी प्रदेशमा भारी वर्षाको सम्भावना। तराई क्षेत्रमा तातो लहरको जोखिम कायमै।
1: होर्मुज बन्द गर्ने इरानी घोषणा लगत्तै स्विजरल्याण्डमा अमेरिकासँग वार्ता हुँदै लेबनानमा जारी इजरायली आक्रमण रोक्नुपर्ने मुख्य शर्त।
0: र विश्वकप फुटबलमा ट्युनिसिया विरूद्ध जापानको फराकिलो जित कुरासाओले इक्वेडरलाई बराबरीमा रोक्यो।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चुर रविन्द्र विदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO. Yes, AIO. All in one mart. The best place for shopping.
4: Kya sara ho, khas pya?
3: Kya chaina bhana na? Nundeki sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sasta haru, ekai thau ma. Tyo pani, sulab mulya ma, ani gunastari restaurant haru, tesmathi prashasta parking area.
4: Wow, kaha chha ra yo?
3: Yahi Min Bhavan ma, Shanti Nagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
5: All in one mart, helping make your life easier.

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू:
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: sip on the extreme energy drink.
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
2: अध्यापन हुने विषयहरू
3: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444-543-333
4: 95.2 MHz हामी सबैको साझा आवाज

0: खबर
1: जोड़नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही असार 6 गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही असार 6 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767-2427 सम्पर्क मोबाइल नम्बर 98-570-2597
4: 98-511-89918।
6: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
6: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
7: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
6: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
7: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
6: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
8: तपाईँ आफ्नो अधिकार प्रति सजग र सचेत हुनुहुन्छ? यदि हुनुहुन्छ भने आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार प्रति सजग रहनु पनि तपाईँको कर्तव्य हो।
9: महाशिला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत।
10: रेडियो दिदी बहिनी 95.2 MHz।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ.
1: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी.
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल.
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ.
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ.
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर.
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ.
2: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ.
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493, 552-494, 582-778.
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज.

0: हाड़ चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही असार 6 गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही असार 6 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767420227
3: 24027।
2: सम्पर्क मोबाइल नम्बर 9857225597
3: 9811189918।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू,
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0615774444 543333।
7: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा दिनेश जोशीसँगै कृष्णको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासुपा महाधिवेशनको उद्घाटन समारोह एक घण्टा ढिला गरी शुरू, प्रधानमन्त्री सहपरिवार सहभागी, विपक्षी दलका नेता पनि उपस्थित।
0: महाधिवेशनमा नबोलाएको मुकुल ढकालको गुनासो, उद्घाटन स्थलमा प्रतिनिधि नेता कार्यकर्ता तथा शुभेच्छकहरू उल्लेख्य सहभागी।
2: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइलमा त फललन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट हैन यूआरएल चेक लन आख्याब घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिन परिम मुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यैमरी तुरन्त खबर लन
3: सतर्क तन ठगे तब त क्या जोगिन
4: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
7: स्प्रिङ वाटर प्राली।

0: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जादिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: हैन यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ट्रोल गर्न सक्दिन, सरले कुट्नु हुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु।
2: सधैँ एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोइ माध्यम क्यारे न्योदेप्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदेप्रे विवरण रि विषय ब्याङ्दे निल पर्दिमो न्यो तानी सतर्क तना छद्र क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
3: संचार नेटवर्क समयको आवाज, समयको आवाज।
5: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्र शुरू भएको छ। चितवनको भरतपुरमा तीन दिनसम्म संचालन हुने महाधिवेशनको उद्घाटन आज गेस्ट हाउस चौरमा विशेष समारोहका बीच शुरू भएको हो। दिउँसो 2 बजे उद्घाटन गर्ने तालिका रहे पनि 1 घण्टा ढिला गरी शुरू गरिएको छ। उद्घाटनका लागि प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह आज श्रीमती र छोरीसँगै महाधिवेशन स्थल पुग्नु भएको थियो। पार्टी सभापति रवि लामिछाने पनि हिजो नै चितवन पुग्नु भएको हो। पार्टीका सभापति लामिछाने र वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन कार्यक्रममा राष्ट्रपाका शीर्ष नेता सहित विभिन्न राजनीतिक दलका नेताहरू पनि शुभकामना मन्तव्य राख्ने कार्यक्रम छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा एमालेका नेता प्रदीप गेवाली तथा नेकपाका नेता वर्षमान पुन लगायतले सम्बोधन गर्नुहुनेछ। यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसक्नु भएको छ। सम्बोधन गर्नुभन्दा पहिले संचारकर्मीहरूसँगको छोटो कुराकानीमा राप्रपा अध्यक्ष लिङदेनले एक पार्टीले अर्को पार्टीको महाधिवेशनमा गएर शुभकामना दिने नियमित राजनीतिक परम्परा भएको र सत्तारूढ दलका साथै जनताको विशिष्ट चाहना बोकेको पार्टीको ऐतिहासिक महाधिवेशनमा आउनु आफ्नो कर्तव्य रहेको बताउनुभयो।
6: अन्तर्पार्टी भनौँ न, एउटा पार्टीले अर्को पार्टीको महाधिवेशनमा जाने शुभकामना दिने हाम्रो नियमित परम्परा जस्तै हो र म चाहिँ आज शुभकामना व्यक्त गर्न आएछु। त्यसमाथि पनि सत्तारूढ पार्टी र भर्खरै सम्पन्न भएको निर्वाचनमा अभूतपूर्व मत दिएको जनताको विशिष्ट चाहना आकांक्षाको प्रतिनिधित्व गर्ने पार्टीको प्रथम र ऐतिहासिक महाधिवेशनलाई शुभकामना दिनु चाहिँ एउटा राजनैतिक पार्टीको जिम्मेवार नेताको कर्तव्य पनि हो र त्यो शुभकामना व्यक्त गर्न र आफ्नो कर्तव्य पूरा गर्न आएको छु।
7: राष्ट्रपाका पूर्व महामन्त्री डाक्टर मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा नबोलाइएको भन्दै सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोख्नु भएको छ। फेसबुकमा स्ट्याटस लेख्दै ढकालले पार्टी स्थापना गर्ने व्यक्तिलाई महाधिवेशनमा निम्तो नगरिएको गुनासो गर्नुभएको हो। महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू चितवन पुगिसकेका छन्। पार्टीका अनुसार महाधिवेशनमा 4211 प्रतिनिधि सहभागी रहेका छन् भने सोही हाराहारीमा पर्यवेक्षक पनि उपस्थित भएका छन्। उद्घाटन स्थलमा प्रतिनिधि नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता कार्यक्रम स्थल भरिभराउ बनेको छ। राष्ट्रपाको यस महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। त्यसका लागि निर्वाचन आयोगले यस अघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ र सोही कार्यतालिका अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ़ाइने जनाइएको छ।
5: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउने बताउनु भएको छ। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पोखरामा आयोजित योग शिविरमा सहभागी हुँदै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा व्यक्त गर्नुभएको हो। मुख्यमन्त्री पाण्डेले व्यस्त जीवनशैलीका कारण उत्पन्न हुने तनावलाई व्यवस्थापन गर्न दैनिक योग र ध्यान अनिवार्य रहेको उल्लेख गर्नुभयो। नेपालको भौगोलिक विशिष्टता र ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले हिमालयको फेदमा ऋषिमुनिहरूले तपस्या गरी योगको परम्परालाई अगाडि बढ़ाएकाले नेपाल योगका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउनुभयो। उहाँले पोखरालाई योग गन्तव्यका रूपमा प्रवर्द्धन गर्न

0: प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू अगाडि बढ़ाइरहेको समेत जानकारी दिनुभयो। उक्त अवसरमा विगत तीन वर्षदेखि पोखरामा नियमित रूपमा योग दिवस आयोजना गर्दै आएकोमा भारतीय राजदूतावासप्रति आभार व्यक्त गर्नुभयो। यस्ता कार्यक्रमले नेपाल र भारत बीचको प्रापूर्वक कालदेखिको जनस्तरको सम्बन्धलाई थप प्रगाढ र मजबूत बनाउने विश्वास समेत व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसंघले जून 21 अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यता दिएपछि विश्वभर यो दिवस मनाउन थालिएको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: ब्याङ्की खैमज बिले चौधे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्कीके गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषया ंगेल पर्दिमो न्यौ तानी सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
2: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।
5: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
6: डिस हो, खुशीको कनेक्सन।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
8: अब बाँकी समाचार। निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान बन्द भएको छ। नयाँ बानेश्वर स्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा विगत 6 महिनादेखि बन्द भएको हो। सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रवि प्रकाश शर्माले जानकारी दिनुभयो। डाक्टर शर्माले अहिले बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनु परेको बताउनुभयो। अस्पतालमा दैनिक 600 भन्दा बढ़ी बिरामी उपचारका लागि आउने गरेको डाक्टर शर्माको भनाइ छ।
0: नेकपा एमाले निकट विद्यार्थी संगठन नेरा सोभिउले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै सार्वजनिक गरिएको कक्षा 12 नतिजामा गम्भीर त्रुटि देखिएको भन्दै ध्यानाकर्षण गराएको छ। अध्यक्ष दीपक धामीले एक विज्ञप्ति जारी गर्दै नतिजा प्रकाशनमा देखिएका प्राविधिक तथा अन्य त्रुटिहरू र रिटोटोलिङ प्रक्रियामा विद्यार्थीहरूले भोग्नु परेको झन्झटिलो अवस्थाप्रति आपत्ति जनाएको हो। परीक्षाको नतिजा विद्यार्थीहरूको शैक्षिक भविष्यसँग प्रत्यक्ष जोड़िने संवेदनशील विषय भएकाले बोर्डको लापरवाहीले विद्यार्थीहरूमा मानसिक तनाव र भविष्यप्रति असुरक्षा सिर्जना गरेको धामीले बताउनु भएको छ। नतिजा सम्बन्धी गुनासोको यथाशीघ्र छानबिन गरी आवश्यक सुधार गर्न राष्ट्रिय परीक्षा बोर्डसँग माग समेत गरिएको छ।
8: अब अन्तर्राष्ट्रिय समाचार। स्विजरल्याण्डमा हुने अमेरिका र इरान बीचको प्रत्यक्ष वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुनुहुने भएको छ। वार्तामा मध्यस्थकर्ताका रूपमा पाकिस्तानका प्रधानमन्त्री शरीफ र फिल्ड मार्शल जनरल असीम मुनीर पनि सहभागी हुने पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री सहित उच्चस्तरीय प्रतिनिधिमण्डल इस्लामाबादबाट स्विजरल्याण्ड प्रस्थान गरिसकेको छ। वार्ताका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टीव विटकफ र ट्रम्पका ज्वाई जारेड कुनर स्विजरल्याण्ड पुगिसकेका छन् भने उपराष्ट्रपति जेडी भान्स पनि पुग्दै हुनुहुन्छ। इरानका तर्फबाट वार्तामा सहभागी हुनका लागि संसदका सभामुख मोहम्मद बागेर गलिबाफ र विदेश मन्त्री अब्बास अरगाची पनि स्विजरल्याण्ड पुगिसक्नु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अवधिमा 60 दिनसम्म होर्मुज जलमार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने घोषणा गर्नुभएको छ। उहाँका अनुसार उक्त व्यवस्था युद्धविरामको समय अवधिभर लागू हुनेछ र यस अवधिमा जलमार्ग प्रयोग गर्ने जहाँ हरूलाई कुनै शुल्क लिइने छैन। ट्रम्पको यो घोषणा यस्तो समयमा आएको हो जब इरानको खातम अल अन्बिया मुख्यालयले हुर्मुज जलमार्गमा जहाजहरूका लागि हुर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ।
0: अब खेल समाचार। महिला टी20 विश्वकप क्रिकेटमा आज 2 खेल हुँदैछन्। आजको पहिलो खेलमा वेस्ट इण्डिज र श्रीलंका भेट्दैछन्। ब्रिस्टलमा दुई टोली बीचको खेल आज दिउँसो 3:15 शुरू हुनेछ। आफ्ना दुवै खेल जितेको वेस्ट इण्डिज श्रीलंकालाई पनि हराउँदै सेमी फाइनलको बलियो दावेदार पेश गर्नेछ। अर्कोतर्फ इंग्ल्याण्डसँग पराजित भएपछि डिफेण्डिङ च्याम्पियन न्यूजील्याण्डलाई हराएको श्रीलंका लगातार दोस्रो जीतको खोजीमा छ। आजै दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुनेछ। म्यान्चेस्टरमा नेपाली समयअनुसार 7:15 शुरू हुने खेल जित्ने टोली सेमी फाइनलको नजिक पुग्नेछ। भारतले लगातार दुई खेल जितेको छ। दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार तेस्रो जीत निकाल्न चाहन्छ। अर्कोतर्फ दक्षिण अफ्रिकाको लागि आजको खेल जित्नै पर्ने दबाव छ। दक्षिण अफ्रिकाले अहिलेसम्म खेलेका दुई खेलमध्ये एउटा मात्रै जितेको छ। दिउँसो 3:00 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
8: राजसपा महाधिवेशनको उद्घाटन समारोह 1 घण्टा ढिला गरी शुरू। प्रधानमन्त्री सहपरिवार सहभागी, विपक्षी दलका नेता उपस्थित।
0: महाधिवेशनमा नबोलाएको मुकुल ढकालको गुनासो। उद्घाटन स्थलमा प्रतिनिधि।
9: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-15-16-094, 98-476-39।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आइमै भएर भुक भुके लाग्ने मसँग तेरो बाउको कमाइ खाएको छु मैले लाटलाई। के चाहियो तपाईँहरूलाई?
2: हामीलाई शान्ति चाहियो, मानवता चाहियो,
3: महिला माथि हुने हिंसाको अन्त्य चाहियो।
1: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ। जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ।
4: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: सानू कति मोबाइल हेरेको खाना खाने बेला भइसक्यो आँखा पनि रात भइसकेछन् उठ त बरु बाहिर गएर खेल के तपाईँको घर परिवारमा पनि यस्तो भइरहेको छ कतै डिजिटल संसारको लतले हाम्रा बाल बालिकाको सुनौलो भविष्य खोसेको त छैन मोबाइलको अत्याधिक प्रयोगले केटाकेटीको आँखा कमजोर हुने निन्द्रा नलाग्ने मानसिक तनाव बढ्ने मात्र होइन उनीहरूको शारीरिक र सामाजिक विकास समेत रोक्न सक्छ त्यसैले आफ्ना बाल बालिकालाई मोबाइल होइन मैदानमा पठाऊ कुस्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुस्मा पर्वत।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: आज राति 3 खेल हुँदै स्पेनले साउदी अरेबियाको सामना गर्ने इंग्ल्याण्ड भ्रमणका लागि भारतीय टोलीको घोषणा।
2: भनिन्छ नि, नानीदेखि आएको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। आजदेखि राष्ट्रपाको ऐतिहासिक महाधिवेशन चितवनमा शुरू सम्बन्धी खबरबाट, राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा आज देखि महाधिवेशन चौथो वार्षिकोत्सवको अवसरमा पहिलो ऐतिहासिक महाधिवेशन शुरू गरेको छ। अहिले महाधिवेशनमा उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गरिरहनु भएको छ। उहाँले सम्बोधन गर्दै कंग्रेस एमाले लगायतका दललाई आफूभित्रको अप्ठ्यारो सुल्झाउन आग्रह गर्नुभएको छ।
3: म शुभकामना दिन चाहन्छु, विशेष गरेर दुई शक्तिशाली दल नेपाली कंग्रेस र नेकपा एमाले भित्र कहीँ कतै केही न केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलको अप्ठ्यारोहरू सुल्झिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ। मेरो शुभकामना छ आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनुहोला।
2: आज चितवनमा राष्ट्रपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले नबोलौं भन्दा पनि बोल्नै पर्ने दिन आएको बताउँदै उहाँले आफ्नो पार्टी अनियन्त्रित नभएकाले चिन्ता नगर्न आग्रह गर्नुभयो।
4: सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्रै होइन ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो।

0: गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो।
1: चितवनमा राष्ट्रपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा उहाँले अख्तियारलाई 5 दिन होइन 5 वर्षै साथमा नियन्त्रणमा राखेर काम गर्ने दावी समेत गर्नुभयो।
0: हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, हामी प्रतिशोध साध्ने पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन। न्यू खोज्नु पर्ने, अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि विगतका दिनहरूमा कुनै फटाई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ। त्यहाँ न्यू खोज्छौँ हामी र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घण्टा मात्र होइन 5 वर्ष गर्छौँ। 5 वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, त्यसमा चिन्ता लिइराख्नु पर्दैन। हामीले नियम कानून मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि यस्तो सोसल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन।
1: प्रधानमन्त्री शाहले सीमाका विषयमा प्रमाणसहित बोलेको दावी पनि गर्नुभयो।
0: हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
1: महाधिवेशनमा राष्ट्रपा उपसभापति डाक्टर सोनी मुवागले पार्टीलाई आन्दोलनबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्ने बताउनुभयो।
2: जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो, जब नागरिक र राज्य बीचको विश्वासको पुल भत्कन थाल्यो, त्यति बेला परिवर्तनको चाहना विद्रोहमा बदलियो र त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो राष्ट्रिय स्वतन्त्र पार्टी।
1: अन्य दलका नेता आज राष्ट्रपाको महाधिवेशनमा शुभकामना दिन त्यहाँ अतिथिका रूपमा पेश भए। नेपाली कंग्रेसका सभापति गगन थापालाई मंचमा बोलाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका कार्यकर्ताले समर्थनमा आज होटिङ गरेका छन्। महामन्त्री भूपदेव शाहले प्रथम महाधिवेशन समारोहमा मन्तव्यका लागि आमन्त्रण गर्दा राष्ट्रपा कार्यकर्ताले होटिङ समेत गरेर समर्थन गरेका हुन्। कंग्रेस सभापति गगन कुमार थापाले आफ्नो पार्टी राष्ट्रपाको दुश्मन नभएको बताउनु भएको छ।
3: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौ, तपाईँहरूको अग्लाइ देखेर लोभ लागेको छ, तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौ, बन्छौ पनि एक दिन, तर तपाईँहरूलाई सानो बनाएर होइन, तपाईँहरूको खुट्टा काटेर होइन, मन वचन र कर्मले इमानदारतापूर्वक काम गरेर हामी अग्लो भन्न चाहन्छौ। हामी सफा हुन चाहन्छौ तर तपाईँहरूलाई फोहोर देखाएर होइन, हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौ, हामी तपाईँहरूको दुश्मन होइन। हामी संसदमा प्रतिपक्ष छौं, तपाईँहरू सत्ता पक्ष हुनुहुन्छ, जहाँ प्रश्न उठाउनु पर्ने हो, औंला ठडाउनु पर्ने हो, त्यहाँ औंला ठडाउँछौ, जहाँ थपडी बजाउनु पर्ने हो, त्यहाँ थपडी बजाउँछौ।
4: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रपाको प्रथम महाधिवेशनमा वैकल्पिक राजनैतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि सोही पार्टी भएको बताउनुभयो।
5: राष्ट्रपाले 4 वर्षभित्रै जुन यो उपलब्धि हासिल गर्यो, आन्दोलन गरेर संघर्ष गरेर भन्दा पनि जनताको मन जितेर आधुनिक विज्ञान प्रविधि मार्फत आफ्ना विचार सम्प्रेषण गरेर जसरी तपाईँहरूले यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ, यसलाई नेपाली इतिहासको नयाँ एउटा क्रान्तिको कडीको रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ।
4: जनमत पार्टीका नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई राष्ट्रिय हितको रक्षामा संवेदनशील हुन आग्रह गर्नुभएको छ।
6: केही प्रश्नहरू भने खड़ा गरेका छन्, तपाईँहरूले यो महाधिवेशनबाट ती प्रश्नहरूको जवाब मलाई चाहिँदैन, तर नेपाली जनतालाई ती प्रश्नहरूको जवाब, किनभने संरचनाका स्वरहरू कमजोर भए यदि जनताका आलोचनाहरूलाई व्यवस्था गर्ने प्रवृत्तितिर अगाडि बढ़ियो र पारदर्शिता होइन अपारदर्शितातिर

0: यो भने स्वाभाविक छ त्यो जनमत सधैँभरि नयाँ सक्छ। प्रारम्भिक दिनहरूले लोकतन्त्रलाई बलियो बनाउने तपाईँहरूको आफ्नै बाचा पत्रसँग मेल नखाने खालका कतिपय घटनाहरू भएका छन्। हामी चाहन्छौ ती कुराहरू अपवाद बनुन् र
1: जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले बालेन शाहलाई फरक प्रकारको नेता र राष्ट्रपा सभापति रवि लामिछानेलाई त्यागी नेताको संज्ञा दिनुभयो।
2: त्यो जिम्मेवारी निर्वाह गर्नलाई तपाईँले जुन वाचा गर्नुभएको थियो कि संहितालाई हामी बलगर बनाउँछौ, जनकपुरमा गएर जुन उद्घोष गर्नुभएको थियो त्यो वाचा पूरा गरेर देखाउनुहोस्। मेचीदेखि महाकालीसम्म गुड्ने त्यो हुलाकी राजमार्गलाई पूरा गरेर देखाउनुहोस् र हामीले कतै पनि नओर्लिनु पर्ने गरी त्यो पूरा गर्नुहोस् ताकि म महाकालीमा ओर्लिने बित्तिकै जय महाकाली गीतै गाउँला प्रधानमन्त्रीज्यूको, त्यो पूरा गर्नुहोस्। यसरी जनतासँग गरेका वाचाहरूलाई पूरा गर्नुहोस् भनेर म भन्न चाहन्छु।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधानमा आवश्यक सुधार हुनुपर्ने बताउनु भएको छ। उहाँले जनताले राजा ल्याउँछन् भनेर बालेनलाई प्रधानमन्त्री बनाएको समेत बताउनुभयो।
3: नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले लिने नीति र महाधिवेशनबाट चयन गर्ने नेतृत्वले पार्टीका लागि मात्र नभएर देशकै लागि महत्वपूर्ण राख्ने बताउनु भएको छ।
4: यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार नयाँ नेतृत्वका लागि भोलि सोमबार दिउँसो 2 बजेदेखि उम्मेद्वारी दर्ता शुरू हुनेछ भने आगामी मंगलबार बिहान 8:30 बजेदेखि मतदान शुरू हुनेछ। महाधिवेशनमा भाग लिन सातै प्रदेशबाट 4211 जना प्रतिनिधि चितवन पुगिसकेका छन्। मतदान सकिएको 2 घण्टापछि नै मतगणना शुरू गरेर परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी
1: विद्युतीय राहदानी सफाईमा भएको भनिएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठसँग बयान लिएको छ। अख्तियारको मुख्यालय टंगालमा अनुसन्धान अधिकृतहरूले पूर्व मन्त्री श्रेष्ठसँग राहदानीको ठेका प्रक्रियाबारे सोधपूछ गरेका हुन्। यसै प्रकरणमा बयानका लागि 3 दिनको म्याद दिएकी अर्कै पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा भने उपस्थित हुनुभएको छैन। उहाँले आफू विदेशमा रहेकाले आउन नसक्ने जानकारी इमेल मार्फत पठाइसक्नु भएको छ। अख्तियारले उहाँ उपस्थित नभए इमेलकै विवरण मिसिलमा राखेर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। यसअघि अख्तियारले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई र बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालसँग पनि बयान लिइसकेको छ। 64 लाख थान नयाँ विद्युतीय राहदानी छपाईको ठेक्का प्रक्रियामा खरिद नियमावली मिचेर आर्थिक जलखेल गरिएको आरोपमा अहिलेसम्म 25 जनासँग बयान लिइसकिएको छ भने राहदानी विभागका महानिर्देशक सहित 4 जना पक्राउ परिसकेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: दिल्ली एआई टीवीमा हेर्नुस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर कक्षा 12 र एसएको नतिजामा गम्भीर लापरवाही र प्राविधिक त्रुटि देखिएको भन्दै विद्यार्थी संगठनले आपत्ति जनाएका छन् नेकपा एमाले निकट अन्य राष्ट्रवि र नेपाली कंग्रेस निकट नेवी संघले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयको ध्यान आकर्षण गराएका हुन् अन्य राष्ट्रविका अध्यक्ष दीपक धामीले कक्षा 12 को नतिजामा देखिएका गल्ती र झन्झटिलो पुनर्योग प्रक्रियाले विद्यार्थीमा मानसिक तनाव बढ़ाएको बताउनु भएको हो उहाँले नतिजा सम्बन्धी गुनासोहरूको तत्काल छानबिन गरी दोषीमाथि कार्यवाही गर्न माग गर्नुभएको छ यस्तै नेवी संघले एसएको नतिजा व्यवस्थापनमा ठूलो लापरवाही भएको दावी गरेको छ पुनर्योगका क्रममा धेरै विद्यार्थीको ग्रेडमा ठूलो फेरबदल हुनु र करिब 1000 विद्यार्थीको उत्तर पुस्तिका नै फेला नपर्नु गम्भीर त्रुटि भएको नेवी संघको भनाई छ दुवै संगठनले विद्यार्थीको भविष्यमाथि खेलवाड़ गर्ने जिम्मेवार अधिकारीलाई तत्काल कानूनी र विभागीय कार्यवाहीको दायरामा ल्याउन माग गरेका छन्
5: काठमाण्डको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताल टिचिङमा आगामी असार 15 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः संचालनमा आउने भएको छ बीमा बोर्डले अस्पताललाई तिर्नुपर्ने बाँकी रकममध्ये केही रकम भुक्तानी गरेर सेवा संचालन गर्न निर्देशन दिएपछि अस्पतालले यो निर्णय गरेको हो अस्पतालको प्रशासन र निर्देशकहरूको बैठकले रोकिएको बीमा सेवालाई असार 15 गतेदेखि नियमित अगाडि बढ़ाउने निर्णय गरेको बीमा शाखाका इन्चार्ज मनोज थापाले जानकारी दिनुभएको छ यसरी भुक्तानीको विवादका कारण बीमा सेवा प्रभावित भएको थियो
4: बर्खाको शुरूआतसँगै नेपालका विभिन्न भागमा डेंगूका बिरामी थपिने क्रम शुरू भएको छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरण अनुसार गत जनवरी महिनामा यता 10 भर 55 जनामा डेंगू संक्रमण पुष्टि भइसकेको छ यसपटक कोशी प्रदेशमा 17 र लुम्बिनी प्रदेशमा 15 जना बिरामी भेटिएका छन् जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा बढ़ी हो यसै गरी बागमतीमा 10 गण्डकीमा 6 मधेशमा 4 र सुदूरपश्चिममा 3 जनामा यो रोग देखिएको छ पानी जम्ने ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले अबको एक महिना संक्रमण अझ फैलिन सक्ने स्वास्थ्य मन्त्रालयले अनुमान गरेको छ महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले लामखुट्टेको टोकाईबाट जोगिनु नै यो रोगबाट बस्ने सबैभन्दा उत्तम उपाय भएको बताउनु भएको छ स्वास्थ्य मन्त्रालयले घर र कार्यालय वरपर पानी जम्न नदिन कूलर वा गमलाको पानी हप्तामा एकपटक फेर्न र बाहिर निस्कदा शरीर ढाक्ने कपड़ा लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ
5: विराटनगरमा लागू औषध दुर्व्यसनमा फँसेका एक युवकलाई सुधार गृह लैजान खोज्दा झडप भएको छ आफूलाई कोठाभित्र थुनेर आत्महत्याको प्रयास गरिरहेका 29 वर्षीय रूपीण कार्कीलाई सम्झाई बुझाई बाहिर निकाल्ने क्रममा उनले प्रहरी र कर्मचारीमाथि चक्कु प्रहार गरेका हुन् काठमाण्डको सुधार गृहमा पठाउने तयारी भइरहेका बेला कार्कीले ओछ्यानमा लुकाएर राखेको चक्कुले अचानक आक्रमण गरेको मोरङ प्रहरीले जनाएको छ आक्रमणबाट प्रहरी सहायक निरीक्षक भूषराज रेग्मी जवान हिमाल घिमिरे र सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते हुनुभएको छ घाइते 3 जनाको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको छ आक्रमण गर्ने कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ
4: काठमाण्डु स्थित साउदी अरेबियाको दूतावासले नेपाली श्रमिकका लागि लागू गर्न लागि सिप प्रमाणीकरण कार्यक्रम नरोकिएको स्पष्ट पारेको छ साउदी राजदूत फहद ले यो कार्यक्रम आफ्नो सरकारको आधिकारिक नीति भएकाले जुलाई 1 तारीकदेखि नै लागू हुने बताउनुभयो वैदेशिक रोजगार व्यवसाय संघका प्रतिनिधि संघको भेटमा राजदूतले यसको शुल्क 50 अमेरिकी डलर मात्रै तोकिएको जानकारी दिनुभयो यता वैदेशिक रोजगार व्यवसाय संघले भने यो व्यवस्थाले गरीब श्रमिकमाथि थप आर्थिक भार थपिने र नयाँ सिन्डिकेट खड़ा हुने भन्दै विरोध जनाएको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

World Cup 2026 को अवसरमा 3G टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। World Cup to World Cup 3G TV, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। आगामी आर्थिक वर्ष 2083-84 का लागि असार 1 गते 66.93 अर्ब रूपियाँको बजेट ल्याएको प्रदेश सरकारको चालू आर्थिक वर्षको खर्च विवरण भने निकै निराशाजनक देखिएको छ। चालू आर्थिक वर्षको 11 महिना बितिसक्दा पनि कुल बजेटले 45% हिस्सा समेत खर्च हुन सकेको छैन। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार पूँजीगत तर्फ विनियोजित 41.65 अर्ब रूपियाँ मध्ये हालसम्म 36.50% अर्थात 15.20 अर्ब रूपियाँ मात्र खर्च हुन सकेको छ। यो बागमती प्रदेशको खबर रहेको छ।
2: तनहुँको रणनैतिक महत्वको बुद्धसिंह मार्ग निर्माण शुरू भएको लामो समय बितिसक्दा पनि काम सुस्त हुँदा स्थानीयवासी समस्यामा परेका छन्। तीनवटै सरकारले नमूना आयोजनाका रूपमा प्रस्तुत गरेको यो सड़कका लागि वर्षेनी बजेट विनियोजन भए पनि निर्माण कार्यले गति लिन सकेको छैन। सड़कको स्तरोन्नति नहुँदा विशेष गरी देवघाट र रिसिङका ग्रामीण क्षेत्रका सुन्तला कृषक मर्कामा परेका छन्। आफूले उत्पादन गरेको सुन्तला र अन्य कृषि उपज बजारसम्म पुर्याउन कठिन र घुमाउरो बाटो प्रयोग गर्नुपर्दा डुबानी खर्च बढ़ेको किसानहरूको गुनासो छ।
1: अब विदेशका खबर। भारतको तमिलनाडुमा ग्यास चोहावट हुँदा 7 जनाको मृत्यु भएको छ। सेफुड फ्याक्ट्रीमा अमोनिया ग्यास चोहावट हुँदा 7 महिला कर्मचारीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था भास्करले जनाएको छ। तमिलनाडुको तिरुवल्लुर जिल्लास्थित सेफुड एक्सपोर्ट फ्याक्ट्रीमा आज भएको सो घटनामा 65 जना भन्दा बढ़ी घाइते भएका छन्। घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। घाइते मध्ये 9 जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार शुरू गरिएको छ।
2: स्विजरल्याण्डमा इरान र अमेरिका बीच हुने वार्ता वा लेबनान द्वन्द मुख्य एजेण्डा बन्ने भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईका अनुसार इजरायल र हिजबुल्ला बीचको विवाद तथा इजरायलले लेबनान सम्बन्धी प्रतिबद्धता उल्लंघन गरेको विषयलाई वार्तामा प्राथमिकताका साथ उठाइने भएको छ। छलफलमा इरानको रोका सम्पत्ति फुकुवा गर्ने र तेल बिक्रीको अनुमति दिने विषयमा कुराकानी हुने बताइएको छ। दुई देश बीचको प्रत्यक्ष वार्ता आज स्विजरल्याण्डमा शुरू हुँदैछ।
1: यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग 60 दिनभित्र अन्तिम सम्झौता नभए होर्मसल मार्ग भएर जाने जहाजहरूबाट अमेरिकाले महसुल असुल्ने चेतावनी दिएका छन्। इरानले सुझल मार्गमा सेवा शुल्क लगाउने तयारी गरिरहेका बेला ट्रम्पको यो भनाई सार्वजनिक भएको हो। लामो समयदेखि आर्थिक प्रतिबन्ध र द्वन्द्वको सामना गरिरहेको इरानले भने सो क्षेत्रको सुरक्षा र व्यवस्थापन बापत शुल्क लिनु जायज रहेको बताउँदै आएको छ।
2: अब खेलकुद। अमेरिका, मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकपको समचरणबाट अन्तिम 32मा पुग्ने टोलीको टुंगो लाग्न थालेको छ। आज बिहानसम्म आयोजक मेक्सिको, संयुक्त राज्य अमेरिका र जर्मनीले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। मेक्सिकोले दक्षिण कोरियालाई, अमेरिकाले अस्ट्रेलियालाई र जर्मनीले आइभेरी कोस्टलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका छन्। अर्कोतर्फ लगातार 2 खेल हारेका हाइटी, टर्की र ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएका छन्। 48 टोली सहभागी यस पटकको विश्वकपमा 12 समूहका शीर्ष 2 र उत्कृष्ट तेस्रो हुने 8 टोली अन्तिम 32मा पुग्नेछ।
1: विश्वकप अन्तर्गत आज राति पाउने 10 बजे पूर्व विजेता स्पेनले साउदी अरेबियाको सामना गर्दछ। पहिलो खेलमा बराबरीमा रोकिएको स्पेन आजको खेल जितेर अघिल्लो चरणको सम्भावना बलियो बनाउन चाहन्छ। त्यस्तै आज राति पाउने 1 बजे बेल्जियम र इरान तथा बिहान पाउने 4 बजे उरुग्वे र काबो भर्डेबीच प्रतिस्पर्धा हुनेछ।
2: र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आगामी इंग्ल्याण्ड भ्रमणका लागि आफ्नो 1 दिवसीय टोली सार्वजनिक गरेको छ। युवा ब्याटर शुभमन गिलको कप्तानीमा घोषित टोलीको उपकप्तानमा श्रेयस अयर रहेका छन्। भारतीय टोलीको इंग्ल्याण्ड भ्रमण जुलाई 1 तारीखदेखि शुरू हुँदैछ, जहाँ पहिले 5 खेलाड़ी खेलको T20 श्रृंखला र जुलाई 14 देखि 3 खेलको 1 दिवसीय श्रृंखला खेलिनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: चितवनमा राष्ट्रपाको प्रथम महाधिवेशन शुरू, विगतका फट्याईमा न्यू खोजिरहने प्रधानमन्त्री बालेनको चेतावनी, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लगाउने सम्भव भगवान बनाएर गल्ती नगर्न राष्ट्रपालाई गगन थापाको सुझाव,
2: राहदानी अनियमितता प्रकरणमा पूर्व मन्त्री श्रेष्ठसँग अख्तियारको सोधपूछ, आरजू राणा उपस्थित नभएपछि अदालत जाने तयारी, कक्षा 12 र SEE को नतिजामा त्रुटि भएको भन्दै विद्यार्थी संगठनको आपत्ति, तत्काल छानबिन गर्न परीक्षा बोर्ड र मन्त्रालयसँग माग,
1: त्रिवी शिक्षण अस्पतालमा असार 15 देखि स्वास्थ्य बीमा सेवा पुनः शुरू हुने, वर्खाको शुरूआतसँगै 55 जनामा डेंगू संक्रमण पुष्टि, कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढ़ी प्रभावित, एक युवकलाई सुधार गृह लैजाने क्रममा विराटनगरमा झडप, 2 प्रहरी सहित 3 जना घाइते।
2: भारत को तमिलनाडु में गैस स्वाट हुँदा सात महिला को मृत्यु 65 घाइते लेबनान संकट र क्षेत्रीय सुरक्षा बारे ईरान र अमेरिका बीच छलफल हुँदै 60 दिन भित्र सम्झौता नभए होर्मुज जलमार्ग में महसूल उठाउने ट्रम्पको चेतावनी
1: र मेक्सिको अमेरिका र जर्मनी फिफा विश्वकपको नकआउट चरण में आज रात 3 खेल हुँदै स्पेन ले साउदी अरेबिया को सामना गर्ने इंग्लैंड भ्रमण का लागि भारतीय टोली घोषणा
2: अवस्थ यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं बिदा दिनुहोस्।

0: Radio NRN 99.1.
1: लौ न लौ लौ चटाङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: गणतन्त्र लोकतन्त्र प्रति होइन अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हिँड्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यस कारणले राष्ट्रपतिले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो दस्तावेजीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई दलले सरकारलाई मार्गनिर्देशन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन अनरसिप लिने हो होइन। पहिले वालेन्द्र शाहजी निर्दलीय रूपमा अगाडि बढ़िराख्नु भएको थियो, उहाँले पहिलो पटक यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बादलभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नुपर्ने हुन्छ।
1: चार वर्षमा राष्ट्रपतिले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर राष्ट्रपतिले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला भने अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राष्ट्रपतिले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेद्वारी पर्ने छैन। मुख्य पदमा नै छेकबारको नीति अपनाएको राष्ट्रपतिको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
2: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसलाई अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएदेखि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँथ्यो।
1: छोटो राजनैतिक कोर्समै जनमत तान्न सफल राष्ट्रपतिमा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने विश्लेषण भइरहेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, मुख्य पद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि राष्ट्रपतिको महाधिवेशनबाट पुराना दललाई भने निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
3: जस्तो चाहिँ अब आफ्नो चाहिँ फाउन्डिङ मेम्बरहरू जो थिए, जो पार्टीको विषय कैजना सदस्यहरू थिए, तिनीहरूलाई ससम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो, बालेन र रवि लामिछाने, र जनताले त्यसलाई इन्डोर्स पनि गरे, त्यो पनि एज इट इज नै रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ। जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। अब बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक नै छ, अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तफसिलका भए।
1: निर्वाचन अघि राष्ट्रपतिभित्र नेतृत्वमा आन्तरिक तिक्तता थियो, त्यही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र उहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्यायो। नेपाली उखान छ, बलेको आगो सबैले ताप्छन्। त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौं।
4: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन राष्ट्रपतिले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। त्यस्तै गत 24 घण्टामा सुर्खेतमा छुट्टा छुट्टी घटनामा दुई बालिका सहित तीनजनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10, पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैलेख घर भई हाल वीरेन्द्रनगर 6 बस्ने 18 वर्षीय रमेश पुन मगर पनि पुञ्च परी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असार 2 सातादेखि नयाँ ट्रयाक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सड़क तयार भइसकेको छ भने वर्खामा समस्या नआओस् भनेर खुला ढुङ्गा राख्ने काम पनि भइरहेको छ। हाल रोशी खोलामा बनाइएको अस्थायी डाइभर्सनबाट

0: सवारी सञ्चालन हुँदै आएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026का खेल अन्तर्गत आज समूह एसमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति पौने 10 बजे हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान पौने 1 बजे प्रतिस्पर्धा हुनेछ। यस्तै बिहानी पख पौने 4 बजे समूह एसमा उरुग्वे र केब भर्दे बीच खेल हुनेछ भने समूह जीमा न्यूजील्याण्ड र इजिप्ट बीच बिहान पौने 7 बजे खेल हुनेछ। आज सम्पन्न खेलमा भने समूह यफमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुरासाओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिरहेका छन्।
1: सन्तुष्टी रावल डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद शुरू।
2: जिल्लाको फोहोर चाहिँ छलोमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नातिका भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
1: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ़्दो, रिपोर्टसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिना का लागि मात्र 3300 रुपैयाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बनेका 320 संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले डोजर प्रयोग गर्दै वास्तोला कम्प्लेक्सका उक्त सट्टरहरूलाई हटाएको हो। महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले सट्टर खाली गरेपछि संरचना हटाइएको हो। डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद शुरू भएको छ। अमरगढ़ी नगरपालिकाको वडा नम्बर 6 को गुनेघाट क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढ़ाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो। प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्।
6: डडेलधुराको अम्बरगढ़ी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 को गुनेघाट क्षेत्रमा करिब 4 करोड़ रूपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ। तर प्रस्तावित स्थान बस्ती र खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले शुरूदेखि नै विरोध गर्दै आएका छन्। स्थानीय प्रेम टमटा:
7: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्ने र यो 6 नम्बरका नेताहरू पनि यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो त्यही भएर यो वडामा ताला लागेको हो। यदि जहिलेसम्म यो हाम्रो माग पूरा हुँदैन दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लाउनु नपरो। यो सारा जनता चाहिने जनतामाथि बन्दुक तेर्सिएर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन। यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई पुरै व्यवस्थित अर्को ठाउँमा गराएर छलमरवासीलाई अनि चाहिँ त्यो घरमा पनि फाल्छ भने हामीलाई सहयोग त नत्र यो कुरा सहयोग हुने छैन।
6: असन्तुष्ट स्थानीयले अमरडी 6 को वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन्। जिल्लाको फोहोर आफ्नै बस्ती नजिक ल्याउँदा दुर्गन्ध फैलिने, वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीय वासीमा छ। अर्का स्थानीय राजेन्द्र ताम्रकार:
2: जिल्लाको फोहोर चाहिँ जलमार्गमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नातिका भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
6: करिब 14 रोपनी जग्गा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। अमरगढ़ी नगरपालिका पाँचका वडाध्यक्ष तथा सरसफाई समिति संयोजक टंक छेत्री यसअघि विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बताउनुहुन्छ।
8: अमरगढ़ी पाँचमा पनि व्यवस्थापन गर्यौं, त्यसलाई 2-3 महिना त्यहाँ पनि राखेर काम चलाऊ, त्यहाँबाट पनि विरोध हो। त्यसकारण हामीले नेपाल खाद्य संस्थानको जग्गामा हामीले त्यहाँ व्यवस्थापन हालसम्म गरिराखेका छौं। अब त्यहाँ पनि डम्पिङ गर्दा गर्दै त्यो पनि पूर्ण रूपले भरिएको अवस्था छ। अमरगढ़ी नगरपालिकाको मेजर विषयको भनेको यो डम्पिङ साइट हो। अब त्यहाँ अमरगढ़ी नगरपालिकाले जग्गा खरिद गरेको छ, उद्देश्य त्यही डम्पिङ साइट बनाउनुको लागि हो।
6: फोहोर व्यवस्थापनका बारेमा स्थानीयवासीसँग पटक पटक छलफल भए पनि सहमति टुट्न सकेको छैन। यहाँ फोहोर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुङ्गो नलाग्दासम्म अघि नबढ़ाउनु पर्ने माग सरकारवालाको छ। सागर तम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाइरहेको प्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण
9: हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो घाटाबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ चाहिँ हामीले देखाउनु पर्छ। हामी पनि छौ
1: सरकार र समुदायसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपेक्षा। हाम्रो पालो बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
13: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 307 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रत्येक वर्ष जून महिनामा प्राइड मन्थ मनाउँदै आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँछन्। प्राइड मन्थले विविध यौनिक र लैंगिक पहिचान भएका व्यक्तिहरूप्रति सम्मान, स्वीकार्यता र समावेशिताको सन्देश दिन्छ। नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्राइड मन्थलाई कसरी लिनुहुन्छ? उहाँहरूको अनुभव उहाँहरूको आवाजमा।
14: नमस्कार, मेरो नाम सिमरन सेचन हो। म ट्रान्सजेन्डर महिला र मेरो प्रणाम सिंहर र म यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु। सबैभन्दा पहिला सोच तपाईँ सम्पूर्णलाई प्राइड मन्थको उपलक्ष्यमा धेरैभन्दा धेरै शुभकामना। अब कुरा गरौं प्राइड मन्थको। प्राइड मन्थ हामी किन मनाइरहेको छौ, कहिले शुरूआत भयो भन्ने कुरा गर्नुपर्दाखेरि सन् 1969 जून 28 का दिन अमेरिकाको राज्यको एउटा शहरमा स्टरवाल भन्ने बारमा भएको घटना, त्यहाँ गरिएको संघर्ष र त्यसको जितसँगै अन्याय विरूद्धको आवाज उठाउनेको रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो। यसले हाम्रो समुदायको पहिचान, अधिकार र संस्कृतिलाई सम्मान गर्ने र आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाजलाई विश्वसम्म पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौं। र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ, के कुरामा अडिग छ भन्दाखेरि हामी सबै समान छौं, चाहे त्यो लैङ्गिकताको हिसाबमा होस्, यौनिकताको हिसाबमा होस्, हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको हो सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटिने भेदभाव, लान्छना, विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा इतिहासमा लाई सम्मान गर्न पनि हामीले यो दिवसहरू चाहिँ मनाइरहेका छौँ र यसको महत्व नै त्यति नै छ।
9: म हनी महर्जन आफूले आफूलाई टेसो लिने भन्दा अहिले गर्वै फिल गर्छु र आफूले पनि अब अरू हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएको छु एज अ ट्रान्सजेन्डर भएर। प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तो एलजीबीटीआईक्यू कम्युनिटीलाई बुझेको छैन, हामीलाई एडजस्ट गरेको छैन, तर हामी जस्तो अहिले एलजीबीटीआईक्यूले धेरै समस्याहरू भोगिराख्नु परेको छ संसारमा, हामी जस्तो एलजीबीटीक्यू संसारमा धेरै छन् तर नेपालमा मात्रै अब नभएको जस्तो मान्छेले कुरा गर्छ, यो त होइन। नेपालमा हामी पनि छौँ, हाम्रो समुदाय पनि छन् र हाम्रो समुदायको अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ, किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायलाई समस्या भोग्न परिरहेको छन् र यसैले गर्दा समस्याले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ, जुन कारणले गर्दा कि घर यसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि एलजीबीटीआईक्यूलाई हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसमा मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो अनि त्यो खाताबाट बस्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ चाहिँ हामीले देखाउनु पर्छ, हामी पनि छौँ है भन्ने खालको हाम्रो यो सबैले समाजले देखाउनु पर्छ, त्यसैले हामीले यो प्राइड मन्थ मनाउनै पर्छ, मनाउँछौ पनि हामीले।
15: हेलो नमस्ते। प्राइड मन्थको बारेमा कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महिना चाहिँ स्पेसली होइन यो जुन महिनालाई चाहिँ हाम्रो गौरवको महिना भनेर मनाउने गर्नुभएको छ। लगभग हाम्रो यो दुई चार वर्ष भयो यो बिस्तारै सबैजनाले मनाउन लाग्नु भएको। अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन, हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान, हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई बाह्रै महिना हर क्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ र त्यसै गरी चाहिँ आफूलाई प्राउड फिल गराउनु पर्छ। अब जुन महिनामा मनाउने जुलाईदेखि चाहिँ आफ्नो आफ्नो आइडेन्टिटी के हो भन्ने कुरामा कन्फ्युजन हुने अथवा अब जुन जुलाईदेखि चाहिँ फेरि अभियानमा एलजीबीटी मुभमेन्ट नै बिर्सिने गरी चाहिँ अब जुनमा मात्रै मनाएर चाहिँ हुने केही वाला छैन, त्यो पनि अब कुनै फन्डले अथवा कुनै फन्डिङ एजेन्सीहरूले फन्डिङ गर्यो भनेर सेलिब्रेसन गर्ने अनि फेरि भोलिदेखि चाहिँ अब यो सबैले बिर्सिने खालको हुन्छ क्या यो जुन परिपाटीले, त्यो भएको हुनाले चाहिँ हामीले आफ्नो आइडेन्टिटी आफ्नो पहिचान चाहिँ हरेक क्षण गौरवसँग मनाउनु पर्छ अथवा पहिचानलाई चाहिँ हामीले गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो। तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि जुन एलजीबीटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो। र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनु भयो, राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजीबीटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ र सामान्य मानिसहरूलाई चाहिँ एलजीबीटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम होइन. त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, संघ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ. तर मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन, हामीले सधैँभरि मनाउनु पर्छ.
13: योनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता प्रश्नको उत्तर खोजौला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
1: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन शुरू भएको छ. महाधिवेशनलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट खड़ा गर्नेलाई कार्यवाही हुने बताएका छन्. स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयनका लागि पूर्ण तयारी गरेको छ. बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्रयाक मार्फत सवारी सञ्चालनमा ल्याइने तयारी भएको छ. राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ. र फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असार 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपालको एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले रातिको ठिक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को रेडियो दीदी बहिनी
1: थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमाडौं फोन 4781 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
2: यो हो महासंचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गरेका विपक्षी दलका नेतालाई जवाब दिनुभएको छ। भरतपुरको गेस्ट हाउस शहरमा भएको उद्घाटन सत्रमा अन्य राजनीतिक दलका नेताले बोलेपछि राजसपाका वरिष्ठ नेता समेत रहनुभएका शाहले नबोलौ भन्छु बोल्ने दिन आइहाल्छ भन्दै भाषण थाल्नुभएको थियो। मात्र 10 मिनट बोल्नुभएका प्रधानमन्त्री शाहले आफूले संसदमा बोलेको सीमा सम्बन्धी अभिव्यक्तिबारे पहिलो पटक प्रष्टीकरण दिनुभएको छ।
4: हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनु भयो मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्। हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपु लेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु खोजेका होइन। हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ। त्यो कुरा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
3: महाधिवेशनको उद्घाटन सत्रमा पाहुना आएका नेकपा एमालेका नेता प्रदीप गेवालीले सरकारलाई ब्रेक लगाउन दिएको सुझावमा बालेनले हाइवेमा गुडिरहेको भन्दै गन्तव्यमा पुगेर मात्रै रोकिने जवाब फर्काउनु भएको छ।
4: सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्रै होइन ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।
3: गेवाली सहितका अरू नेताले पनि पार्टीको सिद्धान्त खोजेपछि प्रधानमन्त्री शाहले विकासवादी पार्टी भएको बताउनु भएको छ।
4: हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो। हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोध साध्ने पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन।
3: जनमत पार्टीका अध्यक्ष सीके राउतले हावा र जनता एउटै हुन्, सधैँ साथ रहँदैनन् भन्ने अभिव्यक्ति दिएपछि आफूहरूले बाढ़ी ल्याएको जवाब बालेनले दिनुभएको छ।
4: जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढ़ी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई 5 घण्टा प्रधानमन्त्री कार्यालयमा थुनेर निर्देशन दिएको भन्दै आलोचना भएको बारे प्रधानमन्त्री शाहले देश बनाउन 5 वर्ष पनि सल्लाह गर्ने बताउनु भएको छ। हाउभाव हेर्दा अनियन्त्रित भए जस्तो देखिए पनि सबै चीज कन्ट्रोलमै रहेको प्रधानमन्त्री शाहको स्पष्टीकरण छ। अहिले सुशासन र विकासको नारा लिएर चुनाव जितेको भन्दै प्रधानमन्त्री शाहले अर्को चुनावमा नयाँ एजेण्डा बोकेर जनतामा जाने बताउनु भएको छ।
5: उद्घाटन समारोहको समापन गर्दै पार्टी सभापति रवि लामिछानेले देश बनाउन एउटा दल मात्र राम्रो भएर नपुग्ने बताउँदै विपक्षी दललाई पनि सुध्रिन अपील गर्नुभएको छ। पहिलो जलेश्वर बैठकमा आफूले बोलेको कुरा सम्झदै उहाँले पार्टीभित्रैबाट संकट हुन नहुने बताउनु भएको छ।
6: विगतका राजनीतिक दलहरूका अनुभवलाई हेरेर अगाडि बढ्ने हो भने म फेरि पनि भन्छु राष्ट्रपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन। म यो तपाईँहरूलाई निर्धक्कका साथ भन्न सक्दछु। तर साथी हो, कहिलेकाहीँ के हुँदो रहेछ भने यो त्याग र बलिदान भन्नेको अरूले गर्यो भने खुसी मान्ने तर आफूले गर्नु पर्यो भने दुःख मान्ने कुरा हुने रहेछ। यसबाट चाहिँ यहाँहरूलाई म सचेत रहनको लागि अनुरोध गर्न चाहन्छु।
5: विपक्षी दललाई मात्र होइन उहाँले प्रधानमन्त्री शाहलाई पनि जिम्मेवारीको भारी नबिर्सन भन्नुभएको छ। उहाँले चुनाव अघि नै बल बालेनको कोर्टमा दिएको भन्दै लामिछानेले अझै पनि बल पास गर्न तयार रहेको सुनाउनुभयो।
6: सरकार सञ्चालन गर्नको निमित्त

0: निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भट्टाभट गोल हान्ने जिम्मा बालेन्जीको, अब भट्टाभट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेन शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।
1: विपक्षीले जहिले पनि राजनीतिक एजेण्डा र सिद्धान्तमा प्रश्न उठाइरहेको भन्दै उहाँले लोकतन्त्र र संविधान तलमाथि नहुने बताउनुभयो।
0: लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
2: हिजोसम्म नजाने बताउनुभएका नेपाली कंग्रेसका सभापति गगन थापा बिहान पुगेर रासोपालाई विभिन्न सुझाव दिनुभएको छ। उहाँले राजनैतिक दलले ठूलो जनमत पाएको र सत्ताको उन्मादमा दुर्घटनामा परेका विभिन्न विवरण समेत सुनाउनुभयो। आफ्ना नेताहरूलाई भगवान र देवता बनाएर धोका पाएको भन्दै रासोपाका नेता कार्यकर्तालाई आफूहरूबाट केही सिक्न उहाँले आग्रह गर्नुभयो।
3: हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौं त्यसैले सजाय पनि पायौं। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौ, हामीले ढिलो गर्यौं। त्यसबाट पनि सिक्नुहोला तपाईँहरू। प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ भन्ने ठान्दछु।
2: प्रतिपक्षी दलको हैसियतमा सरकारका गलत काममा प्रश्न गर्ने र राम्रो कामको समर्थन गर्ने उहाँले बताउनुभयो। राष्ट्रपतिले 35 वर्षसम्म केही नभएको भाष्य निर्माण गरेको बारे सभापति थापाले आपत्ति जनाउनुभयो।
3: तपाईँहरूले विगतलाई इन्कार गर्दै गर्दा जब यो निलो झण्डा मुनिको बसेर चितवनमा तपाईँ विगत खराब भन्नुहुन्छ, कृपया एकैपटक 35 वर्षमा केही पनि भएन भनेर नभनिदिनु होला। कृपया पञ्चायतका 30 वर्षका संघर्षका कथाहरूलाई अन्डरमाइन पनि नगरिदिनु होला। तपाईँ जुन ठाउँमा उभिनु भएको छ नि, त्यही मुनि करिब 50 मानिसहरूको लास गाडिएको छ 2018 सालमा। पञ्चायतको सरकारले काटेर गाडेको छ, त्यही मुनि बस उभिनु भएको छ। तपाईँले भोलि कार्यक्रम गर्ने ठाउँ पनि त्यहाँभित्र पनि थुप्रै साथीहरू गाडिएका छन्। ती सबैले काँग्रेसको चार तारे झण्डा उठाएका थिए, जय नेपाल भनेका थिए, तर आफ्नो लागि होइन, आफ्नो परिवारका लागि होइन। टाउको काटियो, रेटियो, तर तिनले बोलेको त्यो कुरा तपाईँको लागि थियो, मेरो लागि थियो, डेमोक्रेसीको लागि थियो। आज निलो झण्डा फहराउन तपाईँले पाउनु भएको छ। एकपटक झण्डा फहराउँदै गर्दा भुइँमा हेर्नुहोला, चितवनको भुइँमा पनि हेर्नुहोला, त्यहाँ अलिअलि रातो छ। त्यो रातो थुप्रै त्यही शहीदको रगतहरूले लगाएको रातो थियो, त्यसलाई तपाईँले बिर्सन पाउनुहुन्न। हामी कसैले बिर्सन पाउनु, न जेएनजी आन्दोलनमा सहभाग दिएकाहरूलाई बिर्सन पाउँछौ, न नेपालका ती आन्दोलनका बलिदानहरूलाई बिर्सन पाउँछौ।
1: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना दलका ठूला नेताले राष्ट्रपाको शक्तिलाई स्वीकार्न नसकेको उल्लेख गर्दै आफूले 15 वर्षसम्म देशले यही नेतृत्व पाउने सम्भावना देखेको बताउनु भएको छ।
4: मैले भन्न खोजेको कुरा के छ भने, नेतृत्व यो तपाईँले यति ठूलो जनमत प्राप्त गरेर प्राप्त गर्नुभएको छ, यसले पूरा 5 वर्ष कार्यकाल पूरा गर्नुपर्छ र म त चाहन्छु 10-15 वर्षसम्म राजनीति स्थिरता पाओस् भन्ने मेरो चाहना छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपाको महाधिवेशनलाई राजतन्त्रको रोटी सेक्ने प्रयास गर्नुभएको छ।
5: नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालेन राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छन्। त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी, तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ। समस्या हामीले देखेका हिजोको नेताहरूमा मात्रै होइन, हामीले बारम्बार भनेका छौं, समस्या हिजोको नेताहरूमा पनि थियो, त्यसैले जनताले उनीहरूलाई बढारे। तर समस्या नेतामा मात्र होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ।
1: जनमत पार्टीका अध्यक्ष सीके राउतले खुलेरै प्रधानमन्त्री बालेन शाहको प्रशंसा गर्नुभएको थियो।
6: हाम्रो प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि, एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय।

0: का नेता वर्षमान पुनले सुशासन पारदर्शिता र संस्थागत थिति बसाल्ने एजेण्डामा रासोपा र माओवादी केन्द्रबीच समानता रहेको उल्लेख गर्दै यस्ता विषयमा सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो।
1: नेपाल परिवेशमा रासोपाको महाधिवेशन स्थलमा देखिएका केही रोचक दृश्य सहितको एक सामग्री र चुनावको तालिका लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं, तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: रासोपाको महाधिवेशन स्थलमा केही रोचक दृश्य र अनौठा घटनाक्रम देखिएको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
6: निर्धारित समयभन्दा झण्डै 1.5 घण्टाको पर्खाईपछि रवि र बालेन महाधिवेशन स्थलमा पुग्दा सुनिएको हुटिङ हो यो। उद्घाटन समारोह शुरू हुनु अघि वर्षा भएपछि एउटै गाड़ीमा मंच नजिकसम्म पुगेका दुवै नेता छाता ओढेर प्रवेश गरेका थिए। ऊर्जाका साथ मंचमा उग्लिएका रवि र बालेनले अंगालो हालेपछि धुमधाम स्वागत गरिएको थियो।

उद्घाटन गर्दा प्रधानमन्त्री बालेनले गगन थापा लगायतका अतिथिलाई घण्टी दिनुभएको थियो भने गृहमन्त्री सुदन गुरूङ आफै कुर्सी तानेर प्रधानमन्त्री बालेनको पछाडि बस्नु भएको थियो। प्रधानमन्त्री बालेन आज बिहान पत्नी सबिना काफ्ले र छोरीलाई लिएर जहाज मार्फत भरतपुर जानुभएको हो। महाधिवेशन स्थलमा अर्को आकर्षणको केन्द्र थिए रवि बालेनको डमी। त्यसै गरी केही सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो। भरतपुर 27 मेघौली पुरानो थारू सांस्कृतिक तथा सहयोगी संस्थाले डम्फू नाच प्रस्तुत गरेको हो।

0: उद्घाटन सत्र अघि नै व्यवस्थापनमा पार्टी निकट संगठन बाउन्स र सुरक्षामा नेपाल प्रहरी खटिएको थियो।
1: राष्ट्रपतिले महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली आज राति 11 बजे प्रकाशन गर्ने जनाएको छ। केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिका अनुसार राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने जनाएको हो। भोलि दिउँसो 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। भोलि दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गरिनेछ भने साँझ 6 बजे उम्मेद्वारहरूको नामावली प्रकाशन गरिनेछ। यस्तै भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म उम्मेद्वार विरूद्ध दावी विरोध, 7 बजेदेखि 9 बजेसम्म दावी विरोध परेका उम्मेद्वारबारे जाँचबुझ गरिनेछ। उहाँका अनुसार बेलुकी 9:15 बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ। उम्मेद्वारको अन्तिम नामावली राति 11 बजे प्रकाशन हुने जनाइएको छ। 9 गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदान शुरू हुनेछ, जसमा 1 जना सभापति र 99 जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उहाँले जानकारी दिनुभयो। मतदानपछि पहिलो चरणको मतगणना र मत परिणाम घोषणा 2 घण्टापछि गरिनेछ। त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढ़ाइने उहाँले जानकारी दिनुभयो। आयोगले पार्टी सभापतिको उम्मेद्वारका लागि 51,000 शुल्क र 1 जना प्रस्तावक एवं 51 जनाको समर्थन आवश्यक पर्ने जनाएको छ। यस्तै पार्टी पदाधिकारीका लागि 41,000 शुल्क र 1 जना प्रस्तावक तथा 21 जनाको समर्थन र केन्द्रीय सदस्यका लागि 21,000 शुल्क र 1 जना प्रस्तावक एवं 21 जनाको समर्थन आवश्यक पर्ने आयोगले जनाएको छ। महाधिवेशनमा 4,211 जना प्रतिनिधि रहने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
2: नेपालको संविधान 2072ले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। विशेष गरी संविधानको धारा 35(2) कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने स्पष्ट लेखिएको छ। तर पछिल्लो केही महिना यता देशभर रेबिज विरूद्धको खोप अभाव हुँदा स्वास्थ्यको सम्बन्धीको यही मौलिक हकबाट नागरिक वञ्चित हुनुपर्ने स्थिति समेत सिर्जना भएको छ। एक रिपोर्ट।
0: क्यान्सर रोग सम्बन्धीको औषधि अभावको समस्या नसकिँदै अहिले फेरि देशभर रेबिज विरूद्धको खोप अभाव चुलिएको छ। विशेष गरी कुकुर, बाँदर र बिरालो लगायतका जनावरले टोकेपछि खोप लगाउन अस्पताल पुग्ने बिरामीको संख्या देशभर बढेसँगै स्वास्थ्य संस्थाहरूमा पनि दबाव बढ़ेको छ। कोशी प्रदेश अस्पताल भद्रपुर झापाका गुनासो सुन्ने अधिकारी सुजता पौडेलले औषधि आपूर्ति गर्ने निकायले महत्व नदिँदा समस्या बल्झिएको गुनासो गर्नुभयो। उहाँले नियामक निकाय बेलैमा सजग हुन नसके सेवा प्रवाहमा प्रत्यक्ष जोड़िएका काम गर्न गाह्रो हुने बताउनुभयो।
3: कोसीमा पनि प्रब्लम नै छ, रेबिज खोप अभाव भइरहेछ। अलिअलि सप्लाईमा चाहिँ हुन्छ आपूर्तिबाट, तर त्यो एडिक्वेट चाहिँ छैन। अहिले 7-8 महिना जस्तो भइसक्यो, अनि हामीले भनिसक्दाखेरि अब अलिकति टाइमली रेस्पोन्स भएर त्यही अनुसार आए अलिकति सजिलो हो, किनभने फ्रन्टलाइनमा बसेर काम गर्दा हामीलाई अलिकति गाह्रो नै हुन्छ कि।
0: त्यस्तै उता सुदूरपश्चिम प्रदेशको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरका प्रवक्ता डाक्टर अर्जुन भट्टले पनि उस्तै गुनासो सुनाउनु भयो। उहाँले 1 महिना अघिदेखि नै अस्पतालमा रेबिज विरूद्ध खोप अभाव रहेको बताउनुभयो। अहिले पनि दैनिक 30-40 जना भन्दा बढ़ी सेवाग्राही त्यसै फर्किनुपर्ने अवस्था रहेको बताउनुभयो। डाक्टर भट्टले सरकारी स्वास्थ्य संस्थामा निशुल्क पाइने खोप अहिले निजी अस्पतालबाट खरिद गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो।
4: हजुर, यहाँ पनि अभावै छ हजुर, जेठको 2-3 गतिबाट नै अभाव सृजना भएको हो। अब अहिले पनि अभाव नै छ। अब यसमा त हामीले पनि माथि चाहिँ प्रदेश सरकारले दिए भने पछि हो लगाउने, अहिले बिरामीहरूले चाहिँ आफै बाहिरबाट प्राइभेट निगरबाट लगाएर हाम्रो जनशक्तिले चाहिँ लगाइराख्नु भएको छ, तर सप्लाईमा चाहिँ आइपुगेको छैन हजुर।
0: यता सरकारले भने खोप अभाव रहेको स्वीकार गर्दै आपूर्तिका लागि प्रयास गरिरहेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्वास्थ्य समन्वय शाखा प्रमुख डाक्टर भक्त बहादुर केसीले सरकारले बजेट सुनिश्चिततादेखि खोप खरिदका लागि टेण्डर आह्वान लगायतका काम शुरू गरे पनि त्यो सफल नहुँदा केही समस्या देखिए पनि हल्ला गरे जस्तो खोप अभाव नभएको बताउनुभयो।
5: खोपहरू खास गरी भारत लगायत अन्य देशहरूबाट नै आयात गरिन्छ। यो खरिदको जुन प्रक्रिया थियो विभिन्न समस्या आउँदाखेरि चाहिँ खरिद गर्न नसकेको अवस्था हो, तर यसको लागि चाहिँ अनि विभिन्न निकायहरूसँग पनि हामीले सम्पर्क गर्छ, त्यसको व्यवस्थापन गर्नलाई चाहिँ भन्न चाहिँ भनिएको छ, तर पूर्ण रूपमा

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सशस्त्र प्रहरी बल नेपाल रौतहटको टोलीले स्थानीय दुर्गा भगवती गाउँपालिका तीन स्थित मत्सरी घाटमा फँसेका 14 जना स्थानीय महिला तथा बालिकाको सकुशल उद्धार गरेको छ। आज 3:40 बजे मुमको दाल टिपेर फर्कने क्रममा बागमती नदी स्थित सो घाटको बीच भागमा रहेको अग्लो स्थानमा रही उद्धारका लागि याचना गरिरहेका 11 महिला एवं 3 बालिका गरी 14 जनाको प्रहरीले सकुशल उद्धार गरेको हो। सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञ बहादुर योञ्जनको नेतृत्वमा खटिएको 17 जनाको टोलीले रबरको डुंगा प्रयोग गरी नदीमा फँसेका सबैको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ।
3: नेपाल प्रहरीले लागू औषध मुद्दाका फरार 1 जनालाई पक्रेको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले केन्द्रीय कारागार सुन्दालाबाट फरार रहेका चितवन राप्ती नगरपालिका 2 पिप्लेका 46 वर्षीय प्रभुराम राईलाई आज काठमाण्डुको शंक पार्कबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले गत भदौ 24 गतेको जिन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका राईलाई आज पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ परेका राई विरूद्ध लागू औषध खैरो हेरोइन सम्बन्धी 2 मुद्दा दर्ता भएका थिए। 2081 मंगिर 25 गते दर्ता भएको उक्त मुद्दाको फैसला हुन बाँकी छ। पक्राउ परेका उनलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार सुन्दारा पठाइएको छ।
4: भक्तपुर अस्पतालको 123 वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका क्रियाशील पत्रकारितामा सक्रिय पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ। बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत भक्तपुर अस्पतालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको समन्वयमा सम्पन्न स्वास्थ्य परीक्षणमा 51 जना क्रियाशील पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण गरिएको भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो।
3: हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो 2:32 हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 4.1 रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो। यसअघि गत जेठ 29 गते संघसभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर 4 रेक्टर स्केलकै भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना ठूला भूकम्प जाने गरेका छन्।
4: निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ। नयाँ बानेश्वर स्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा विगत 6 महिनादेखि बन्द भएको हो। सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रवि प्रकाश शर्माले जानकारी दिनुभयो। डाक्टर शर्माले अहिले बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनु पर्ने अवस्था रहेको बताउनुभयो। अस्पतालमा दैनिक 600 भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।
3: जुम्लामा 1 वर्षमा 3671 मेट्रिक टन सिमी उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाबाट उक्त परिणामको सिमी बिक्रीबाट 1,33,00,000 रूपियाँ आमदानी भएको जनाइएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान बीचको शान्ति सम्झौतालाई अगाडि बढ़ाउन वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ। आज स्विजरल्याण्डको बर्गिनस्टकमा हुने यो महत्वपूर्ण वार्ताका लागि अमेरिका इरान पाकिस्तान र कतारका प्रतिनिधिमण्डल पुगिसकेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ इरान अमेरिका वार्तामा भाग लिन स्विजरल्याण्ड पुग्नु भएको छ। प्रधानमन्त्री शरीफसँगै पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर पनि हुनुहुन्छ। अमेरिकाका उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि यसअघि नै स्विजरल्याण्ड पुगिसक्नु भएको छ। वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पनि हिजै स्विजरल्याण्ड पुगिसकेको छ। यद्यपि वार्ता शुरू हुनुभन्दा पहिले नै पश्चिम एशियामा तनाव फेरि बढ़ेको छ। अमेरिका र इजरायलले सम्झौता

0: उल्लंघन गरेको आरोप लगाउँदै इरानले होर्मुज जलमार्गलाई ढुवानीका लागि बन्द गर्ने घोषणा गरेको छ। इरान र अमेरिका बीचको वार्तामा पाकिस्तान केही महिनादेखि मुख्य मध्यस्थकर्ता बनिरहेको छ। अमेरिका र इरान बीच यसअघि नै शान्ति सम्झौता भइसकेको छ। त्यही सम्झौता लागूका विषयमा स्विजरल्याण्डमा दुई पक्षबीच सम्वाद शुरू गर्न लागि हो।
1: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
3: फिफा विश्वकप फुटबलमा आज राति दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा समूह एच अन्तर्गत साउदी अरेबिया र स्पेन भेट्दैछन्। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति पौने दस बजे शुरू हुनेछ। दुवै टोली आफ्नो पहिलो जीतको खोजीमा हुनेछन्। आफ्नो पहिलो खेलमा स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। साउदीले पनि उरुग्वेसँग एक एकको बराबरी खेल्दै अंक बाँडेको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेन दबावमा रहेको छ। यो खेलमा जीत निकाल्ने लक्ष्य स्पेन को हुनेछ। यो खेलमा हार बेहोरेको अवस्थामा स्पेनलाई दोस्रो चरणमा पुग्न कठिन हुनेछ। यता पूर्व विश्व विजेता उरुग्वेसँग बराबरी खेलेको साउदी उच्च मनोबलका साथ मैदानमा उत्रनेछ। फिफा वरियतामा साउदी भन्दा स्पेन निकै बलियो रहेको छ। अहिलेको वरियतामा स्पेन दोस्रो तथा साउदी अरेबिया 61 स्थानमा रहेको छ। विगतले पनि स्पेन नै बलियो भएको पुष्टि गरेको छ। सन् 2006 2012 दुई टोली बीच तीन पटक भेट भएको छ, जसमा तीनै पटक स्पेनको पक्षमा नतिजा गएको छ। लुइस डे ला फुन्टेको नेतृत्वमा रहेको स्पेनका लामिन एमल आजको खेलमा पहिलो रोजाईमै देखिने सम्भावना बलियो छ। केप भर्डे विरूद्ध यमाल 19 मिनट खेलेका थिए। निको विलियम्सले पनि पहिलो रोजाईमै खेल्ने अपेक्षा गर्न सकिन्छ। साउदीका गोल स्कोरर अब्दुले लखह अल अमरीले पनि साउदीको रक्षा पंक्तिलाई लीड गर्नेछन्। 111 अन्तर्राष्ट्रिय खेलमा 27 गोल गरेका कप्तान सलेम अल डवासारीले बायाँ साइडबाट आक्रमण गर्नेछन्। आजै हुने अर्को खेलमा बेल्जियम र इरानले प्रतिस्पर्धा गर्नेछन्। समूह जीमा रहेका दुई टोली बीचको खेल लस एन्जलसमा नेपाली समयअनुसार मध्यराती पौने एक बजे शुरू हुनेछ। दुवै टोलीले समान एक एक अंक जोडेका छन्। दोस्रो चरणको खेलमा जीत हासिल गरे दुवै टोलीलाई नकआउट चरणमा पुग्न बल मिल्नेछ। फिफा विश्वकपमा अहिलेसम्म 6 समूहका दोस्रो चरणका खेल सकिएका छन्। समूहका 24 टोली मध्ये विश्वकप आयोजकहरू मेक्सिको र अमेरिकासँगै जर्मनीले समूहको अन्तिम खेल पहिले नै नकआउट चरणमा स्थान बनाइसकेका छन्। दोस्रो चरणमा नै लगातार हार भोग्दै समूह सीको हाइटी, डीको टर्की र समूह एफको ट्युनिसिया समूह चरणबाटै बाहिरिएका छन्।
0: टी20 महिला विश्वकप क्रिकेटमा भने वेस्ट इण्डिजले श्रीलंकालाई पराजित गरेको छ। ब्रिस्टलमा आज भएको खेलमा श्रीलंकालाई वेस्ट इण्डिजले 5 विकेटले पराजित गरेको हो। श्रीलंकाले दिएको 99 रनको लक्ष्य क्यारेबियन टोलीले 16 ओभर एक बलमा 5 विकेट गुमाउँदै पूरा गर्यो। वेस्ट इण्डिजको यो तेस्रो जीत हो भने श्रीलंकाको दोस्रो हार हो। अहिले दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा भइरहेको छ। म्यान्चेस्टरमा जारी खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा भारतले 14 ओभर दुई बलमा 4 विकेटको क्षतिमा 115 रन बनाएर खेलिरहेको छ। आजको खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार तेस्रो जीत निकाल्न चाहन्छ। अर्कोतर्फ दक्षिण अफ्रिकाका लागि आजको खेल जित्नै पर्ने दबाव छ। दक्षिण अफ्रिकाले अहिलेसम्म खेलेका दुई खेलमध्ये एउटा मात्र जितेको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राजसपा महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक बहस, विपक्षी दलका नेतालाई प्रधानमन्त्री शाहको जवाब।
1: महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली आज राति 11 बजे प्रकाशन हुने, उम्मेद्वार मनोनयनको फारम वितरण भोलि दिउँसो 1 बजेदेखि।
0: रेबिज विरूद्धको खोप अभाव हुँदा बिरामी समस्यामा लागू औषध मुद्दाका फरार अभियुक्त पक्राउ।
1: अमेरिका र इरान बीचको शान्ति वार्ताको तयारी अन्तिम चरणमा, वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री शरीफ स्विजरल्याण्डमा।
0: र विश्वकप फुटबलमा आज राति दुई खेल हुँदै महिला टी20 विश्वकपमा वेस्ट इण्डिज विजयी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
5: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
6: Oh, kaki, kiko singer patar ho esto? Ghar ta uja, alo dekhin chata.
7: Thori ko bie aunei lagyo, tei bhayera.
6: के रे नानी त भर्खर 17 की लागि होइन र
7: ओ बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुशी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
6: हेट काकी हजुरहरु यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
7: ए हो र
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी

0: घरवाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: आइमै भएर मुखै लाग्ने मसँग तेरो बाउको कमाइ खाएको छु मैले लाई के चाहियो तपाईँहरूलाई
1: हामीलाई शान्ति चाहियो मानवता चाहियो
2: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो
0: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ जस निलाई कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ
3: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्व

0: Siphonia Extreme Energy Drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ

0: छिटी-भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी,
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
4: जसको नाम नै पर्याप्त छ,
5: दिदी बहिनी,
4: दिदी बहिनी,
5: दिदी बहिनी,
4: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
5: हामी
4: गर्न सक्छौ,
5: गर्न सक्छौ।

0: नागरिकता अरूको अधिकार प्रति सजग रहनु पनि तपाईको कर्तव्य हो।
1: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत।
0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको
1: नाम नै पर्याप्त छ।
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी,
2: हामी
1: गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
1: सुन्दर र समृद्ध गण्डकी प्रदेश,
2: यो हो समुन्नत गण्डकी रेडियो कार्यक्रम।
3: नमस्कार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि, नीति, योजना, कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाई यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
4: आजको कार्यक्रम समुन्नत गण्डकीमा हामी कुराकानी गर्दैछौ गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय पोखराका प्रशासन बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डिल्लीराम रिजालज्यूसँग। कार्यक्रममा हार्दिक स्वागत छ प्रमुखज्यूलाई।
5: धन्यवाद।
4: अहिले बजेट तयारीका कुराहरू यस वर्षमा
5: गण्डकी प्रदेशको बजेट तर्जुमा सम्बन्धमा यहाँले चाहिँ जिज्ञासा राख्नुभयो। खास गरेर प्रत्येक वर्ष असार 1 गते प्रदेशले सेड्युल अनुसार चाहिँ बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ र त्यस अनुरूप चाहिँ अब यो बजेट चाहिँ ल्याइसकेपछि त्यसको चाहिँ त्यो एउटा चक्रको रूपमा निरन्तर चलिरहन्छ। जस्तै बजेटको चक्र भनेको बजेट निर्माण, तर्जुमा अनि त्यसको चाहिँ कार्यान्वयन, मूल्याङ्कन, प्रतिवेदन यी विषय पर्छन् र हामी अहिले चाहिँ अब नयाँ आर्थिक वर्ष 83-84 बजेटको विभिन्न चाहिँ चरण पार गर्दै अब अहिले बजेट इन्ट्री गर्ने लेभलसम्म पुगेका छौँ। यसमा चाहिँ खास गरेर आय व्ययको चाहिँ प्रक्षेपण गर्छ आर्थिक मामिला मन्त्रालयले र त्यस पछाडि गण्डकी प्रदेश नीति तथा योजना आयोगले बजेटको सिलिङ चाहिँ उपाध्यक्षज्यूको अध्यक्षतामा बस्ने चाहिँ समितिले स्रोत समिति हुन्छ र त्यसले चाहिँ बजेटको सिलिङ चाहिँ निर्धारण गर्छ र त्यस बजेटको सिलिङ निर्धारण गरेर विषयगत मन्त्रालयहरूलाई उहाँहरूले पत्र सहित चाहिँ मन्त्रालयलाई चाहिँ सिलिङ तोकेर सीमा तोकेर चाहिँ पठाउनुहुन्छ र त्यो जानकारी आर्थिक मामिला मन्त्रालयले भइसकेपछि आर्थिक मामिला मन्त्रालयले त्यो बजेट सिलिङलाई चाहिँ यो सफ्टवेयरमा पीएलएमबीएएस भन्ने सफ्टवेयर हुन्छ त्यसमा चाहिँ इन्ट्री गर्छ र यो चरण चाहिँ हामीले चाहिँ पूरा गरिसकेका छौँ र अब यसका अतिरिक्त चाहिँ खास गरेर यो बजेटको मध्यमकालीन खर्च संरचना तयार गर्ने काम र मामिला मन्त्रालयले सबै चाहिँ विषयगत मन्त्रालयबाट कलेक्सन गरेर नीति योजना आयोगमा चाहिँ त्यो विवरण चाहिँ पठाउनु पर्ने हुन्छ। त्यो पनि हाम्रो चाहिँ चलिरहेको छ र अरू बजेटका डकुमेन्टहरू जस्तै आर्थिक ऐन, विनियोजन ऐन, बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रमहरू यी चाहिँ अहिले तयारीको चरणमै छन्। हामी काम गरिरहेका छौँ र अहिले विषयगत मन्त्रालयले सिलिङ दिइसकेपछि उहाँहरूले चाहिँ अहिले बजेट इन्ट्री गर्न थाल्नु भएको छ। खास गरेर यो प्रदेश सरकार गठन भइसकेपछि यो आमदानी र खर्च भन्दा अब हाम्रो चाहिँ खर्चको अवस्था हेर्दा लगभग चाहिँ 65-70% हाराहारीमा चाहिँ विगतका वर्षहरूदेखिको चाहिँ खर्चको ट्रेन्ड छ र यो खर्च चाहिँ गत वर्ष चाहिँ लगभग 70% चाहिँ बजेट खर्च भएको छ प्रदेशको। अब यो खर्च 70% भन्दा चाहिँ अगाडि बढ्न किन सकेन भन्दा हामीले चाहिँ प्रक्षेपण गरेको राजस्वका चाहिँ क्षेत्र अनुसारको आमदानी भएन। राजस्वको आमदानी भनेको प्रदेशको आमदानी लगभग जति बजेट ल्याए पनि लगभग 75% हाराहारीमा मात्र आमदानी भएको छ होइन। त्यो हुँदाखेरि चाहिँ अब हामीले खर्चलाई चाहिँ त्यो बढाउन नसकेको होइन, क्षमता नभएर होइन, हाम्रो त्यो कम भएको कारणले गर्दाखेरि चाहिँ त्यसमा चाहिँ अलिकति नियन्त्रण गर्नुपर्ने अवस्था देखिन्छ र यसमा चाहिँ खास गरेर गत वर्षको 31,97,99,000 बजेट थियो यो वर्ष अहिले चालू बजेट र अघिल्लो वर्षको चाहिँ हेर्दाखेरि चाहिँ आर्थिक वर्ष 81-82 33,00,000 बजेट थियो। त्यो 33,00,000 बजेटमा हामीले प्रदेशले उठाउने आन्तरिक राजस्व र संघबाट आउने चाहिँ वित्तीय अनुदानदेखि लिएर अनि राजस्वहरूको चाहिँ गरेर जम्मा 25,00,000 जति आमदानी भएको थियो कि हाम्रो 33,00,000 बजेट थियो 25,00,000 मात्र आमदानी भएको थियो। अब त्यसमा लगभग 8,00,000 चाहिँ डिफिसिट थियो घाटा बजेट र त्यसले गर्दाखेरि चाहिँ हामीले त्यो खर्चलाई चाहिँ
4: उठ्न नसकेको कारण चाहिँ के हो होला, टार्गेटमा पुग्न नसकेका कुरा।
5: खास गरेर प्रदेशको कराधार र करका दायरा अलिकति सीमित र साँगुरो छ। खास गरेर हाम्रो प्रदेशको चाहिँ करको एकल अधिकारको क्षेत्र भनेको कृषि आयमा कर हो। अनि त्यो कृषि आयमा कर चाहिँ उठ्नै सकिया छैन। यो चाहिँ नेपालभरिमा जम्मा चाहिँ कृषि आयमा कर गत वर्षको चाहिँ तथ्याङ्कमा जम्मा 22 लाख उठिया थियो नेपालभरको। प्रदेशहरूलाई कृषि आयमा चाहिँ कर चाहिँ एकल अधिकार दिइयो, तर त्यो कृषि आयबाट कर लिने कुरा चाहिँ त्यो व्यवस्थित बन्न सकिया छैन। त्यो पहिला संघ सरकारले नै त्यसलाई चाहिँ व्यवस्थित नहुँदै प्रदेशलाई चाहिँ हस्तान्तरण गरेको क्षेत्र थियो। अरू चाहिँ अब खास गरेर घर जग्गा रजिस्ट्रेसन दस्तुर अनि यो सवारी साधन कर अनि मनोरञ्जन कर विज्ञापन कर पर्यटन शुल्क यिनै चाहिँ खास चाहिँ यो प्रदेशका आमदानीका स्रोतहरू हुन्। अब यो चाहिँ कस्तो छ भने यी सबै चाहिँ त्यति व्यवस्थित नभएको कारणले र अब कहिले अब जस्तै यो वर्ष घर जग्गाको चाहिँ रजिस्ट्रेसन कारोबार चाहिँ अलिकति घट्दै गएको हुनाले एकदमै कम छ। सवारी साधन कर पनि जस्तै बागमती प्रदेश लुम्बिनी मधेसतिर अलिक धेरै सवारी चाहिँ दर्ता हुने धेरै करहरू आउने हुन्छ, गण्डकीमा अलिक कमै छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो आन्तरिक चाहिँ राजस्व हामीले प्रक्षेपण गरे अनुसार उठ्न सकिएको छैन। र अर्को चाहिँ के छ भने यो अन्तर सरकारी वित्त व्यवस्थापन 2074 स्थानीय तहले चाहिँ उठाउने कर र प्रदेशले उठाउने करमा त्यो केही करका क्षेत्रहरूमा विभाज्य कोषमा राखेर बाँडफाँड गर्नुपर्ने प्रावधान छ। स्थानीय तहले उठाउने जस्तै यो ढुङ्गा गिटी बालुवा 72-72 त्यो बापत चाहिँ उठाउने कर चाहिँ संकलन गर्न सकिया छैन र त्यसमा चाहिँ कानूनी चाहिँ अलिकति चाहिँ अडचन पनि छ। त्यसले गर्दाखेरि चाहिँ त्यो क्षेत्रबाट चाहिँ पर्याप्त कर आउन सकिया छैन। मैले अगाडि नै भने कृषि आयमा चाहिँ कर व्यवस्थित छैन अनि कतिपय स्थानीय तहले मनोरञ्जन करहरू चाहिँ उठाएर बाँडफाँड गर्नुपर्ने बाँडफाँड नगरेको अनि राम्रोसँग नउठाएको स्थानीय तहका पनि आफ्नै समस्या भएको कारण र अर्को सवारी साधन कर चाहिँ त्यसको पनि ठ्याक्कै चाहिँ बक्याउता उठाउन नसकियो त अलिकति त्यो सिस्टमले त्यो केन्द्रबाट चाहिँ आएको सिस्टम अनुसार चाहिँ सवारी साधन कर उठाउनु पर्ने हुन्छ। त्यो चाहिँ सिस्टम व्यवस्थित नहुँदाखेरि चाहिँ ठ्याक्कै त्यो बक्याउता यति नै हो भनेर यकिन गर्न नसकिएको र घर जग्गा रजिस्ट्रेसन चाहिँ शुल्क यसको कारोबार घट्दै गएको कारणले गर्दाखेरि त्यसबाट उठ्ने राजस्व पनि कम हुँदै गएको इत्यादि कारणले गर्दाखेरि अपेक्षा गरे अनुसार राजस्व उठ्न सकेको छैन। हाम्रो आन्तरिक राजस्व चाहिँ गत वर्ष अघिल्लो वर्ष चाहिँ 5 अरब 18 करोड चाहिँ उठाउने लक्ष्य थियो, जम्मा 3 अरब 52 करोड चाहिँ उठेको
4: छ। यति धेरै फरक छ होइन, जनताको तर्फबाट हेर्ने भने हरेक कुरामा कर बढी छ भन्ने कुराहरू पनि आएको छ, तर प्रदेश सरकारले चाहिँ कर उठ्न नसकेका कुराहरू छन् होइन। व्यवस्थापन गर्नुपर्ने जस्तो कृषिमा अलिकति व्यवस्थापन नभएको कुरा छ, व्यवस्थापन गर्नु त प्रदेश सरकारकै पनि त काम कर्तव्यमा पर्ने होला नि होइन।
5: एकदम अब यो चाहिँ के छ भने अब अहिले आर्थिक मामिला मन्त्रालयकै चाहिँ कर उठाउने चाहिँ मन्त्रालय नभएर करका नीतिहरू करका दरहरू बनाइदिने र विषयगत मन्त्रालयलाई सहजीकरण गर्ने मन्त्रालय। हाम्रो छुट्टै कर कार्यालय छैन, जति पनि चाहिँ प्रदेशको चाहिँ राजस्व आमदानी चाहिँ उठ्छ त्यो विषयगत मन्त्रालय जस्तै भौतिक मन्त्रालय अन्तर्गत चाहिँ यातायात व्यवस्था कार्यालयहरू पर्छन् उसले उठाउँछ कर। कृषि अन्तर्गतका चाहिँ विभिन्न चाहिँ क्षेत्रहरूबाट कृषिले चाहिँ लिन्छ, जस्तै कृषिमा अब सेवा शुल्कहरू लगायतका स्वास्थ्यतिरबाट आउने पनि त्यो अरू उद्योगतिरका पनि त्यो उद्योग कार्यालयहरूले चाहिँ लिन्छ। त्यो भन्दाखेरि अब हामीले चाहिँ सहजीकरण गर्ने हो। अब यो कुरामा हजुरले भने चाहिँ अझै चाहिँ त्यो त्यति तालमेल चाहिँ मिल्न सकेको छैन। विषयगत मन्त्रालयले पनि अब अलिक बढी चाहिँ विनियोजनतिर चाहिँ ध्यान दिने खर्चतिर ध्यान दिने आफ्नो चाहिँ क्षेत्रभित्रको राजस्व उठाउनुतिर चाहिँ त्यति चाहिँ लाग्न सक्नु भएको छैन। त्यसलाई चाहिँ अब हामीले पनि अझै बढी उत्प्रेरित गर्ने त्यसलाई चाहिँ अलिक सहजीकरण गर्ने कुरामा अलिकति चाहिँ हाम्रो कमजोरी नै रहेको चाहिँ हामी ठानेका छौँ र यसलाई चाहिँ हामीले यो वर्षदेखि स्थानीय तहबाट चाहिँ आउने राजस्व पनि नआएको कारणले हामीले स्थानीय तहसँग पनि अलिकति सम्बन्ध बढाएर उहाँहरूलाई पनि सहजीकरण गरे। जस्तै ढुङ्गा गिटी बालुवाको विषयमा पनि त्यहीबाट चाहिँ पर्याप्त कर चाहिँ आउने चाहिँ के छ त भनेर हामीले त्यो छलफल गरेका छौँ र विषयगत मन्त्रालयलाई अब यो हामीले चाहिँ यो वर्षदेखि चाहिँ करको सिलिङ नै तोकेर दिने उहाँहरूलाई टार्गेट दिने बजेटको सिलिङ सँगसँगै अब यति राजस्व चाहिँ तपाईँहरूले चाहिँ जेनेरेट गर्नुपर्छ उठाउनुपर्छ भनेर त्यो एउटा सिलिङ दिने यो नयाँ चाहिँ हामीले त्यो गर्न लाग्यो।
4: सिलिङको कुरा गर्दा यो सीमाहरू चाहिँ खासै धेरैले चाहिँ बढ्या हुँदैन, अब खर्च चाहिँ बढ़िरहेको छ भन्ने कुराहरू पनि आउँछ होइन कार्यालयहरूमा। अब त्यो अहिले चाहिँ कस्तो पाउनु भएको छ यहाँलाई, उस्तै छ कि अलिकति बढेको अवस्था छ कार्यालयहरू?
5: अब कार्यालय बढ्ने होइन, अब घट्ने अवस्था किन भन्दा मैले हजुरलाई भने हामी त्यति धेरै चाहिँ घाटा बजेट बनाउँदाखेरि त्यो बजेट अनुशासन कायम गर्न गाह्रो हुँदो रहेछ होइन। एउटा बजेट रियलिजम पनि भएन, वास्तविकतामा आधारित चाहिँ बजेट बनाउनु पर्नेमा त्यो देखिएन। हाम्रो आमदानी चाहिँ कति हुन्छ, गत वर्षको चाहिँ ट्रेन्डहरू कस्ता छन् त्यसलाई आधार मानेर बजेट बनाउनु पर्ने हुनाले यो वर्ष चाहिँ बजेटको सिलिङ चाहिँ घटाइएछ। 28-29 अरबको हाराहारीमा हुने अनुमान गरिएछ, अब केही चाहिँ तलमाथि होला। गत वर्ष चाहिँ 32 अरबको थियो, त्योभन्दा अघिल्लो वर्ष 33 अरबको थियो, 1 अरब घटाइएको थियो। यो वर्ष पनि केही चाहिँ बजेटको आकार घट्छ र हामीले चाहिँ के छ भने आमदानीसँग अलिकति सन्निकट बनाएर बजेट चाहिँ कार्यान्वयन गर्न पनि सहिलो हुने. हामी खालि के भयो भने आर्थिक मामिला मन्त्रालय नियन्त्रण मात्रै गर्नुपर्ने अवस्था आयो कि. के भन्दा भोलि चाहिँ हाम्रो चाहिँ सञ्चित कोषै क्र्यास हुने हो कि. जस्तै लुम्बिनी प्रदेशमा गत वर्ष असारको 5 गतेपछि त्यहाँ चाहिँ भुक्तानी बन्द गर्थ्यो. त्यहाँको चाहिँ सञ्चित कोषबाट जुन चाहिँ भुक्तानी गर्दै जाँदाखेरि एकदमै त्यो कोषको आकार घट्दै गयो. हामी पनि अलिकति कन्ट्रोल गर्दै गर्दै जस्तै कतिपय विषयगत मन्त्रालयले दायित्व सिर्जना भएका बहुवर्षीय कर्मागत आयोजनाहरूमा रकमान्तर माग्नुहुन्छ होइन बजेट पुगेन भनेर. अब स्रोत भए दिने हो अनि त्यसलाई हामीले स्रोत हेर्दै गर्दाखेरि नत्र भौतिक मन्त्रालय गत वर्ष 75% अब धेरै अलि चाहिँ बजेट भएको चाहिँ भौतिक पूर्वाधार मन्त्रालय हो 75% उसले खर्च गर्यो. यदि उनीहरूले मागे जतिको चाहिँ बजेट हामीले दिएको भए 80% भन्दा बढी चाहिँ खर्च गर्न सक्थ्यो. र खालि चाहिँ यो प्रदेशको खर्च गर्ने क्षमता कमजोर छैन. हाम्रो स्रोत अभावले गर्दाखेरि चाहिँ हामीले कन्ट्रोल गरेर त्यो अलिकति कमजोर देख्छ.
4: खर्च फ्रिज भएको कुरा चाहिँ छैन होइन. खर्च चाहिँ लाग्दैछ अब
5: केही कार्यक्रममा त्यस्तो छ फ्रिज पनि छन्.
4: संघले चाहिँ अब कति प्रतिशत खर्च चाहिँ दिएको हुन्छ यो आन्दोलनमा बाँड्नको लागि.
5: अब प्रदेशमा हाम्रो चाहिँ अहिले यो वर्षको चाहिँ चालू बजेटमा संघले चाहिँ दिएको 4 प्रकारका अनुदान हुन्छ. वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरेर 4 प्रकारका अनुदानमा 12 अरब 73 करोड चाहिँ संघबाट चाहिँ आउने प्रतिबद्धता थियो. र संघले उठाउने भ्याट र अन्तशुल्क त्यो राजस्व उठाउने मध्ये जस्तै संघले चाहिँ उठाउने चाहिँ अलि चाहिँ ठूलो क्षेत्र भएका भ्याट अन्तशुल्क भन्सार कर आयकर यिनीहरू हुन्. र त्यो मध्ये भ्याटमा उठेको र अन्तशुल्कमा उठेको पैसा बाँडफाँड गर्छ संघले. 70% संघले राख्छ अनि 30% चाहिँ स्थानीय र प्रदेशले 15-15% चाहिँ बाँड्ने हो सबै नेपालभरिको. हाम्रो गण्डकी प्रदेशमा त्यो भ्याट र अन्तशुल्कबाट 9 अरब 60 करोड चाहिँ त्यो सिलिङमा आएको थियो यो अहिले चालू वर्ष. गत वर्ष हामीलाई दिएको अहिले करेन्ट चाहिँ चलिरहेको. अनि त्यो 12 अरब 73 करोड चाहिँ अनुदानको भयो अनि 9 अरब 60 करोड चाहिँ भ्याट अन्तशुल्कबाट आउने हो. अनि अर्को संघबाट आउने भनेको रोयल्टी. त्यो जो विद्युत पर्वतारोहण क्षेत्रबाट चाहिँ उठेको रोयल्टी पनि बाँडफाँड हुन्छ. त्यो रोयल्टी 44 करोड चाहिँ आएको छ यो वर्ष. र संघबाट आउने यही नै हो.
4: अब अरू प्रदेशलाई मात्रै आएको छ.
5: गण्डकी प्रदेशलाई मात्रै त्यति आउने हो. अरू चाहिँ अब मैले अगाडि नै भने जस्तै अब हाम्रो त 3 अरब 52 करोड गत वर्ष उठेको थियो. यो वर्ष पनि त्यही हो हाराहारी. त्यो 3.5 अरबको हाराहारीमा हाम्रो आन्तरिक चाहिँ आमदानी हुन्छ. अरू सबै संघबाटै आउने.
4: अहिलेको बजेट यहाँले तर्जुमा गरिरहँदाखेरि अलिकति केहीलाई फोकस गर्ने कुराहरू हुन्छ होला नि, त्यो चाहिँ कस्तो छ?
5: यहाँले भने चाहिँ भर्खरै चाहिँ अलिकति यो मन्त्रीमण्डल पनि विसफल भयो अनि नयाँ मन्त्रीज्यूहरू आउनुभएको छ. अब अहिले हाम्रो आर्थिक मामिला मन्त्रीज्यू पनि अब माननीय मुख्यमन्त्रीज्यूको पनि केही नयाँ कार्यक्रमहरू राखौं भन्ने चाहिँ छ. आर्थिक मामिला मन्त्रीज्यूको पनि प्रदेशले अलिक पहिचान हुने खालका र अलिकति नागरिक समक्ष चाहिँ पुग्ने खालका र यो राजस्व जेनेरेट गर्ने अनि यो आर्थिक चलायमान हुने खालका क्रियाकलाप ल्याउने भनेर हामीलाई त्यस्तो खालको चाहिँ खोजी गर्नुहोस् भनेर निर्देशन दिनु. यसमा चाहिँ खास गरेर अहिले यो प्रदेशले एउटा चाहिँ यो डाटा सेन्टरहरू बनाएर आइटीबाट अलिकति उत्पादन बढाउन सकिन्छ कि अलिकति आर्थिक क्रियाकलाप चाहिँ बढाउन सकिन्छ कि भनेर हामी त्यसमा पनि खोजीमा छौँ.
4: नयाँ योजनामा
5: यो हुन यो पहिला मेथलाङमा आइटी पार्क बनाउने भन्ने कुरा पनि पहिले चाहिँ त्यसको चाहिँ डिपिआर तयारी भएर अगाडि बढाइ रहेछ. पछाडि चाहिँ त्यो अगाडि जान सकेन. अब यसलाई चाहिँ ठुलै लगानी चाहिने हुनाले यो सँगसँगको सहकार्य अथवा निजी क्षेत्रको पीपीपी मोडलमा कसरी जान सकिन्छ हामीले त्यसको चाहिँ अहिले अध्ययन गरिरहेका छौँ. र अर्को भनेको जस्तै प्रदेशभित्र नवयुवाहरूलाई चाहिँ परिचालन गरेर विभिन्न क्षेत्रमा कृषि पर्यटन जस्ता क्षेत्रमा अलिकति चाहिँ त्यसमा चाहिँ केही कार्यक्रम बनाएर अगाडि जाने र एउटा रोजगारी पनि सिर्जना गर्ने र त्यसमा अलिक उत्पादनसँग पनि जोड्ने भन्ने विषय पनि छ. र अर्को चाहिँ यो कृषिमा अनुदानलाई पनि यो राजस्व जेनेरेट गर्ने र त्यसलाई चाहिँ व्यवस्थित गर्ने भन्ने विषयहरू कृषिमा पनि त्यो विषय अलिक प्राथमिकतामा पर्ने गरी चाहिँ हामीले त्यो तय गर्न लाग्छौँ.
4: अब यसमा यहाँले अब यो बजेट तर्जुमा गर्दाखेरि पहिलाको वर्षहरूको पनि त्यसको पृष्ठपोषण पनि लिने गर्नुहुन्छ नै होइन, त्यसको समीक्षा त्यसमा उपलब्धिहरूका कुराहरू पनि होला नि, के देख्नु भएको छ?
5: अब यस्तो छ, यो संघीयता आइसकेपछि बाहिर चाहिँ एउटा चाहिँ के छ भने प्रदेशले केही नै गरेन, केही पनि भएन भन्ने चाहिँ एउटा गुनासो पनि छ. त्यो अब अलिकति बुझाइ कम भएर होला, किनभने प्रदेशले नगरेको होइन. जस्तै यो प्रदेश आइसकेपछि प्रदेश गौरवको आयोजनाहरू मैले यहाँलाई चाहिँ सुनाउन चाहन्छु. लगभग चाहिँ 800-900 किलोमिटर त पक्की सड़क चाहिँ प्रदेशले बनाइसकेको छ. यो वर्षको पनि जोड्दा त्यो लगभग 1000 बढी चाहिँ नाग्ने सम्भावना छ. र अर्को कुरा चाहिँ एक घर एक धारा कार्यक्रम त्यो प्रदेशले चाहिँ अब माथिको संघको पनि पोलिसी हो हाम्रो चाहिँ प्रदेशमा त्यसलाई चाहिँ एकदमै स्ट्रङली चाहिँ अगाडि बढाएर त्यो चाहिँ पुरा हुँदैछ अनि विद्युत चाहिँ लगभग चाहिँ गण्डकी प्रदेशमा 98% चाहिँ विद्युत चाहिँ भएको छ यतिसम्म कि प्रदेशले चाहिँ विद्युत प्राधिकरणलाई पोलहरू विद्युत प्रसारण लाइन चाहिँ गराउन पनि अलिकति चाहिँ सियरिङ गरेर अनि गण्डकी प्रदेशमा घर घरमा बिजुली पुर्याउने काममा चाहिँ प्रदेशले सहयोग गरिरहेको छ र कृषिमा चाहिँ धेरै अनुदानहरू भएको छ धेरै कृषि फर्महरू चाहिँ छन् स्वास्थ्यमा अब धेरै चाहिँ अस्पतालहरू स्तरोन्नति भएर त्यो एकदमै चाहिँ गाउँ गाउँमा पनि जस्तै पालिका स्तरका अस्पतालहरू अपग्रेड भएका छन् जिल्ला अस्पतालहरू अपग्रेड भएका छन् त्यो भएको हुनाले अब प्रदेशले फेरि यो प्रदेशको चाहिँ क्षेत्राधिकार पनि कस्तो छ भने संघीयताको मोडल चाहिँ संघले पोलिसी बनाउने प्रदेशले चाहिँ डेभलपमेन्ट गर्ने र स्थानीय तहले डेलिभरी दिने त्यो मोडलको छ कि त्यसमा चाहिँ प्रदेशको हिस्सा एकदमै बढी छ हेर्दाखेरि चाहिँ जस्तै अब अहिलेको चाहिँ पूर्वाधारतिरका काम सबै प्रदेशमा छ सड़कहरू बनाउने धेरै संघीय चाहिँ केही चाहिँ कार्यालयहरू मात्रै छन् खानेपानी सिंचाईका होइन अनि स्वास्थ्यका पनि धेरै चाहिँ प्रदेशमा हस्तान्तरण भएको छन् यातायात क्षेत्र प्रदेशमा आएको छ त्यो हुँदाखेरि चाहिँ प्रदेशले अब यो स्थापना कालदेखि वास्तविक मूल्याङ्कन गर्ने हो भने धेरै कार्यक्रमहरू अगाडि बढाएको छ त्यो चाहिँ नागरिकसँग चाहिँ अलिक प्रतिफल दिने खालका त्यस्ता खालका कार्यक्रमहरू पनि छन् चलिरहेको छ
4: मुख्य स्रोत भनेर यहाँले कृषि भन्नुभएको छ साधारण बुझ्दा चाहिँ करको हिसाबले साधारण बुझ्दा चाहिँ गण्डकी प्रदेश भन्ने बित्तिकै पोखरा भन्ने बित्तिकै पर्यटकसँग जोडिन्छ नि त त्यो कारणले त्यसलाई प्रबन्धन गर्नको लागि संरक्षण गर्नको लागि अनि वन वन्य जन्तुहरूको संरक्षण होइन अब त्यतातिर चाहिँ फोकस कतिको छ अहिलेको बजेटमा
5: अब यस्तो छ अहिले भने चाहिँ यो अब हाम्रो जुनसुकै चाहिँ कार्यक्रम भयो भने वातावरण चाहिँ पहिलो प्राथमिकता हो त्यसलाई जोगाउनु पर्छ होइन अब गण्डकी प्रदेशमा यो दुईवटा चाहिँ संरक्षण क्षेत्र एउटा सिकार आरक्ष र अर्को चाहिँ यो पञ्चासै पनि एउटा संरक्षण क्षेत्रकै रूपमा चाहिँ भएको छ जस्तै ढोरपाटन सिकार आरक्ष भयो यता पञ्चासै एक खालको त्यो संरक्षण क्षेत्र जस्तै छ अनि मनाखलु संरक्षण क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अब यो क्षेत्रले ओगटेको चाहिँ त्यहाँभित्रको चाहिँ प्राकृतिक सम्पदाहरूलाई जोगाउँदै त्यसलाई चाहिँ उपयोग गर्न सकिएको छैन तिनीहरूको अब यहाँ चाहिँ यो मनाखलु र अन्नपूर्ण संरक्षण क्षेत्रलाई प्रदेश मार्फत ल्याएर त्यसबाट चाहिँ आय आर्जन पनि गर्ने त्यसलाई चाहिँ संरक्षण पनि गर्ने चाहिँ गर्न प्रदेशले खोजिरहेछ यो चाहिँ संघले चाहिँ त्यसलाई चाहिँ हस्तान्तरण गर्न सकेका छैन त्यसले गर्दाखेरि चाहिँ त्यहाँभित्रका चाहिँ जस्तै ढुङ्गा गिटी